आफ्नै थातथलो छाड्न बाध्य हुने अवस्था आएको उनको भनाई थियो। राईले बाँदरको समस्यालाई संसदमा हुने ठट्टा र उपहासको विषय नबनाउन आग्रह गर्दै यसलाई भूई मान्छेको वास्तविक पीड़ा र आक्रोश बुझ्नुपर्ने बताएका थिए। बाँदर आज जनताको महत्वपूर्ण शत्रु भएको छ भन्ने उनको भनाईले किसानको पीड़ालाई देखाउँछ। उनले बाँदर व्यवस्थापनका लागि मार्ने, बन्द्याकरण गर्ने वा अन्य उपाय अपनाउने विषयमा सरकारले गम्भीर निर्णय गर्नुपर्ने माग गरेका थिए। बाँदर आतंकका कारण देशभरका मन्त्रका जनता आफ्नै थातथलो छाड्न बाध्य हुने अवस्था आएको उनको भनाई थियो। राईले बाँदरको समस्यालाई संसदमा हुने ठट्टा र उपहासको विषय नबनाउन आग्रह गर्दै यसलाई भूई मान्छेको वास्तविक

0: बनाइए पनि दीर्घकालीन वैज्ञानिक व्यवस्थापन आवश्यक देखिएको छ। आतंक रोक्न गुलेली र बाँदर हेरालु प्रशीर्षकमा यसँगै खबर छ। स्थानीयले बाँदर नियन्त्रणका लागि अनेक उपाय निकालेका छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर एकले हेरालु राखेको छ। वडाध्यक्ष चिरञ्जीवी पोखरेल गाउँमा बाँदर आतंक मचाउन थालेपछि वडा कार्यालयले नै बाँदर धपाउन 9 जना हेरालु राखेको बताए। यस सम्बन्धमा नवप्रवर्तन मन्त्री महावीर पुन भन्नुहुन्छ, बरू रकेट बनाउन सजिलो छ तर बाँदर भगाउने प्रविधि खोज्न गाह्रो छ। संसदमा यसअघि नै उहाँले दिनुभएको अभिव्यक्ति हो यो। यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अशोक सुवेदीको भनाईमा बाँदरलाई धपाउनका लागि किसानहरूले हल्ला गर्ने, ढुंगा हान्ने वा गुलेली चलाउने जस्ता परम्परागत विधि अपनाएको, वन क्षेत्रमा बनाइएका पोखरीहरूमा बाँदरहरू खसेर सामूहिक रूपमा मर्ने गरेका घटना रेकर्ड भएका छन् जुन नियोजित रूपमा मारिएको आशंका गरिएको अध्ययनले देखाएको छ। यसै गरी धनकुटा 2404 का वडाध्यक्ष लोकेन्द्र मगरको भनाईमा 2400 को मुख्य अन्न बाली नै मकै हो, बाँदरले बढ़ी क्षति गर्ने पनि मकै नै रहेछ, बाँदरले हैरान पारेपछि मान्छेहरू बसाई सर्न थालेका छन्। बाँदरको उपद्रो शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: कोशी प्रदेश सरकार गौरवका आयोजना कार्यान्वयनमा कमजोर देखिएको छ। संघीय संरचना अनुसार प्रदेश सरकार स्थापना भएको पनि 8 वर्ष बितिसकेको छ। यस अवधिमा प्रदेश पूर्वाधारतर्फ सरकारले 1 अर्ब रूपियाँ माथिका 4 वटा योजना मात्रै सम्पन्न गरेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। कोशी प्रदेश पूर्वाधार विकास मन्त्रालयका अनुसार सरकारले हालसम्म सम्पन्न गरेका आयोजनामा मोरङको गिनाघाट विराटचोक सड़क, मोरङको लेटाङ छ स्थित बुधबारे सड़क, तेर्थुमको शेरमा जलजले भण्डारी डाँडा इसिबु सकानीति आट्राई मेदाप सड़क र भोजपुरको तुर्के पुल झ्याउ पोखरी याङपाङ फलिदो सड़क रहेका छन्। मन्त्रालयले निर्माण सम्पन्न भएको दावी गरे पनि गिनाघाट विराटचोक सड़क पूर्ण रूपमा सम्पन्न नभएको पाइएको छ। कोशी प्रदेश सरकारले 6 वर्ष अघि गौरवको आयोजनाका रूपमा गिनाघाट विराटचोक सड़कको काम थालेको थियो। तत्कालीन मुख्यमन्त्री शेरधन राईले 3 वर्षभित्र सम्पन्न गर्ने गरी शुरू गरेको यो सड़क 6 वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्नुले कार्यशैलीमा प्रश्न उठेको छ। चालू आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले यो सड़क सम्पन्न गर्न 1 करोड़ रूपियाँ विनियोजन गरेको छ। यो सड़क अन्तर्गत विराटचोक क्षेत्रमा केही काम गर्न बाँकी देखिएको छ। संवैधानिक व्यवस्था अनुसार साना आयोजना स्थानीय तह, मझौला आयोजना प्रदेश र ठूला आयोजना संघ सरकारले कार्यान्वयन गर्नुपर्ने हुन्छ। संघ र प्रदेश सरकार विभिन्न आयोजना कार्यान्वयनमा चुक्दै गएको पाइएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार कोशी प्रदेशमा यी 4 वटा आयोजना बाहेक 1 अर्ब रूपियाँ बढ़ीका 179 वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। कोशी प्रदेशमा 8 वर्षमा 1 अर्ब रूपियाँ माथिका 4 वटा आयोजना सम्पन्न, 1 अर्ब माथिका 179 आयोजना निर्माणाधीन 24 आयोजना रूग्ण उपशीर्षकमा, ठूला आयोजना न्यून प्रगति शीर्षकमा नागरिक राष्ट्रिय दैनिकमा यो खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संसदीय समितिले एलपीजी ग्यासको खपत व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ। बिहिबार सिंहदरबारमा बसेको संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहबर अन्सारीले समितिको तर्फबाट यस्तो निर्देशन दिएका हुन्।
2: राष्ट्र बैंकमा गवर्नर डेपुटी गवर्नर र संचालकको कार्यकाल तीन वर्ष कायम गर्ने संघीय संसद अन्तर्गत अर्थ समितिको निर्णयले केन्द्रीय बैंकमा अस्थिरता आउने भन्दै पूर्व गवर्नरहरूले असन्तुष्टि जनाएका छन्। अर्थ समितिले कार्य

0: काल कटाउने निर्णय गरेर केन्द्रीय बैंकलाई अस्थिर बनाउन खोजेको उनीहरूको टिप्पणी छ।
1: सरकारले विद्युत खरिद सम्झौता पीपीए खोल्ने प्रक्रिया अघि बढ़ाएको छ। पीपीए खोल्न आवश्यक मापदण्ड तयार गर्न नेपाल विद्युत प्राधिकरण संचालक समितिले उपसमिति गठन गरेको हो।
0: वर्षेनी अरबौं रूपियाँ राजस्व संकलन हुँदै आएको चीनसँगको प्रमुख व्यापारिक नाका तातो पानी जोड़ने सड़क क्षेत्र विच्छेद भएपछि झण्डै महिना दिनदेखि आयात ठप्प। सब चिनिया कम्पनीले सड़क मरमतको काम शुरू नगरेपछि सड़क डिभिजन कार्यालयले जोखिमयुक्त क्षेत्रमा बस्ती सुरक्षालाई प्राथमिकता दिँदै मंगलबारदेखि आफै सड़क खोल्ने काम अघि बढ़ाएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट कटौती नगरेको स्पष्ट पारेका छन्। बरू स्वास्थ्य बीमाका लागि गत वर्ष 11 अर्ब रूपियाँ थप गरिएको र चालू आर्थिक वर्षमा समेत 5 अर्ब रूपियाँ बजेट वृद्धि गरिएको उनले जानकारी दिए।
0: जन्म र मृत्यु संस्कारमा चामल जुटाउन ऋण खोज्नुपर्ने जुम्लाका विपन्न परिवारको बाध्यता केही घटेको छ। सरकारले साविक कर्णालीका 5 जिल्लामा सञ्चालन गर्दै आएको जन्म मृत्यु संस्कारका लागि निशुल्क चामल वितरण कार्यक्रम अन्तर्गत प्रति व्यक्ति 30 किलो चामल उपलब्ध गराउन थालेपछि संस्कारको खाद्यान्न खर्चमा विपन्न परिवारलाई राहत पुगेको हो।
1: नन्दप्रसाद जानुका फाउण्डेशनले आफ्नो तेस्रो ऐतिहासिक पुस्तक दोलखाका लोकनायकहरू सार्वजनिक गरेको छ। बिहिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कंग्रेसका सभापति गगन कुमार थापाको प्रमुख आतिथ्यतामा पुस्तक लोकार्पण गरिएको हो।
0: मुख्य सड़क विस्तारका नाममा घर तथा भौतिक संरचना भत्काइएपछि आर्थिक नगरीका रूपमा परिचित वीरगंज शहर अहिले उजाड़ बनेको छ। सड़क डिभिजन कार्यालय हेटौडाले सड़क सटर र भवनहरू भत्काएपछि त्यहाँको व्यापार व्यवसाय ठप्प भएको छ। गण्डक नहर चोकदेखि वीरगंज भन्सारसम्मको मुख्य सड़कको दुवैतर्फ रहेका पसल तथा कार्यालयहरू भत्काइएका छन्।
1: आफ्ना मागहरू सम्बोधन गर्ने सरकारलाई दबाव बढ़ाउँदै लघुवित्त पीड़ितहरूले माइतीघर हुँदै ललितपुरको पुलचोक स्थित मानव अधिकार आयोग अगाडि धरना दिइरहेका छन्। लघुवित्त संस्थाबाट लिएको ऋणको चर्को ब्याज किस्ता तिर्नुपर्ने दबाव तथा आर्थिक समस्याका कारण पीड़ितहरू थप समस्यामा परेको गुनासो पोखेका छनृ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को देशो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। लामो समयदेखि गृहयुद्धले थलिएको सुडानमा गत वर्षको अन्त्यदेखि थप 2 लाख भन्दा बढ़ी व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ। युद्ध र बाढ़ीका कारण ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको राष्ट्रसंघको इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशनले बताएको हो। सुडानको काडोफान क्षेत्रको सबैभन्दा ठूलो शहर एल आबेदमा खानेपानी र विद्युत पूर्वाधारलाई लक्षित गरी निरन्तर ड्रोन आक्रमण भइरहेका छन्।
2: अब खेल र खेलाड़ीका खबर। अहिले 10 औं राष्ट्रिय खेलकूद तयारीका लागि कर्णाली प्रदेशमा धमाधम खेल संरचनाहरू निर्माण भइरहेका छन्। नयाँ संरचना निर्माण हुँदै गर्दा यसअघिका राष्ट्रिय खेलकूदले जन्माएका संरचना कतिको उपयोग भएका छन् भन्ने बारे बहस भएको पाइँदैन। राष्ट्रिय खेलकूदका लागि बनेका संरचनामा नियमित खेलकूद गतिविधि हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन। खेल मैदानमा घाँस उम्रिएका छन् भने रंगशाला प्यारापिट खेलाड़ीको पर्खाईमा छन्।
1: अब विचार तथा दृष्टिकोण। विभेद र गरीबीको मारमा अपाङ्गता शीर्षकमा गजेन्द्र बुढाथोकीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। 5.23% घर परिवारले अपाङ्गता र गरीबीको दोहोरो मार बेहोरिरहेका छन्। यसभित्र पनि 3.39% सामान्य अपाङ्गता सहित गरीबी र 1.84% अर्थात लगभग 1,32,000 घर परिवारमा गम्भीर अपाङ्गता सहित निरपेक्ष गरीबी छ। यो 1.84% भनेको राज्यको नजरबाट पूर्ण रूपमा ओझेल पारिएको त्यो वर्ग हो जसले मानक गरीबीको पीड़ासँगै पहुँचयोग्य यातायात, सहायक उपकरण, नियमित औषधि र हेरचाहको ठूलो अतिरिक्त आर्थिक लागत एक्लै बोक्न बाध्य छ।
2: कंग्रेस बाटो बिरायो कि बिथोलियो शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको हस्ताक्षरको पार्टी टिकट बोकेर हाई प्रोफाइल नेता प्रक्रियालाई मानेर फागुन 21 को निर्वाचनमा होमिए, तर यति बेला देखिएको तिनका विरोधले गम्भीर राजनीतिक तथा नैतिकताको प्रश्न उठाएको छ। अवसरवाद मनोवृत्तिको प्रतिविम्ब देखिन्छ। संगठन हुलले नभई विधि र सिद्धान्तबाट चल्नुपर्ने बुझाइमा कमजोरी पाइन्छ। राजनीतिक दूरदर्शिताको अभाव झल्कन्छ। तिनले समयको माग तथा परिवर्तनका लहर पहिचान एवं स्वीकार गर्न नसक्नु एक लोकतान्त्रिक पार्टीका लागि विडम्बना हो। नेपाली कंग्रेसलाई लोकतन्त्रको पर्याय मानिन्छ। यो कमजोर अथवा विभाजित भएका अवस्थामा लोकतन्त्र धरापमा वा अपहरणमा परेका इतिहास छन्।
1: असमावेशी राज्य विभेदकारी चरित्र शीर्षकमा जेबी विश्वकर्माको विचार कान्तिपुर दैनिकमा छापिएको छ। राज्य सत्तामा उत्पीड़ित वर्ग, लिंग र समुदायको समानुपातिक प्रतिनिधित्व गराउन असफल यो सरकारले राज्य सत्ताकै पुनर्संरचनाका लागि निर्वाचन प्रणालीको रूपान्तरणमा काम गर्ला भन्ने आशा गर्ने ठाउँ त देखिँदैन। अझ स्थानीय तहमा प्रतिनिधि घटाएर समावेशीकरणकै बरखिलाफ गर्ने दिशातिर उद्दत देखिन्छ। 2084 प्रदेश र स्थानीय तहको निर्वाचन हुँदैछ। सरकारले आगामी निर्वाचनको परिणाम नै सबै जात जाति वर्ग र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने गरी निर्वाचन ऐन जारी गर्नुपर्छ। प्रदेशसभाको निर्वाचन परिणाममै सबै जात जाति र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने र स्थानीय तहको मुख्य पदमा समेत महिला, दलित र सीमान्तकृत समुदायको अनिवार्य समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन ऐन र कानूनलाई त्यसै मान्यता अनुकूल बनाउन आवश्यक छ। तर सरकार राज्य सत्तालाई समावेशी बनाउने र सबै नेपालीले राज्यमा आफ्नो हिस्सेदारी सुनिश्चित हुने समावेशी राज्यको बरखिलाफमा एक्सप्रेस गाड़ी हाँकिरहेको देखिन्छ।
2: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आधी खुला 105.4।
1: ए नानी, त्यो पानी नपिउ त।
2: किन र काका?
1: त्यो पानी फोहोर छ।
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
3: सार्वजनिक हितका लागि रेडियो आधी खुला।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजे छ।
5: यस समयको साथमा जेतु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: हुन्छ। रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
0: रेडियो आदि खुला 105.4।

0: आदर श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई फेसबुक पेज मार्फत नेपाली नेटवर्क सर्च गर्नुभयो भने फेसबुकमा आउन हामी प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। त्यसै गरी काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि हामी आइरहेका छौं र त्यसै गरी विभिन्न डिजिटल प्लेटफर्महरूबाट पनि लाखौं नेपालीहरूले हामीलाई सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको आजको श्रृंखलामा हामी देशको राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गरिरहेका छौं। आदरणीय श्रोता, एउटा निकै ठूलो एउटा अत्यास लाग्दो खबर तपाईँहरू समक्ष हामी राख्न चाहन्छौं र तपाईँलाई थाहा छ, राम्रोसँग थाहा छ, बारामा जुन किसिमको घटना घटेको छ यो घटनाका बारेमा चौतर्फी रूपमा विरोध भएको छ, आवाजहरू उठिरहेका छन्। 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको छ, दोषीलाई फाँसीको सजाय दिन सांसदहरूले नै माग गरेका छन्। प्रतिनिधि सभाका सांसदहरूले बाराको सिमरामा 3 वर्षीय बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कार्यवाही गर्न माग गरेका छन्। आदरणीय श्रोता, विशेष गरी बाराको जितपुर सिमरा 1-10 धुरीकी मनमती चौधरीकी 3 वर्षीय छोरी गरिमा चौधरी साउन 31 गते बिहान घरबाट हराएकी थिइन्। उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो। त्यति सानी बालिकामाथि जुन किसिमको यो जघन्य अपराध भएको छ, यो जघन्य अपराधका लागि यतिखेर आवाज उठेको छ। आदरणीय श्रोता, विशेष गरी जितपुर सिमरा उपमा महानगरपालिका 1-10 धुरा बस्ने मनमती चौधरीकी छोरी गरिमा चौधरी हराइसके पछाडि त्यसको खोजी भएको थियो। भदौ 2 गते वीरबहादुर रोकाको एक तले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेकी हुन्। बालिकाको शव फेला परेपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय 12 लगायतको टोलीले शव फेला पारेको 2 घण्टापछि उनीहरूलाई पक्राउ समेत गरेको छ। अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगंजबाट तालिम प्राप्त कुकुर सहितको टोली समेत परिचालन गरिएको बुझिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा जितपुर सिमरा उपमहानगरपालिका 2 बस्ने 16 वर्षीय म्याजिक सह चालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई जबरजस्ती गरे हत्या गरेको खुलेको बताइएको छ। आदरणीय श्रोता, म्याजिक धनी जितपुर सिमरा 1 बस्ने 24 वर्षका प्रगेर चौधरी समेतलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। बालिकाको बलात्कारपछि हत्याको घटनाले स्थानीय आक्रोशित भएका छन्। 3 वर्षीय बालिका जो खबर पढ्न पनि र सुनाउन पनि आङ जिरिङ्ग हुने खबर आज हामी तपाईँलाई दिइरहेका छौं र यसको बारेमा के भएको छ, अनुसन्धान के भएको छ, त्यहाँको घटनाको परिस्थिति के भइरहेको छ, यसका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौ, परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, रवि लामिछानेले अख्तियारलाई भनेका छन् सरकारबाट अवरोध भए कार्यवाही गर्नु। प्रधानमन्त्रीको सचिवालयले 1 असारमा अख्तियारका पदाधिकारीहरूलाई बोलाएर 7 घण्टासम्म राखेको तर्फ संकेत गर्दै राज्यसभा सभापति लामिछानेले अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सिर्जना गर्नु अपराध भएको उनले टिप्पणी गरेका छन्। अख्तियार जस्ता संवैधानिक आयोगहरूलाई स्वच्छ र स्वस्थ रूपमा निर्वाध काम गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उनको भनाई छ र किनभने सरकारले अख्तियारमाथि हस्तक्षेप गर्न खोजेका विषयहरू पनि आएका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा चर्चा गर्दैछौ मेडिकल व्यवसायी दुर्गा परसाईको घरमा खानतलासी भएको घटनाले पनि फेरि एकपटक चर्चा लिएको छ। त्यहाँ चाहिँ के भेटियो, किन पटक पटक खानतलासी हुन्छ, एउटा नागरिकको यो देशमा बस्न पाउने मानव अधिकार हुन्छ कि हुँदैन, यस्ता खालका प्रश्नहरू पनि यतिखेर उठेका छन्। हचुवाका भरमा कसै विरूद्ध मुद्दा नचलाउने अख्तियार प्रमुख प्रेम कुमार राईले बताएका छन्। आदरणीय श्रोता, कंग्रेस महाधिवेशन रोक्न इतर पक्ष अदालत जाँदैछ, महाधिवेशनका विरूद्धमा पनि अदालतमा उजुरी हाल्ने तयारी भएको छ, यसले अब कंग्रेसको भविष्य कहाँ पुर्याउँछ, कंग्रेसलाई के गर्दैछ, आजको बहसमा हामी चर्चा परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, विशेष गरी अहिलेको अवस्थामा नेकपा एमालेभित्र पनि जुन किसिमको एउटा कार्यदल बनेको छ त्यो कार्यदलले के रिपोर्ट ल्यायो, कसको गल्तीका कारणले आज नेकपा एमाले यति कमजोर बन्दैछ, पार्टी नेतृत्वले किन छोड्न मानिरहेको छैन त, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। एमालेभित्र रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले के प्रतिवेदन बुझाएको छ, त्यो गुण्डुको कुन कोठामा राखियो प्रतिवेदन, किन सार्वजनिक भएन प्रतिवेदन, प्रतिवेदनमा आखिर के छ, किन त्यसको बैठक बोलाएर कार्यान्वयनका चरणमा लैजान खोजिँदै छैन, आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्दैछौ। र अबको 10 अर्बमा इन्धन डिपो निर्माण गर्ने कार्य पनि भइरहेको छ। इन्धन आपूर्तिलाई सहज बनाउन नेपाल आयन निगमले चितवनको लोथरमा करिब 10 अर्ब रूपियाँको लगानीमा आधुनिक इन्धन डिपो निर्माण शुरू गरेको छ। त्यसपछि केही इन्धनहरू स्टक हुन सक्छ र हामीलाई सहज हुन सक्छ नेपालका लागि. त्यसैले आजको नेपाली बहसमा हामी चर्चा गर्छौं र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि पार्टी सभापति रवि लामिछानेले निर्देशनात्मक आदेश गर्नुभएको छ. अब सबै सांसदहरू बेलगाम हिँड्ने होइन, देश र जनताको पक्षमा बोल्ने हो, देश र जनताको पक्षमा वकालत गर्ने हो र बोल्ने भन्दैमा जे पाए त्यही बोल्ने होइन र संसदको मर्यादा पनि राख्ने हो भनेर पार्टीका सभापतिले जुन निर्देशन गर्नुभएको छ यो कुरालाई पनि आजको बहसमा हामी उठाउँदैछौ. पहिरोबाट विस्थापितको बास स्वास्थ्य चौकीमा छ, राहत बाटोमा एउटा पत्र छ. यो खबर तपाईँलाई रोल्पाको थवाङ गाउँपालिका पाँच उहाँको कोटल बारामा गएको पहिरो आठ दिन बितिसक्दा पनि राहत सामग्री नपाएर प्रताड़ित छन् नागरिकहरू. तेह्र जनाको ज्यान जाने गरी रोल्पाको थवाङ पाँच कोटल बारामा गएको पहिरोले दश परिवारहरू यतिखेर विस्थापित छन् तर उनीहरूले केही राहत पाएका छैनन्, केही पाएका छैनन्. जनताको सरकार घर घरमा छ, जनतालाई सेवा दिने भनेर दुईटीआई नजिकको सरकार आएको छ तर सड़क समेत पहिरोका कारण क्षतिग्रस्त हुँदा खाद्यान्न लत्ता कपड़ा र अत्यावश्यक राहत सामग्री बाटोमै थन्किए. मानिसको आउजाउ समेत अवरूद्ध छ र यहाँ मन्त्रीको टाउको दुख्दाखेरि हेलिकप्टर परिचालन गरिन्छ तर मानिसहरू मर्दाखेरि र मानिसहरूले खान नपाउँदाखेरि आज रोल्पाका नागरिकहरू निकै अप्ठ्यारो अवस्थामा बसिरहेका छन्, झेलिरहेका छन् तर टाउको दुख्दाखेरि हेलिकप्टर परिचालन गर्ने यो देशमा आखिर नागरिकका पीड़ा किन सुनिँदैनन्? आदरणीय श्रोता, म तपाईँलाई जानकारी गराउन चाहन्छु. रोल्पाका प्रभावितहरूले कहिले पाउँछन् राहत? आजको नेपाली बसमा हामी यो कुरालाई उठाउन चाहन्छौ. हे सरकार, तिम्रा मन्त्रीहरूलाई जुन किसिमको टाउको दुख्दा ज्वरो आउँदा हेलिकप्टर परिचालन गरिन्छ उहाँहरूलाई पनि हेलिकप्टर मार्फत खाद्यान्न पुर्याउनका निम्ति के पहल गरियो? रोल्पाको आवाज किन सुन्दैन सिंहदरबार? रोल्पाको आवाज किन सुन्दैन? यतिखेर प्रधानमन्त्री कार्यालय सुदूर अब दूर नाइ झिक्कै झिक्कै माया तमलाई भन्ने प्रधानमन्त्रीको त्यो भाषा र त्यो बोली आज कहाँ गयो, किन रोकियो? आजको बहसमा हामी चर्चा गर्दैछौ. आदरणीय श्रोता, छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
1: आहा, कति राम्रो हो बालीनाले. बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
2: बिउ र मल दुवै राम्रो हो नि नानी. रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ. अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि.
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
2: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ. साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि.
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96.
3: ए सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ. फेरि पर्सि घरमा पूजा पनि छ. सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
4: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय.
3: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए. तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
4: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
3: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
4: साथै विवाह व्रत बन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू.
3: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
4: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि. आजै सम्झिनुहोस्,
3: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, बीआईपी टोल. सम्पर्क मोबाइल 9840 71 481 र 9800 54 415.
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो. भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने.
1: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ.
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्.
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308 29.
6: रेडियो आदिखोला 105.4.

0: web surfer, aber kar kar ma fast internet.
1: यो नेपाली रेडियो नेपाल
2: हरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईबी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट
3: यतिकै हाम्रो बेसमा वरिष्ठ पत्रकार एवं स्वतन्त्र नागरिक समूहका संयोजक ऋषि धमला हुनुहुन्छ। धमलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: थ्याङ्क यू सो मच अक्षेनजी।
3: अब हामीले उच्चारणै गर्न नसकिने खालको एउटा दुःखद घटना बाराको सिमरामा घट्यो, त्यहाँ चाहिँ त्यसको बारेमा तपाईँ जाहेर हुनुहुन्छ, त्यो ठाउँमा पुग्नु भएको छ, त्यहाँको पीड़ा बुझ्नु भएको छ, खासमा भएको के रहेछ? यस्तो जघन्य खालको घटनाको लागि चाहिँ अब नेपालका कानूनहरू पनि कमजोर बन्दै गएका हुन्, यो अनुभूति भएको छैन?
4: अब म त्यहाँ पुगेर जसरी अनुगमन गरेँ, मैले हेरेँ, गरिमा चौधरी नाबालिका 3 वर्षको दुधे बालिकाको जसरी बलात्कारपछि हत्या गरियो, आज देश स्तब्ध छ। धेरै नायकहरू रोएका छन् र गरिमाको आमाको अवस्था हेर्ने हो भने यति पीडादायी अवस्था छ। उहाँको घरमा पुग्दाखेरि त्यहाँ रुवावासी छ र उनीले केही मागेका छैनन्। न्याय चाहियो, गरिमालाई भनेका छन् न्याय चाहियो, बलात्कारीलाई फाँसी दिन पर्यो, कडा से कडा कारवाही हुनु पर्यो भन्ने आमा बुवाको माग छ, परिवारजनको माग छ, स्थानीय बासिन्दाको माग छ। घटना कसरी घट्यो भन्ने बारेमा धेरै कुराहरू बाहिर आइसकेको छ। घटना पछिको अवस्थाको बारेमा यतिखेर बारा आन्दोलित छ, स्थानीय जनताहरू सडकमा छन्, उनीहरूले स्पष्ट रूपमा भनेका छन् गृहमन्त्री आउनु पर्यो। पहिला सिमारा धेरै पटक गृहमन्त्री आउनुहुन्थ्यो सुदन गुरुङ, अहिले 3 वर्षीय नाबालिकाको यसरी बलात्कार गरेर हत्या गर्दा पनि गृहमन्त्री 5 दिनसम्म किन आउनु भएन भनेर यहाँको जनताको प्रश्न छ। मैले पनि सुदन गुरुङलाई भनेको छु, तपाईँ आजै जानुहोस् बारा, मैले आग्रह गरेको छु। त्यहाँको जनताको यो माग हो। अझ कतिपयले त प्रधानमन्त्री बालेन्द्र शाह त्यहाँ खोजेका छन्, किनभने यस पटकको आम निर्वाचनमा मधेसका जनताले बालेन्द्र शाहलाई अत्याधिक मत दिएर जिताए। तर मधेसमा ठुलो पीड़ा पनि छ। म आज अरू विषयवस्तुमा कुरा गर्न चाहन्न सेम्बमजी, यो घटनाले जति नेपाली स्तब्ध भएका छन्। एकजना नरपिशासुले जसरी ती बालिकालाई बलात्कार गरेर हत्या गरे, यस्ता हत्यारालाई कडा से कडा कारवाही कसरी गर्ने, कस्तो कारवाही गर्ने भन्ने बारेमा नेपाली समाजमा अहिले बहस सुरु भएको छ।
3: धेरै घटनाहरू भइरहेका छन् क्या, दिन प्रतिदिन चाहिँ बालिकाहरू न पेटमा सुरक्षित छन्, न उनीहरू चाहिँ बाहिर आइसकेपछि धरतीमा सुरक्षित छन्, न अलिकति वयस्क हुँदा महिलाहरू सुरक्षित छन्। यो घटनाले गर्दाखेरि नेपालको छवि, नेपालको अस्मिता, होइन हाम्रो चाहिँ गरिमा हरेकलाई चाहिँ यसले प्रहार गरिरहेको छ क्या? अब एउटा बहसको बेला भयो क्या? अब चाहिँ
4: अब पछिल्लो समय हाम्रो देशमा बलात्कारको घटना बढ़िराखेको छ। निर्मला पन्थको बलात्कारीलाई हामीले कारवाही गर्न सकेनौ, सेम्बनजी, त्यहाँबाट म शुरू गर्न चाहन्छु। निर्मला पन्थको बलात्कारीलाई हामीले कडा से कडा कारवाही गर्न सकेको भए यो घटना दोहोरिन्थेन। त्यसपछि धेरै घटनाहरू भएको छ, बालबालिकामाथि अन्याय अत्याचार शोषण पनि छ, बालिका बलात्कृत भएर हत्या भएको घटना धेरै हाम्रो देशमा छ नि, बढ़िराखेको छ। त्यतातिर राज्य संयन्त्र पहिला गम्भीर हुनु पर्यो, सरकार गम्भीर हुनु पर्यो, सरकारले अपराधीहरूलाई कडा से कडा कारवाही गर्नु पर्यो। हाम्रो देशमा अपराधीहरूलाई मुक्ति दिने, बचाउने काम, राजनीति संरक्षण दिने काम भइराखेको छ। विगतदेखि वर्तमानसम्म कुरा गर्न चाहन्छु, वर्तमान सरकारले अपराधीहरूलाई कारवाही गर्नुपर्छ, संरक्षण दिनु हुँदैन र अपराधीहरूलाई बचाउन स्थानीय तहमै राजनीतिक दलका नेताहरू लागेको पनि धेरै उदाहरणहरू छ। तर गरिमा चौधरीको बारेमा त्यहाँको स्थानीय बासिन्दाको भनाइ के छ भन्दाखेरि, अब यो घटनालाई कसैले पनि राजनीति रङ्ग दिन मिल्दैन। यो घटनाको दोषीलाई कारवाही गर्ने कुरामा सरकार सहमत होला, तर कस्तो कारवाही गर्ने? हाम्रो देशमा ऐन कानून र संविधानको म कुरा गर्न चाहन्छु। ऐन कानून र संविधान सहमत कारवाही गरेर मात्रै अब पुग्दैन, अब संविधान संशोधन गरेर भए पनि, ऐन कानून परिवर्तन गरेर भए पनि, खेनबमजी, एकदम बलात्कारीलाई कडा से कडा कारवाही कसरी गर्न सकिन्छ? आजीवन कैद गरेर पनि पुग्दैन। अब एउटा आवाज उठ्यो नेपाली समाजमा, मृत्युदण्ड दिनुपर्छ।
3: संसदमा पनि त्यो आवाज उठिरहेछ, संसदमा स्वयं सरकारकै सांसदहरूले पनि त्यो आवाज उठाइरहेका छन् अहिले।
4: आवाज उठिराखेको छ, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, दुईटै मतको सरकार छ, संविधान संशोधन गरेर भए पनि अब संविधान संशोधन प्रक्रिया पनि अगाडि बढेको छ, सबै दल सहमत भएर बलात्कारीलाई कडा से कडा कारवाही गर्नको लागि अब दलहरू पहिला तयार हुनु पर्यो, नारी समाज तयार हुनु पर्यो। स्वतन्त्र नारी अभियानको म नेतृत्वकर्ताको नाताले मैले के भनेको छु भन्दाखेरि, आज हामी नाइटगर मन्डेलामा पनि झरेछौँ 10 बजे, हामीले भनेका छौँ सरकारलाई, सरकारलाई अब हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ, गरिमा चौधरीलाई न्याय देऊ सरकार, बलात्कारीलाई फाँसी देऊ सरकार, स्पष्ट रूपमा यो जनताको माग हो, यो जनताको माग हो, देश विदेशमा रहेका नेपालीहरूको यो साझा माग हो खेमबन्दी, यसमा अब सरकार गम्भीर हुनै पर्छ, सरकारले यही कानुनलाई संविधान संशोधन गर्नुपर्छ। हाम्रो देशको कानुन मन्त्रीले राम्रोसँग चाहिँ विगतमा छ नि, महिलाहरू बहुत हुँदाखेरि महिलाहरूमाथि अन्य अत्याचार हुँदाखेरि स्पष्ट रूपमा सुविधा गौतमजीले बोलेको होइन, कडा कारवाही गर्नुपर्छ, फाँसी दिनुपर्छ भनेको होइन, अहिले उहाँ कानुन मन्त्री हुनुहुन्छ त उहाँले अब यही कानुन निर्माण गर्दाखेरि संविधान संशोधन गर्दाखेरि बालेन शाहको नेतृत्व सरकारले अब बलात्कारीलाई कस्तो कारवाही गर्ने त भन्ने बारेमा व्यापक रूपमा एउटा बहस सुरु गरौँ। नेपाली रेडियो नेटवर्क मार्फत नेपाली बस नेपाली जनताले सबभन्दा बढी सुन्ने कार्यक्रम लोकप्रिय कार्यक्रम मार्फत म के भन्न चाहन्छु भन्दाखेरि, अब सरकार गम्भीर हुने गर्नको लागि यही कामले संविधान संशोधन गरेर भए पनि अब मृत्युदण्डको व्यवस्था गर्नुपर्छ भन्ने आवाज उठेको छ, त्यतातिर सरकारको ध्यान म केन्द्रित गर्न चाहन्छु।
3: अहिले कतिपय घटनाहरू चाहिँ सतहमा आउँछन्, कतिपय घटनाहरू चाहिँ गुपचुप गरेर पारिन्छन्, कतिपय घटनाहरू चाहिँ समाज र इज्जतको डरले चाहिँ लुकाइन्छन्, कतिपय घटनाहरूलाई चाहिँ होइन त्यो सतहमा ल्याइँदै नै, अब यस्ता धेरै खालका समस्याहरू चाहिँ नेपाली समाजले भोग्दै आइरहेको छ, नेपाली महिलाहरूले पनि भोग्दै आइरहेको एउटा यो पीड़ाको विषय छ। तर अहिले अन्तर्राष्ट्रिय रूपमा जुन किसिमको यो महिला सम्बन्धीका ऐन नियमहरू कानूनहरू होइन महिला हिंसा सम्बन्धीका कतिपय जघन्य अपराधका विषयहरूलाई चाहिँ त्यो ढंगले चाहिँ विभिन्न प्लेटफर्ममा उठाइँदैछ, अब नेपालको हकमा एउटा कुरा के छ भने उमेर पुगेका महिला र पुरूष बीचको सम्बन्धको कुरा एउटा होला, तर चाहिँ भर्खर पेटबाट खस्न नपाउँदै हुने सानसाना बाल बालिका नाबालिकामाथि हुने यी अपराधहरू भने त निकै ठूलो जघन्य अपराध हुने होइन। अहिले द्वितीयको सरकार छ, सरकारले चाहिँ यो मामलामा कानून मन्त्री हुनुहुन्छ होइन, कानून मन्त्रीका अभिव्यक्तिका विषयमा पनि विवाद आएको थियो, यो कुरा अहिले नउठाउँ, तर यी विषयहरूमा चाहिँ कानून मन्त्री जवाबदेही हुनुपर्ने बेला हो कि होइन, यो जिम्मेवार हुनुपर्ने बेला हो कि होइन धमलाजी?
4: अहिले कानून मन्त्रीमा त होइन, सरकारका सबै मन्त्रीहरू सरकार प्रधानमन्त्री सबै जिम्मेवार हुनुपर्छ, सरकारका मन्त्रीहरू त्यहाँ जानु पर्थ्यो, हेमा चौधरीको घरमा जानु पर्थ्यो, घटना घटिसकेपछि सरकार त्यहाँ पुगेन, स्थानीय सरकार पनि पुगेन, प्रदेश सरकार पनि पुगेन, सरकारका कोही प्रतिनिधि त्यहाँ पुगेन, मेरो प्रश्न त्यहाँ नै हो। हाम्रो देशमा अहिले महिलाहरू असुरक्षित छन्, महिलाहरूमाथि अन्य अत्याचार शोषण छ, नारी हिंसा जारी छ, घरमै महिला असुरक्षित छन्।
3: सरकार त कहाँ पुगिहाल्छ भनेर तपाईँले हेर्नु भएको छ त, सरकार कहाँ पुगेको छ? पहिरोबाट विस्थापितको बास स्वास्थ्य चौकीमा छ, सड़क समेत पहिरोका कारण क्षतिग्रस्त हुँदा खाद्यान्न लत्ता कपड़ा र अत्यावश्यक राहत सामग्री थन्किएका छन्, मानिसको आउजाउ समेत अवरूद्ध छ, यो थवाङमा अस्ति भर्खरै मात्र 12 घर परिवार विस्थापित भएका छन्, अस्ति टाउको दुख्दा हेलिकप्टरमा आउनु भएको जस्तो लाग्छ मलाई, के अरे के पूर्वाधार मन्त्रीजी भन्दा नागरिक त अहिले त भोगभोगै छन् नि थवाङमा, तपाईँले सुन्नु भएको छ नि यो खबर होइन?
4: होइन, जताततै समस्या छ, अहिले समस्याको छ नि समाधान गर्न सरकारले सकेन भनेर धेरैले भनेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताले भनेका छन्, पार्टी सभापति रविजीले भन्नुभएको छ, सरकारको उहाँले घुमाउरो पारामा आलोचना गर्नुभएको छ, प्रधानमन्त्रीमाथि चौतर्फी प्रश्न छ, सभामुखले चाहिँ रुलिङ गरिसक्नुभयो 10 गते संसदमा आएर जवाब दिनुहोस् भनेर। मेरो प्रश्न कहाँनिर भन्दाखेरि, सरकार जिम्मेवार हुनुपर्छ, दुईटै मतको सरकार हो, जनताको अपार मत प्राप्त गरेको सरकार हो, यो सरकारको विकल्प अहिले खोज्ने बेला भएको छैन, यो सरकारलाई हामीले जिम्मेवार बनाउनुपर्छ, जवाबदेही बनाउनुपर्छ, यो सरकार जनमुखी हुन पर्यो, जनताको मागलाई सम्बोधन गर्न तयार हुन पर्यो। हाम्रो देशमा सरकारहरू बनियो क्या, कुनै पनि सरकारले अहिलेसम्म 35 वर्ष इतिहासको कुरा गर्ने हो भने 46 साल यता धेरै सरकार बन्यो, कुनै पनि सरकारले जनताको मागलाई सम्बोधन गर्न सकेन। पुराना दलको सरकार असफल भयो, असक्षम भयो भनेर जेन्जी आन्दोलन भयो, जेन्जी आन्दोलन पछि नयाँ सरकार बन्यो र दुईटै मतको सरकार नेपालको इतिहासमा जनताले मतदान गरेर यो बनेको बिपी कोइराला पछिको सरकार हो नि त, यो सरकारले पनि जनताको काम गर्न सकेन, जनताका मागहरू सम्बोधन गर्न सकेन, भ्रष्टाचारका कारवाही गर्न सकेन, सुशासन दिन सकेन, विकास निर्माणलाई तीव्र गतिमा अगाडि बढाउन सकेन। तर म सरकारलाई भन्न चाहन्छु, तपाईँहरू अब जिम्मेवार भन्नुहोस् है, यो अवसर नगुमाउनुहोस्, अहिले सरकारको विकल्प खोज्नु पनि हुन्न, सरकारको छ नि आलोचना चाहिँ गर्नुपर्छ, सरकारलाई हामीले सच्ची नै दबाब पुग्नुपर्छ। स्वतन्त्र नारी अभियानको आग्रह अनुरोध के छ भन्दाखेरि, हामी एकदम स्पष्ट म भन्न चाहन्छु सरकार जनतातिर जानु पर्यो क्या, जनताको समस्या समाधान गरिदिनु पर्यो, जनताको समस्या समाधान गर्न सरकार गम्भीर भइदिनु पर्यो, व्यापक रूपमा सरकारले छलफल गर्नु पर्यो क्या, सरकारले व्यापक रूपमा जनताको समस्या पहिचान गरेर सुकमय समस्या समाधान भएको छैन, लघुवित्त पीडितहरूको समस्या समाधान भएको छैन, लघुवित्त पीडितहरू काठमाडौँमा बसिरहेछन्, राष्ट्रिय मानवाधिकार आयोग अगाडि बसिरहेछन्, वार्ता सुरु भएको छैन, मेरो प्रश्न क्या वार्ता गर्नु पर्यो, सरकारले त हरेक जनताको गरिब निम्का असहाय जनताको कुरा सुन्ने उनीहरूको मागलाई सम्बोधन गर्न पहल गर्ने काम त सरकारको हो नि खेम्बमजी, मेरो सरकार खोइ
3: विरोधको कुरा होइन, यो आलोचनाको कुरा होइन, सरकार जनताको हुनु पर्यो, तेह्र जनाको ज्यान जाने गरी रोल्पाको थवाङ पाँचमा कोटल बारामा पहिरो गएको छ, दस परिवार विस्थापित भएका छन्, म आज यो खबर सुन्दैछु होइन, विभिन्न मेन स्ट्रीमका समाचार माध्यमहरूका हेडलाइनहरू आज बनिरहेका छन् जहाँ चाहिँ दस बाह्र दिनसम्म मानिसहरूले त्यहाँ खाना पाएको छैन, लत्ता कपडा पाएका छैनन्, चाउचाउको भरमा त्यहाँ बस्नुपर्ने बाध्यता छ, त्यहाँ हेलिकप्टरबाट सप्लाई गर्न सकिन्छ, यो त सामान्य विषय हो नि त, हिजो पनि भएका थिए नि त यी कामहरू होइन र भन्नु त, दुई
4: सामान्य विषय हो, त्यहाँको जनताले खाना पाएनन्, सरकारको कुनै पनि मन्त्री त्यहाँ पुगेन, रोल्पा पुगेन, किन पुगेन, जवान किन पुगेन,
3: यो एउटा
4: आग्रह छ सरकारको मन्त्रीहरूलाई, तपाईँहरू सिंहदरबारको कोठामा बसेर मात्रै समस्या समाधान गर्छौ, विकास निर्माणलाई अगाडि बढाउँछौ, सुशासन दिन्छौ भनेर सोच्नु भएको छ नि त, गलत हुन्छ, जनतासँग जानु पर्यो क्या, मन्त्रीहरू जनताको बिचमा जानु पर्यो, जनताको समस्या समाधान गर्न अन्त स्पटै जानु पर्यो क्या, सरकारका प्रतिनिधि जानु पर्यो, त्यहाँ समस्या के छ पहिचान हुनु पर्यो, त्यसलाई छ नि समाधानका उपायहरू खोज्नु पर्यो, सबै दल एक हुनुपर्छ, अहिले म भन्छु देश बनाउने अभियानमा सबै दल एक हुनुपर्छ, देशमा विकास तीव्र गतिमा हुनु पर्यो, रोजगारी पाएको छैनन् युवाहरू, आज विदेश गएका छन् तपाईँलाई थाहा छ, हामीले स्वदेशमै रोजगारी दिन्छौँ भने होइन, खोइ त उद्योग धन्दा कोही लगानीको वातावरण बनेको, कोही उद्योगपति व्यापारीहरू आज लगानीलाई तयार भएको ब्याङ्कमा पैसा अरबौँ थुप्रिएको छ, 15 खर्ब रुपियाँ छ, तर मान्छेहरू पैसा लिन ब्याङ्कमा आउँदैन भन्ने कुरा तपाईँलाई थाहा छैन, अनि ब्याङ्करहरूलाई समातेर धरपकड गरेर उद्योगपति व्यापारीलाई थुनेर समस्याको समाधान हुन्छ, म सरकारलाई भन्न चाहन्छु, सरकारले त पोलिसी बनाउने हो, त्यो पोलिसी कार्यान्वयन गर्न सरकार गम्भीर हुने हो, सरकारले सर्वदलीय सर्वपक्षीय छलफल गर्ने हो, देशको अहिलेको समस्या समाधान गर्न सरकारले छ नि के गर्न सकिन्छ, कहाँ कमी कमजोर छ त्यसलाई सच्याएर जाने हो, प्रतिपक्ष पनि गम्भीर बन्यो हो, प्रतिपक्ष नै अहिले कमजोर छ, म नेपाली कङ्ग्रेसका सभापति गगन थापालाई भन्न चाहन्छु, यति कमजोर प्रतिपक्ष त मैले इतिहासमा कहिले पनि देखाएको छैन,
3: होइन कङ्ग्रेसले आवाज त
4: उठाइरहेको छ, जनताले उठानै गरेका छैन, जनताहरू यति पीडामा छन् पार्लियामेन्टमा, तपाईँलाई थाहा छ जनताको एजेन्डै हुँदैन, भारी पहिरो पीडितहरूलाई छ नि राहत दिनुपर्छ भन्ने कुरा प्रतिपक्षले सशक्त रूपमा आवाज उठाउनु पर्दैन, प्रतिपक्षको दायित्व होइन, लघुवित्त पीडितहरूको माग सम्बोधन गर्नुपर्छ भनेर प्रतिपक्ष कहाँ बोल्यो, प्रतिपक्षका छ नि नेताहरू सांसदहरू कहाँ पुग्यो, लघुवित्त पीडितलाई साथ दिन कोही गए, कसो त उठेको छ नि प्रतिपक्ष मात्र भने, सुगमय सामाजिक सम्मान गर्न प्रतिपक्षले के लायो मार्गचित्र, खोइ योजना खोइ कार्यक्रम, प्रतिपक्ष आज यति कमजोर यति निर्णय हाम्रो देशमा कहिले मैले देखाएको थिएन, 2048 सालदेखि अहिलेसम्म मैले रिपोर्टिङ गरेँ, अहिले हरेक विषयवस्तुमा तर प्रतिपक्षीहरूका जुन नेताहरूलाई भन्न चाहन्छु, म प्रतिपक्ष दलका नेताहरूलाई भन्न चाहन्छु, तपाईँहरू पनि सरकारलाई कि त खबरदारी गर्न असक्षम हुनुभएको हो कि, खबरदारी गर्न डराउनु भएको हो कि, खबरदारी गर्न तपाईँहरूलाई कसैले रोकेको हो कि, प्रश्न भन्नुहोस् न, 5 वर्षले सरकार चल्नुपर्छ, चल्न दिनुपर्छ, जनताले दिएको म्यान्डेट अनुसार, तर सरकारले कमी कमजोरी गर्यो भने प्रतिपक्षले बोल्ने कि नबोल्ने, प्रतिपक्षले गल्ती कमजोरी औल्याउने कि नआउल्याउने, खेमजी मेरो प्रश्न त्यहाँनिर हो, आज अख्तियार प्रमुख प्रेम राईले भन्नुभयो हिजो स्पष्ट रूपमा, राज्य व्यवस्था तथा सुशासन समितिले भन्नुभयो भ्रष्टाचारीलाई कारवाही गर्छौँ भनेर भन्नुभयो, उहाँले पूर्व प्रधानमन्त्रीहरू सबै विरुद्ध उजुरी परेको छ भन्नुभयो, म भनिराखेको छु पूर्व प्रधानमन्त्रीको सम्बोधित
3: सरकारबाट अवरोध भए कारवाही गर्नुहोस् भनेर लामिछानेजीले स्पष्ट भन्नुभएको छ, अख्तियार जस्ता संवैधानिक आयोगहरूलाई चोख्छ स्पष्ट र निर्बाध रूपमा काम गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको हो भनेर लामिछानेजीले आफै पनि बोल्नु भएको छ हिजो, किनभने 7 घण्टा ल्याएर अस्ति थुनेको प्रसंगमा उहाँले चाहिँ अलिकति इंगित गरेर यो कुरा कुट्याउनु भएको छ, हाम्रो संवैधानिक निकायहरू पनि त स्ट्रङ बन्नु पर्यो नि त होइन, कसैको छाया हो र संवैधानिक निकायहरू
4: होइन, संवैधानिक निकाय स्ट्रङ बन्नै पर्छ, संवैधानिक निकाय त्यहाँ प्रमुखहरू एकदम आत्मबहरो बनाएर भ्रष्टाचारलाई कारवाही गर्नको लागि एकदम इमान्दारीका साथ लाग्नुपर्छ क्या, समुदाय निकायका प्रमुखहरूले मलाई कुनै पार्टी सरकारमा पुग्ने बित्तिकै हटाउँछ कि मलाई चाहिँ असहयोग गर्छ कि भनेर सोच्नै हुँदैन, समुदाय निकायका प्रमुखहरूको काम भनेको संविधान अनुसार काम गर्ने हो, एक्सन ओरिएन्टेड हुनु पर्यो, उनीहरूले सरकार हेर्ने होइन, उनीहरूले आफ्नो अधिकार हेर्ने हो, उनीहरूलाई अधिकार छ अख्तियार प्रमुखलाई भ्रष्टाचारलाई कारवाही गर्ने अधिकार छ, कुनै पनि सरकारले रोक्न सक्दैन. उहाँले दोहोरोसँग खुट्टा टेक्नुभयो भने प्रेम राईले उहाँलाई कसैले पनि केही गर्न सक्दैन. अहिलेको अवस्थामा प्रेम राईले अब भ्रष्टाचार कारवाही गर्न कदम चाल्नै पर्छ. उहाँकोलाई यो अवसर हो. म भन्न चाहन्छु लाखौं लाख नेपाली जनताले सुनिराखेको नेपाली बस मार्फत भन्न चाहन्छु प्रेम राईजी तपाईँ अगाडि बढ्नुहोस्, भ्रष्टाचारीहरूलाई कारवाही गर्नुहोस्. भ्रष्टाचार अन्त्य आजको मेन एजेन्डा हो देशमा. भ्रष्टाचार अझै पनि अन्त्य भएको छैन, भ्रष्टाचार रोकिएको छैन, अहिले पनि भ्रष्टाचार रोकिएको छैन. भ्रष्टाचार भन्ने हो भने हाम्रो देशमा स्थानीय तहदेखि प्रदेशदेखि संघीय सरकारमा छन् अहिलेसम्म जुडुले बसेर काम गरे सबैको सम्पत्ति छानबिन गरौँ. मेरो प्रश्न हो यो सम्पत्ति छानबिन गरौँ र सम्पत्ति अकुत कमाउनेहरूलाई कारवाही गरौँ. वास्तवमा सरकारले छ नि दिशा निर्देशन दिनुपर्छ. अख्तियारलाई सरकारले सहयोग गर्नुपर्छ. सरकारले अख्तियारको हात बलियो बनाउनुपर्छ. सन्धाय निकायका प्रमुखहरूले पनि अब डर त्रास नमानिकन कसैले छ नि मलाई केही गर्छ कि भने नसोचिकन निर्भीक भएर काम गर्यो भने त्यसमा भ्रष्टाचार अन्त्य हुन्छ, भ्रष्टाचार रोक्न सकिन्छ. किम्बमजी देशको सुशासन आजको आवश्यकता हो, विकास समृद्धि आजको आवश्यकता हो, रोजगारी आजको आवश्यकता हो, पीडितहरूलाई न्याय आजको आवश्यकता हो. म त अहिलेको मेरो एजेन्डा खेमजी स्पष्ट रूपमा पीडितहरूलाई न्याय दियो. आज सड़कमा माइत गरेर मण्डेलामा जान्छ कति पीडित छन्, के फोडी पीडित छन्, त्यही जनताको पक्षमा ऋषि त मलाई उभिन्छ. मैले आज मलेसियाबाट मलाई फोन आयो, 16 नेपालीहरू त्यहाँ अपत्र बस परेर बस्या छन्. 16 नेपालीहरू नेपालले मान्छे पठाएको छ, अब जाहिर लगाउन सकेको छैन. उनीहरू गएर कराएर मलाई फोन गर्छ. मलेसियाबाट हिजो 16 मलाई फोन गरे भने ऋषि तमालाई चाहिँ न्याय दिनुहोस्, हामीलाई उद्धार गरिदिनुहोस्. यो अवस्था छ. अनि सरकार खोइ मेरो अन्डो छ, यो सरकार 5 चल्नुपर्छ, तर सरकारले जनताको काम गर्नुपर्छ.
3: हस्, यहाँको महत्वपूर्ण समय र संवादका लागि धेरै धेरै धन्यवाद. नमस्कार. उहाँ वरिष्ठ पत्रकार एवं स्वतन्त्र नागरिक समूहका संयोजक ऋषि धमला. धनी श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
5: किन बोलाको मलाई? हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन. अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र. तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु. तनी
7: हाम्रा विशेषताहरू:
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ.
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ.
8: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ.
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ.
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ.
7: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ. साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ. सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 रहेको छ. ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052.
9: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
10: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो? अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु.
9: वाह, यो त मैले खोजेको ठाउँ रहेछ. कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
10: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ.
11: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
12: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
11: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
13: रेडियो आदिखोला 105.4।
3: यतातिर म यो रोल्पाको थवाङको कुरा गर्न चाहन्छु। 13 जनाको ज्यान जाने गरी थवाङ 5 कोटल बारामा गएको पहिरोबाट 10 परिवारहरू विस्थापित छन्। त्यहाँ चाहिँ अहिलेसम्म हेलिकप्टर पुग्या छैन। टाउको दुख्दाखेरि हेलिकप्टर तुरन्तै परिचालन हुने देश हो यो। यो हामी कहाँ जाँदैछौ? यो समाज कता जाँदैछ? सरकारको निगरानी यसमा छ कि छैन? अहिले
14: सर्वप्रथम त बाराको जुन घटना भएको छ त्यो घटना प्रति हामी सबैजना नै दुखी छौँ र यस्तो घटना हुन नदिनलाई हामीले के गर्नुपर्छ, एक हिसाबले काम गर्नुपर्छ। र सँगसँगै अर्को कुरा चाहिँ के छ भन्नुहुन्छ भने हाम्रो समाज कतातिर गइरहेछ भन्ने चिन्ता चाहिँ एकदमै हो। यो भनौँ न बच्चा वृद्ध कसैलाई पनि नछोड्ने यो मान्छेको सोच समाज कतातिर गइराखेको छ। र पक्कै पनि अब चाहिँ हामीले काहीँ न काहीँ कानून निर्माणमा पनि बलात्कार त्यो पनि नाबालकलाई वृद्धलाई गर्ने यस्ता किसिमका घटनालाई चाहिँ हामीले अब कानूनी रूपमा पनि कडाभन्दा कडा कारवाही गर्नुपर्ने स्थिति देखिन्छ। जस्तै अब रोल्पाको घटना चाहिँ यो विपदको लागि हाम्रो पूर्व तयारी चाहिँ अलिक कमजोरै देखिन्छ। किनभने जाजरकोटकै कुरा गर्ने हो भने, अहिले रोल्पाको कुरा गर्ने हो भने, यो पटक पटक त्यस्ता ठाउँहरूमा पहिरो गइराख्ने यस्तो स्थितिहरू भइराखेको अवस्था छ। र हामीले बस्ती बसाउँदाखेरि पनि बिना प्लानिङका बस्तीहरू बसाएको कारण यो भनौँ न विपद प्राकृतिक विपदको पुरा स्टडी नगरिकन कहाँनिर के भइरहेछ यसमा चाहिँ सरकार, स्थानीय निकाय र प्रदेश तीन तहकै सरकार अलिक बढी चनाखो भएर काम गर्नुपर्ने हुन्छ। जुन चाहिँ मैले पटक पटक उठाउने पनि गरेको छु सदनमा, यो तीन तहको सरकारको आफ्नो अधिकार क्षेत्र पनि एकदमै बाजिएको छ अनुसूचीमा। र तपाईँको काम गर्ने बेलामा पनि एउटाले अर्कोलाई जिम्मा लगाएर या जिम्मेवारी तेर्साएर आफू चाहिँ उम्किने प्रयासहरू हुन्छ, त्यो गर्नु हुँदैन। तीन तहको सरकारले एउटा जिम्मेवारी बोध गर्नु पर्यो र विपद व्यवस्थापनको तयारी हाम्रो अलि कमजोर नै छ। यो अहिलेको मात्र होइन, पहिल्यैदेखि नै सो विपदको विपद आइसके पछाडि उद्धार गर्ने एउटा पाटो भयो होला, तर विपद आउनुभन्दा पहिल्यै अनुमान गरेर हामीले के कदम चाल्न सक्छौँ र त्यस्तो ठाउँमा विपदको एकदमै जोखिममा बसेका नागरिकहरूलाई कसरी उद्धार गरेर जोखिम कम हुने ठाउँमा स्थानान्तरण गर्न सक्छौँ, त्यतातिर पनि हामीले सोच बनाउन चाहिँ जरुरी छ।
3: अब एउटा कुरा छ नि, अब पार्टीको कुरा गर्दै गर्दाखेरि तपाईँको पार्टी सभापति रवि लामिछानेजीले अस्ति सांसदहरू र मन्त्रीहरूलाई बोलाएर चाहिँ अलिकति मन माझ्ने काम गर्नुभएको खबरहरू आए। पार्टी सभापतिले सांसदहरूलाई लगाम लाउन अर्थात पार्टीको विधानले सांसदलाई लगाम लाउन नसकिरहेको परिस्थिति हो पछिल्ला कतिपय दृश्यहरूलाई हेर्दाखेरि?
14: होइन, यस्तो हो, पार्टीले भन्दा पनि संसदीय दलले नै हो सांसदहरूलाई परिचालन गर्ने, पार्टीले संगठनलाई परिचालन गर्ने हो होइन। र सभापतिको हैसियतले उहाँले चाहिँ सांसदहरूसित पटक पटक कहिले कुन प्रदेशको कहिले कुन प्रदेशको सांसदहरूसित छलफल गरिरहनु भएको छ। र जसरी घटनाहरू भइराखेका छन् हामी संयमित हुनुपर्छ, किनभने यो जनमतको कदर गर्नुपर्छ। हाम्रा कमी कमजोरी छन् भने त्यसमा यथोचित छलफल हुनु पर्यो। विषयवस्तुमा के भएको हो भन्ने नबुझिकन सिधै सरकारलाई आरोप लाउने यो विषय होइन। हामीले गम्भीरताका साथ काम गर्नुपर्छ र यो जिम्मेवारीलाई चाहिँ गम्भीरताका साथ एउटा जिम्मेवारी बोध भएर पूरा गर्नुपर्छ भन्ने नै उहाँको ध्येय थियो। सो त्यो हिसाबले नै एउटा यो सामान्य छलफलको रूपमा लिएँ। र काहीँ न काहीँ सांसदहरूले म नै सर्वे सर्वा भन्ने हो भने पार्टी सबैभन्दा ठुलो हो, किनभने हामीले जितेको पनि या हामी त्यो ठाउँमा पुगेको पनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व भएर त्यहाँ पुगिराखेका छौँ भनेपछि पार्टीले गरेको बाचापत्र पार्टीले लिएका अवधारणाहरूको बारेमा पनि हामी जानकार हुनुपर्छ र त्यो सरकार पनि हाम्रो आफ्नै भएको भएर संसद पार्टी र सरकारको समन्वय चाहिँ एकदमै खुलेर हुनुपर्छ भन्ने विषयहरू नै उठान भएको हो।
3: अब अहिलेको रूप परिस्थितिलाई हेर्ने हो भने चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय सांसदहरू हुनुहुन्छ अर्थात् संसदीय दलकै नेताकै कुरा गर्ने हो भने उहाँ निष्क्रिय हुँदाखेरि उहाँले पनि अब त्यो संसदीय दलको अभ्यास गर्न खोज्दै हुनुहुन्छ अनौपचारिक रूपमा भए पनि पार्टी सभापतिजीले, किनभने पार्टीलाई त कमान्ड गर्नु पर्यो, पार्टीलाई त अब होइन मन्त्री र सांसद बीचको चाहिँ सामिप्यतालाई चाहिँ एक ठाउँमा उभ्याउनु पनि पर्यो, यो ग्याप बढ़िरहेको छ पार्टी र सरकार बीच भन्ने खालको छ, महिना महिना एक दिन अनिवार्य पार्टी कार्यालयमा हाजिर हुनुपर्छ अब मन्त्रीहरू पनि भन्ने खालका विषय पनि आएका छन्, ब्रिफिङका कुराहरू छन् भन्दा अलि लय गुमाउँदै गएको हुन् सांसदहरू।
15: होइन, लय गुमाउने भन्दा पनि त्यो लय चाहिँ टिकिराखोस् र त्यो लयमा काहीँ पनि दरार नआओस् भनेर पार्टी सभापतिले प्रयास गर्नु चाहिँ एउटा सकारात्मक कदम म भन्छु। होइन, जस्तै हिजै मात्र पनि पार्टी नीति नागरिकसँगको छलफलको कार्यक्रममा डाक्टर स्वर्णिम वालदेलाई अर्थमन्त्रीलाई पार्टी अफिसमा बोलाएर नागरिकसँगको त्यो चाहिँ नागरिकले पनि थाहा पाउनु पर्यो नि त, सरकारले एक हिसाबले काम गरिराखेको छ तर के काम भइराखेको छ भन्ने कुरा चाहिँ थाहा नपाउँदाखेरिको अलि बढी अब्जस चाहिँ खेपिराखेको छ सरकारले। सरकारले कयौं राम्रो कामहरू गरेको छ तर त्यसको कम्युनिकेसन ग्याप भइराखेको छ र मिडियामा चाहिँ जहिले पनि कसरी आउँछ या आम सामाजिक सञ्जाल तथा भनौँ न विभिन्न निकायमा चाहिँ मेरो पर्सपेक्टिभको हिसाबमा आउँछ र कहिलेकाहीँ मिडियाले पनि सत्य तथ्य बाहिर नल्याइदिँदाखेरिको अप्ठ्याराहरू छन्। होइन, जस्तो हिजै मात्रको कुरा गरौँ न, अब जस्तो एनसेलले आफ्नो झनै 4 पॉइंट कति अर्ब चाहिँ बुझाउने विषय त यो त मिडियामा एकदमै व्यापक रूपमा आउनुपर्ने हो नि, मैले त्यति व्यापक रूपमा आएको पनि देखिनँ। होइन, अब यस्ता विषयहरू छन् जुन सरकारले गरेका राम्रा गतिविधिहरू छन् त्यो बाहिर आउँदैन, तर नराम्रो एउटा सानो भयो भने पनि त्यसलाई चाहिँ अलिक बढी एक्जाजरेट गरेर आइराखेको स्थितिमा नागरिकको तहमा हामीले गरेका कामहरू चाहिँ कम्युनिकेट हुनु पर्यो भनेर हिजो पार्टीमा डाक्टर वागले आउनुभएको थियो। आज अब सबैभन्दा बढी उद्योगको ग्यासको कुराहरू भइराखेको छ भनेपछि आज गौरी कुमारी यादव उद्योग मन्त्री नै पार्टी अफिसमा आएर नागरिकसँग संवादमा हुनुहुन्छ, त्यस्तै गरेर सांसदहरूसित पनि हामीले संसदीय दलमा मजाले मन्त्रीज्यूहरूसित सम्भवतः सम्माननीय जो संसदीय दलको नेता हो हामी सधैँ उहाँलाई संसदीय दलमा एक्सपेक्ट पनि गर्दैनौँ कि, किनभने उहाँ यति धेरै एक्जिक्युटिभ काममा व्यस्त हुनुहुन्छ, त्यही भएर त संसदीय दलमा उपनेता मुख्य सचेतक सचेतक दुवैहरू हुनुहुन्छ र सँगसँगै पार्टी सभापति पनि हुनुहुन्छ जो संसदीय दलको एउटा हिस्सा हो, तर उहाँले गर्ने छलफलहरू चाहिँ पार्टी सभापतिको हिसाबले गर्नुहुन्छ, त्यो कहिले पनि हामी भनौँ न आफ्नो चेन अफ कमान्डमा पनि ब्रेक गरेको छैनौं। र अर्को चाहिँ तपाईँ
3: यहाँले भन्नुभयो प्रधानमन्त्रीजी अब पार्टीका के अरे एक्जिक्युटिभ काममा चाहिँ एकदमै व्यस्त हुनुहुन्छ भन्दै गर्दाखेरि रोल्पा थवाङका 10 परिवारहरू कहिले खाद्यान्न आउँछ भनेर कुरिरहेका छन्, त्यहाँ फेरि समस्या छ
14: त्यो विषयमा त मैले अहिले तपाईँकै यस्तो पपुलर कार्यक्रम मार्फत अहिलेसम्म पनि त्यहाँनिर हाम्रो उद्धारको विषयमा केही भएको छैन भने सम्बन्धित निकाय गृह मन्त्रालय लगायत सम्बन्धित निकायलाई यहीँ मार्फत पनि ध्यान आकर्षण गराएर मैले मेरो पहिलो जिम्मेवारीको रूपमा फेरि यो कार्यक्रमको अन्त्य हुने साथै सम्बन्धित निकायमा यसबारेमा के भइरहेको छ भनेर फेरि ध्यान आकर्षण गराउनेछु।
3: अब यो सरकारबाट अवरोध भए कार्यवाही गर्नुहोस् भन्नुभएछ पार्टी सभापतिजीले अख्तियारलाई, होइन अख्तियारलाई अस्ति बोलाएर कति 5-7 घण्टा केरकार गरेको विषय पनि सँगसँगै आएको थियो, तर आज अख्तियारलाई सरकारले आफ्नो काबुमा निगरानीमा वा चाहिँ धरपकड गर्न खोजेको हो र सभापतिजीले चाहिँ यस्तो निर्देशन वा यस्तो चाहिँ अनुरोध आग्रह गर्नुपर्ने समय अवस्था आयो।
14: अनि यो हिजो अब राज्य व्यवस्थाको छलफललाई लिएर तपाईँले भन्नुभयो होइन, त्यहाँ विभिन्न विषयहरू उठेका छन्, जस्तो अब एक हिसाबले सबै सांसदज्यूहरूलाई धरपकडको विषय चाहिँ उठाउनु भयो होइन, अनि सभापतिले यदि त्यस्तो भएको हो भने अब एज अ पार्टी सभापति किनभने सरकारमा पनि हाम्रै दलको नेतृत्व त छ भनिसकेपछि त्यस्तो छ भने ल कारवाही गर्नुहोस् भनेर उहाँले चाहिँ खुलेर कारवाही गर्नुपर्ने छ भने कारवाही गर्नुहोस् भनेको, र अर्को चाहिँ के हो भनेदेखि अख्तियारले 20 वर्षसम्म पनि एउटै मुद्दामा हामी हेरिरहेछौँ, राजनैतिक दल या त दलका नेताहरू इन्भल्भ भएको मुद्दामा चाहिँ हामीले हेरिरहेछौँ, सबुत प्रमाण कलेक्ट गरिरहेछौँ भनेर डिसिजनै नलिने त्यो केसलाई फाइनलै नगर्ने भन्ने चाहिँ हुँदैन कि, सो त्यो हिसाबले पनि हामी चाहन्छौँ अख्तियार बलियो भएर सुशासनको पक्षमा काम गरोस् भन्ने, तर काहीँ न काहीँ त्यो राजनीतिक प्रभाव र दबाव चाहिँ जसले उहाँलाई नियुक्ति गरेको उहाँको त्यतातिरपट्टिको अलिक बढी लोयल्टी हो कि भन्ने देखिन्छ, जुन हुनु हुँदैन भन्ने लाग्छ मलाई चाहिँ. अब जसले नै नियुक्ति गरे पनि उहाँ त्यस्तो जिम्मेवार ठाउँमा आइसकेपछि उहाँले गरेका काम कारवाहीले गर्दाखेरि सुशासनको मापदण्ड पनि स्ट्रङ भएर जाने ठाउँ भइसके पछाडि कि चाहिँ उहाँले काम गर्न सक्दिन भन्ने छोड्न पर्यो होइन, होइन भने चाहिँ उहाँले जसले नै उहाँलाई एबीसी जसले नै नियुक्ति गरे भए पनि उहाँले सुशासनको पक्षमा नागरिकको पक्षमा काम गर्नुपर्छ भन्ने लाग्छ मलाई.
3: तर अहिले सरकार चाहिँ सुशासनकै पक्षमा छ, फेरि अस्ति मात्रै एउटा सुकुम्बासी बस्तीमा आत्महत्या भएको खबर पनि आएको छ, फेरि हिजो अस्ति मात्रै फेरि अर्कोले आत्महत्या गरेका खबरहरू छन्. सुकुम्बासी बस्ती व्यवस्थापनमा पनि सरकारको जुन तदारुकता थियो त्यसमा पनि अलिकति कतै राम्रो काम हुन सकेन कि होइन, जनताहरू चाहिँ किन निराश हुनुपर्ने, दुईटै नजिकको सरकारबाट जुन आशय आशाको होइन केन्द्र हुनुपर्ने ठाउँमा चाहिँ किन जनताहरू यति निराश छन्, विदेश जानेको संख्याको कुरा अझै गर्नुहोस्, राजधानी विभागमा गएर लाइन लागेका विषयहरू गर्नुहोस्, अहिले त एकताका प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले भन्नुहुन्थ्यो घर घरमा ग्यासको पाइपलाइन पुर्याउँछु भनेर, तर राष्ट्रपतिको सरकार आएपछि त घर घरमा सिलिण्डरको लाइन पुग्यो भन्ने पनि होइन आलोचना कटाक्ष आइरहेका छन्, यसलाई किन व्यवस्थापन गर्न सकिएन?
14: होइन यसमा जस्तो हामी अस्ति संसदीय दलमा पनि माननीय मन्त्रीज्यूले यसको बारेमा भन्नुभयो होइन, ग्यास पहिलाको भन्दा पनि बेसी आएको छ, कति चाहिँ हाम्रो त्यो जहाँनिर हामीले राख्नुपर्ने हो त्यो राख्ने ठाउँ पनि नबनेको भएर एउटा. अर्को चाहिँ हेर्नुहोस् कहिलेकाहीँ हामीले हामीतिर फर्केर प्रश्न गर्दाखेरि नि खेमजी मान्छेले या त आम नागरिकले यस्तो हो भन्नुहुन्छ, एकदम निष्पक्ष भएर एकदमै आत्मालाई साक्षी राखेर भन्नुहोस् तपाईँको घरमा ब्याकअपमा कतिवटा ग्यास सिलिन्डर छ?
3: मैले त्यहाँ लाइन लाग्दाखेरि अस्ति म पनि लाइन लागे, मेरो रोल नम्बर 146 आएको थियो होइन, त्यहाँ लाइन लागे, 146 रोल नम्बरमा करिब करिब 4 घण्टा बसे, मेरो अफिसमा जानुपर्ने थियो, समस्या भयो, एक दिन कुर्नु पर्यो, मेरो अर्को मान्छे नै थिएन लाइन.
14: तपाईँलाई म भन्दैछु जस्तो मेरो घरमा पनि मैले एउटा सिलिन्डर मात्र ब्याकअपमा राख्छु कि, तर हामी चाहिँ कसो छ भने बजारमा कृत्रिम अभाव हुने खासै यो हाम्रो ह्युमन नेचर पनि हो, एउटा सिलिन्डरले औसत व्यक्तिको घरमा या मेरो पाँचजनाको परिवारको घरमा एक महिना चल्छ भनिसके पछाडि त्यो एक महिनाको अन्तिम अन्तिमतिर मैले एउटा ब्याकअप राख्छु जसले गर्दा मेरो दुई महिना चाहिँ रेगुलर चलोस् भनेर. तर हामी आफै पनि हेर्नुहोस् यो आफैले आत्मा आलोचना गर्ने आत्मा समीक्षा गर्ने विषय हो कि हामी कयौं व्यक्तिहरूको घरमा जसको पहुँच छ जसको सहजता छ उहाँहरूले कम्तीमा पनि 3-4-5 सिलिन्डरसम्म पनि राखेको.
3: अनि मेरो प्रश्न कहाँनिर हो भने नि समस्या बास्कोटाजी, समस्या हुन्छ किनभने विश्व युद्धमा छ, हरेक कुराहरू चाहिँ छन्, ग्यास आयात भइ नै रहेको छ, कतिपय रूपमा डिपोले कालो बजारी गर्ला के गर्ला, तर मलाई त्यहाँ त्यो ग्यास रोल नम्बर 146 आउँदै गर्दाखेरि कम्तीमा पनि त्यहाँ 3-4 कुर्नुपर्ने स्थिति आयो. हामी त अनलाइन के अरे लाइन होइन अनलाइनको गफ गर्दैछौँ, नि त त्यसलाई व्यवस्थित पार्न मर्निङ सो अज अफ द डे भन्दाखेरि त्यो लाइन लाग्नुपर्ने व्यवस्थाको अन्त्य गर्नतिर ध्यान दिनुपर्ने, ग्यासलाई चाहिँ कसरी
14: ध्यान दिनुपर्छ. मन्त्रीजीले भने अनुसारले हामीले भनौँ न भारतकै एक्जाम्पल लिएर पनि जस्तो सामान्य घरमा रेसिडेन्सियल पर्पजको लागि छुट्टै ग्यास र कमर्सियल पर्पजको लागि छुट्टै सिलिन्डरको व्यवस्था, त्यस्तै गरेर सबै सिलिन्डरहरूलाई चाहिँ तपाईँ भनौँ न एउटा हिसाबले व्यवस्थित गरेर कसको घरमा कतिवटा चाहिँ राखिएको छ भन्ने रेकर्ड सहितको काम अब केही काम गर्न समय लाग्छ र हामी नागरिकको तर्फबाट पनि त्यो लेभलमा हामी सचेत भइदिनु पर्ने चाहिँ हुन्छ र आउनलाई आइराखेको छ र वितरण प्रणालीमा पनि केही समस्या हो कि भन्ने पनि छ होइन. सो त्यो सबै समस्यालाई एड्रेस गर्नलाई टाइम लाग्छ र म चाहिँ यसलाई कहाँ पनि जोड्छु भन्दाखेरि नि नयाँ व्यक्ति ठ्याक्कै नयाँ ठाउँमा गएर काम गर्नलाई उसले त्यो संयन्त्र बुझेर काम गर्नलाई केही टाइम लाग्छ, त्यो गर्दै गर्दाखेरि यति धेरै विषयहरू आउँछन् कि त्यसलाई एकैचोटि ह्यान्डल गर्न अलिकति असहज परिस्थिति भएको र म के विश्वस्त छु भन्दाखेरि
3: सक्षमता देखाउन सकेन भने अर्को मान्छे जान्छ नि त होइन, सक्षमता त आफूले प्रदर्शन गर्नु पर्यो नि त.
14: त्यही भएर उहाँहरूले काम गरिरहनु भएको छ, त्यसमा पनि ढिलाइ भएको छ भने अस्ति संसदीय दलबाट जति सक्दो चाँडो तपाईँहरूले काम गर्नुहोस् र एकैचोटि मलाई यो के लाग्छ भने हाफ सिलिन्डरको विषयमा सबैलाई पर्याप्त पुगिराखेको थियो, एकैचोटि फुल सिलिन्डर बाँड्दाखेरि काहीँ न काहीँ समस्या आएको होला र आगामी दिनमा त्यस्ता समस्या नआउनको लागि मन्त्रीले काम गरिरहनु भएको छ र
3: यो देशमा त कस्तो गैर जिम्मेवारी पनि प्रस्तुत भयो भने नि समीक्षाजी, तपाईँले राम्रोसँग हेर्नु पनि भएको छ, मल छ जति पनि छ मल हामी वितरण गर्दैछौ भन्ने, तर किसानले समयमा मल नपाउने
14: त्यही भएर उहाँहरूले काम गरिरहनु भएको छ, त्यसमा पनि ढिलाइ भएको छ भने अस्ति संसदीय दलबाट जति सक्दो चाँडो तपाईँहरूले काम गर्नुहोस् र एकैचोटि मलाई यो के लाग्छ भने

0: तपाईँसित 100% एग्री मेरै भनौँ न हाम्रै अफिसमा थाहा पाएको नजिकको साथीहरू सबैजना छुट्टी लिएर लाइनमा गइरहनु भएको छ. लाइन बस्दाखेरि कसैले एक दुई घन्टा लाइन बस्नुभयो भनेर तपाईँ आफैले भन्नुभयो. केही साथीहरूले हाम्रै सांसदहरू पनि लाइन बसेर लिइरहनु भएको छ. 15 मिनट 20 मिनटमा पनि पाइराखेको उदाहरणहरू पनि
1: सांसदले त लाइन बस्नु पर्दैन होला, उहाँहरूले त मान्छे पठाउँदैन. सर्वसाधारणको लागि समस्या छ क्या,
0: सर्वसाधारणले पनि लाइन बस्ने हो, सांसदले नै लाइन बस्ने हो. हामी पनि त्यो अनुचित प्रभाव पारेर चाहिँ काहीँ पनि कामहरू गरिरहेका छैनौँ. एक अर्को कुरा चाहिँ नि, तपाईँले मलको विषयमा जति नै मल ल्याए पनि नेपालमा अहिले पुग्नेवाला छैन, यो बटम लाइन हो हेर्नुहोस्. त्यही भएर मलको विषयमा हामीले अहिलेको सरकारलाई मात्र होइन, हामी त प्राङ्गारिक खेती प्रमोट गर्ने भएको हिसाबले जैविक मल उत्पादन कारखाना नेपालमै खोल्नुपर्छ भनेर पटक पटक विभिन्न सरकारहरूलाई भनेको र यो सरकारले केही पहल गर्न खोजिरहेको छ. हामीले प्रदेश र स्थानीय तहमालाई पनि जोडेर जैविक मल उत्पादन आफ्नै स्वदेशमा नगर्ने हो भने तपाईँ जति नै आयात गर्नुहोस् न, मलले पुग्नेवाला छैन. र मलका पनि आयात पहिलाको भन्दा बेसी भइराखेको छ. के अरे, यो ठ्याक्कै पुर्याउने ठाउँमा चाहिँ अब भन्यो भने फेरि तपाईँहरू एकदमै काम गर्न आउनु भएको, तपाईँहरू काम गर्नुहोस् न भन्नुहुन्छ होइन. तर स्थानीय प्रदेश मल ल्याउने, मल ल्याएपछि वितरणको लागि प्रदेश र स्थानीयलाई जिम्मा दिने नै नीति छ. अब जिम्मा दिइसकेपछि प्रदेश र स्थानीयमा हाम्रो छैन, त्यहाँ पनि काहीँ न काहीँ असहयोग भएको छ. त्यही भएर मैले अस्ति संसदमा पनि के विषय उठाएको भने, अनुसूचीमा तपाईँहरूले जसरी साझा अधिकार र एकल अधिकार भनेर गोलमोटोल गरेर हामीले अनुसूची निर्माण गर्यौँ, यसलाई पनि हामीले सच्याएर जानुपर्नेछ. केन्द्रको पनि अधिकार भनेको छ, प्रदेशको पनि अधिकार भनेको छ, स्थानीयको पनि अधिकार भनेको छ. सबैजनाले आफ्नो अधिकार क्लेम गर्ने र नागरिकलाई चाहिँ त्यो डे टु डे लाइफको काम कारवाही या मल पाउने विषय अन्य विषयहरूमा चाहिँ असहज हुनु भनेको यो गलत हो. यसको सहजताको लागि हामीले यी विषयहरूलाई पनि एड्रेस गरेर जानुपर्छ भन्ने हो होइन. र हेर्नु होला, तपाईँले अहिले झन्नै 34 अर्बको मल आउँदाखेरि पनि यस्तो हाहाकार भएको छ, भोलिको दिनमा 74 अर्बको मल आएछ भने पनि समस्या यही नै हो. त्यही भएर हामीले हाम्रो माटोको क्वालिटी पनि जोगाउनको लागि हामीले आफ्नै देशमा जैविक उत्पादन मल केन्द्र नबनाएसम्म यो समस्यालाई चाहिँ दिगो रूपमा हामी हल गर्न सक्दैनौँ. क्षणिक रूपमा हल गर्न सक्लौ, दिगो रूपको लागि चाहिँ हामीले हाम्रै देशमा, म त केमिकल फर्टिलाइजरको कारखाना भन्दा पनि जैविक मल उत्पादन कारखाना 7 वटा प्रदेशमा स्थापना गरेर किसानलाई समयमै मल बिउ दिन सक्ने वातावरण या प्रणाली निर्माण गरे नगरेसम्म किसानले यो समस्या चाहिँ भोगिरहनुहुन्छ भन्ने लाग्छ.
1: हस् भास्करजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: धेरै धन्यवाद.
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानून समिति सभापति समीक्षा बासकोट आधारणीय श्रोत नेपाली बसमा छोटो विश्राम लिन्छौ. विश्रामपछि पुनः उपस्थित हुनेछौ.
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आइडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न.
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि.
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ.
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्.
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी.
4: मोबाइल नम्बर 9856019076, 9861790076 र 9817682223.
5: होइन, के भयो, किन बन्द भएको गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक.
5: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन.
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने. त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त.
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु.
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल. एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ.
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा

0: समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
1: हामी कहाँ एक साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एक मात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आर्ट जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364145502, मोबाइल 98560405002 र 98460501।
2: रेडियो आदिखोला 105.4
3: र जे जस्तो कारणले गर्दाखेरि अहिलेको अवस्था सिर्जना भयो। अब यो आम रूपमा भने एमालेको मात्रै समस्या होइन, सबै देशव्यापी रूपमै निर्वाचनको परिणामले एउटा परिस्थिति देखाएको छ। त्यसको समग्र मूल्याङ्कन गर्नुपर्ने हो पर्नेछ, आन्तरिक मूल्याङ्कन पनि गर्नुपर्नेछ होइन। आन्तरिक कति कारण थिए, बाह्य कति कारण थिए, एल्गोरिदमले कति भूमिका निर्वाह गर्यो भन्ने कुरा। अब सबै त्यो एल्गोरिदमलाई मात्रै जिम्मा लगाएर पनि हुँदैन, आफ्ना पनि कमजोरी होलान् होइन। त्यसले गर्दाखेरि ती सबै कुरामा नेकपा एमाले चुस्त दुरुस्त ढङ्गले समीक्षा गरेर अगाडि बढ्छ।
4: अब अहिलेको अवस्थामा चाहिँ नेकपा एमाले भित्रको बहुमत पक्ष भनेर चाहिँ पार्टी नेतृत्व परिवर्तन गर्नुपर्छ र उहाँहरूले अब विश्राम लिनुपर्छ भन्ने नै त हो नि होइन कार्यदलको मुख्य निष्कर्ष।
3: मलाई थाहा छैन त्यो चाहिँ, अब कार्यदलले के निष्कर्ष निकाल्यो भन्ने बारेमा मैले जानकारी छैन मलाई होइन। तर मलाई लाग्छ नेतृत्व परिवर्तन भन्ने बित्तिकै को नेतृत्व परिवर्तन हो त,
4: केपी शर्मा ओलीजीलाई विश्राम, सम्मानजनक बहिर्गमन, विसर्जन,
3: अध्यक्षलाई मात्रै हो कि अथवा त्यो उपाध्यक्षहरू अथवा सचिवालयका अरू र सबैलाई हो कि, कसलाई चाहिँ विश्राम लिने भने हो त?
4: त्यसको मतलब पदाधिकारी लेभलका सबैलाई विश्राम लिनु पर्यो होइन नेतृत्व भने चाहिँ।
3: होइन, नेतृत्व भने त त्यही त होला नि त, अनि आफै एक्लै अध्यक्षलाई जिम्मेवारी लगाएर अध्यक्षको कारणले गर्दाखेरि यस्तो भयो भनेर कोही मान्छे आएर नेतृत्व गर्दैमा यो आन्दोलन अगाडि बढ्छ त? मेरो विचारमा बढ्दैन। त्यसो हुँदाखेरि मैले पार्टीमा आफ्नो कुरा राख्दाखेरि पनि यही विषयमा राखिराखेको छु होइन। अब विश्राम लिने हो, ठिक छ, अब एउटा उमेर समूहका मान्छेले विश्राम लिने हो भने विश्राम लिउँ, त्यसमा मै पनि विश्राम लिन सक्छु भनेको छु होइन। त्यसले गर्दाखेरि अब यो नेतृत्व परिवर्तन भनेर चाहिँ अब भेकमा कुनै पनि कुरालाई गर्नु हुँदैन भन्ने कुरा हो मेरो चाहिँ होइन। नेतृत्व परिवर्तन गर्ने बित्तिकै समस्याको समाधान हुँदैन नि। खास भनेको त के भने के कारणले यस्तो भयो भन्ने कुराको सही समीक्षा गर्न सक्यो भने अनि अगाडि बढ्न सकिन्छ के।
4: तर अहिलेको अवस्थामा के छ भने नि, जब तत्कालीन बेला चाहिँ पार्टी अध्यक्ष नै प्रधानमन्त्रीत्वको कालमा जुन किसिमको जेएनजी विद्रोह भयो त्यस पछाडि चाहिँ अलोकप्रियता बढ्दै पनि गयो उहाँको नेतृत्वमाथि, र त्यसको मूल्य चाहिँ एमाले चुकाउनु पर्यो भन्ने खालको निष्कर्ष त हो नि त होइन पार्टी पंक्तिमा?
3: होइन होइन, त्यस्तो होइन। किन होइन भन्दाखेरि त्यो एक खालका मान्छेले त्यो भने होलान् आफ्नो स्वार्थमा, तर त्यस्तो किन होइन भने यो नेपालमा लोकतन्त्र प्रजातन्त्रलाई कमजोर बनाउने मास्ने गरी गतिविधि भइरहेकै हुन् होइन। त्यो चाहिँ विभिन्न बाहनामा, जस्तो यहाँ भ्रष्टाचार भयो, यहाँ अनियमितता भयो, यहाँ चाहिँ अब सुशासन भएन भन्ने विषयलाई उठान गरेर हुन पनि अब ती कतिपय कुरामा त्यो नभएको चाहिँ होइन, भएकै हो। तर त्यसको मतलब के भन्दाखेरि यसबिचमा 35 वर्षमा केही पनि भएन भनेर भाष्य निर्माण गर्ने र अहिले पनि तपाईँहरूले सुनिराख्नु भएको छ 35 वर्षमा के गर्यो भन्ने खालको कुराहरू 35 वर्षमै भएको छ। यी सबै कुराहरू अहिले नेपालमा जुन ढङ्गको अहिले स्थिति छ, बाटाघाटा विकास निर्माणदेखि लिएर सबै सिस्टम डेभलप गर्ने कुराहरू पूर्ण रूपले गर्न सकिएन त्यो बेग्लै कुरा हो, तर पनि यी सबै कुराहरू यसबीचमै भएका छन्। तर यसलाई चाहिँ अब गलत भाष्य निर्माण गरेर प्रजातन्त्र लोकतन्त्रकै खिलाफमा चाहिँ एउटा शक्ति आएर यहाँ चाहिँ यो वितण्डा मचाएको हो। यहाँले जेएनजी विद्रोह भन्नुभयो, त्यो कुनै जेएनजी विद्रोह सुद्रोह केही पनि होइन। यो के हो त भन्दाखेरि यो लोकतन्त्र प्रजातन्त्रका विरुद्धको अभियान थियो, किनभने सिंहदरबार किन जलाउनु पर्यो, के गरेका थियो सिंहदरबारले होइन। यसले गर्दाखेरि यो कुरा के हो भन्दाखेरि यो सबै कुराको दोष चाहिँ केपी शर्मा ओली त होइन होला नि, केपी शर्मा ओलीले नेतृत्व गरेको कारणले गर्दाखेरि त होइन,
4: आक्रोश त नेतृत्वप्रति थियो नि त, आक्रोश त सरकारप्रति थियो नि त।
3: जस्तो एमाले मात्रै होइन, काङ्ग्रेस, माओवादी, सबका विरुद्ध में आए नी मानी तीन उन्नीर को विरुद्ध में
4: कंग्रेस के नेतृत्व परिवर्तन कर सको है नेकपा रिफर्म होते
3: हैं रिफर्म कर रिफर्म सिफर्म के कांग्रेस कांग्रेस को यहां सुनी राख्वन कांग्रेस को अब एक खाल मानी अब यह अदालत देखि लेकर सारा घो कर तिंदर को भद्रगोल अवस्था रहोखे मैं मेरे भनाई के भादा खरी यो सब कुरा को मूल्यांकन सबले भाग में कति पर्स लिउ
4: भस को भाग में पदाधिकारी भाग में
3: होइन कस को भाग में मैं अगि नहीं भैन मेरे भाग में पर्स मैं जिम्मा तो लिखा
4: केपी ओली को विकल्प लंबा चौड़ा नगर
3: विकल्प छैन अवस्था में त्यत्रो महाधिवेशन गरेर 75% भन्दा बढी प्रतिनिधिले छनोट गरेको नेतृत्व अहिले त्यति सजिलै एउटा फेसबुक का भरमा लेखेर अनि त्यसपछि त्यतिकै हल्ला गरेर नेतृत्व हुँदैन परिवर्तन हुँदैन त्यसले गर्दा केपी ओलीको विकल्प अहिले छैन
4: तर प्रक्रियाबाट आयो भने चाहिँ उहाँ विदाई हुन तयार हुनुहुन्छ त्यसो भए
3: स्वाभाविक हो त्यो त एकदम स्वाभाविक हो प्रक्रियाबाट जानु पर्यो
4: प्रक्रिया भने अर्ली महाधिवेशन हुन सक्छ हैन यदि त्यो बहुमत जुट्यो भने पार्टीमा त्यो हिम्मत राख्नु पर्यो हैन एउटा पछिले
3: अनि यसो त्यो त संविधान विधानमा किन लेखेको छ त्यो विधानमा त्यही कारणले त लेखेको छ त्यसै विशेष परिस्थिति पर्छ भनेर लेखेको तर अहिले त्यो अर्ली महाधिवेशनको पनि जरुरी छैन केन्द्रीय कमिटीमा त्यसको छलफल हुन्छ हाम्रो अहिलेको उच्च निकाय भनेको केन्द्रीय कमिटी नै हो महाधिवेशन पछाडिको त्यस पछाडि त्यहाँ केन्द्रीय कमिटीमा छलफल भएर केन्द्रीय कमिटीले जे निष्कर्ष निकाल्छ त्यसको आधारमा अगाडि बढ्नुपर्छ हामीले चाहिँ निर्मम ढंगले समीक्षा गर्नुपर्छ भन्ने कुरा छ
4: हैन मैले एउटा कुरा आज उठाउँदै आएको छु देवेन्द्र जालजी तपाई पनि भौतिक पूर्वाधार मन्त्री पनि बन्नुभयो हैन केही समयको लागि भए पनि तर बाटाकाटाहरु अलि राम्रा नहुँदाखेरि हेर्नुस् न यो 13 जनाको ज्यान जाने गरी रोल्पाको थवाङ 5 कोटल 12मा गएको पहिरोले 10 परिवार अहिलेसम्म विस्थापित रहेछन् उनीहरू चाउचाउ र केको नुनको भरमा बसिरहेका छन् हैन सरकारको मन्त्रीको टाउको दुख्दाखेरि चाहिँ हेलिकप्टर परिचालन हुन्छ तर यस्ता ठाउँमा हेलिकप्टर किन जादैनन्
3: यो कुरो तपाईँले जेन्युन कुरो उठाउनु भयो तर म के भन्छु भने नि यो प्राकृतिक प्रकोप भन्ने उठ्छ नि तपाईँले पहिरोको कुरा गर्नुभयो नि
4: होइन मृत्यु भएकाहरूको त अब के गर्नु बिचरा होइन बाँचेकाहरूले त टाइममा खाने लत्ता कपडाहरू होइन
3: बाटोघाटो नबनेको कारणले गर्दाखेरि पनि होइन यो कुरा बनेका बाटा पनि भत्किन्छन् हेर्नुहोस् होइन पहिरो आयो भने त बनेका बाटाहरू पनि भत्केर गएका छन् नि त त्यसो हुँदाखेरि बाटोघाटो नबनेर पनि होइन कुरा के त भन्दाखेरि नेपालको प्राकृतिक भूबनोट नै त्यस्तो छ क्या त्यसले गर्दाखेरि यो समस्या पर्या हो तर खालि के त भन्दाखेरि एउटा मन्त्रीलाई चाहिँ यसो भुँडी दुख्ने बित्तिकै हेलिकप्टर प्रयोग गर्ने अनि जनतालाई चाहिँ अब उचित उपचार नगर्ने भन्ने कुरो चाहिँ त्यो ठिक कुरा हो र अहिलेको सरकारले त्यो काम नगरेकोमा मेरो पनि
5: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 घरे त कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
6: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। साङ्गे जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org बाट लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधीखोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधीखोला खबर सुरु गरौ अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङमा जिल्ला स्तरीय खुल्ला पावर लिफ्टिङ प्रतियोगिता हुने, वालिङका व्यापारी व्यवसायका लागि करदाता शिक्षा प्रदान र पर्वतको बिहादीमा निर्माणाधीन 1500 आधारभूत अस्पताल भवन निर्माण शुरू भएको 7 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन। वालिङ नगरपालिकाले गत आर्थिक वर्ष 2082-83 सम्पादन भएका काम कार्यवाही योजना तथा बजेट लगायत समग्र पक्षको विस्तृत समीक्षा गर्दै वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँड, उप प्रमुख कविता तिवारी गहिरे, प्रमुख प्रशासकीय अधिकृत जीवन ग्यावाले, नगरपालिकामा रहेका शाखाहरूका प्रमुखहरू, 14 वटाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सचिवहरूको सहभागिता रहेको थियो। समीक्षा कार्यक्रम अन्तर्गत नगरपालिकाका विषयगत शाखा प्रमुखहरू र वडा सचिवहरूले गत आर्थिक वर्षमा सम्पादन गरेका प्रमुख क्रियाकलाप, भौतिक तथा वित्तीय प्रगति, योजना कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीहरू प्रस्तुत गरेका थिए। साथै कार्यक्रममा आगामी वर्षका लागि प्रभावकारी सेवा प्रवाह तथा विकास निर्माणलाई गति दिन तय गरिएका भावी कार्ययोजना सम्बन्धी प्रस्तुतिकरण एवं गहन छलफल समेत गरिएको थियो। वालिङमा जिल्ला स्तरीय खुल्ला पावर लिफ्टिङ प्रतियोगिता हुने भएको छ। वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ स्याङ्जाको आयोजनामा 2083 भदौ 6 गते शनिबार वालिङ स्थित सिटी हलमा प्रतियोगिता आयोजना गर्न लागि हो। प्रतियोगिता सम्बन्धी हिजो आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। बलियो युवा बलियो समाज भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेशका पूर्व सांसद भागवत प्रकाश मल्लको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको संयोजन जगत राणाले गर्नुभएको छ। प्रतियोगितालाई महिला तथा पुरूषतर्फ 60 केजी भन्दा कम तौल, पुरूषतर्फ 80 केजी भन्दा कम तौल र खुल्ला समूह गरी 3 तहमा सञ्चालन गरिनेछ। प्रत्येक तहमा प्रथम, द्वितीय र तृतीय हुने खेलाड़ीलाई क्रमशः 20,000, 10,000 र 5,000 रूपियाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक संघका सचिव दण्डपानी पंगेनीले जानकारी दिनुभयो। प्रतियोगितामा जिल्ला तथा स्थानीय स्तरका उत्कृष्ट पावर लिफ्टर बीच प्रतिस्पर्धा हुनेछ। स्क्वाट, बेन्च प्रेस र डेड लिफ्ट जस्ता पावर लिफ्टिङ अभ्यासलाई प्रवर्धन गर्नुका साथै अनुभवी प्रशिक्षकबाट विशेष प्रदर्शन तथा खेलाड़ीलाई मार्गदर्शन समेत गरिनेछ। युवालाई सकारात्मक गतिविधिमा सहभागी गराई दुर्व्यसनबाट टाढा राख्ने, शारीरिक तथा मानसिक रूपमा सशक्त बनाउने र स्थानीय स्तरमा खेलकुद तथा फिटनेस संस्कृतिको विकास गर्ने प्रतियोगिताको उद्देश्य रहेको संघका अध्यक्ष सन्तोष कुमार छेत्रीले बताउनुभयो। महिला लगायत विशेष समूहलाई समेत फिटनेस गतिविधिमा सहभागी गराई समान अवसर प्रदान गर्ने तथा स्वास्थ्य सम्बन्धी प्रशिक्षण र सचेतना अभियान सञ्चालन गर्ने आयोजकको योजना छ। समुदायमा आपसी सहयोग, सद्भाव र अनुशासनको भावना विकास गर्न समेत प्रतियोगिताले योगदान पुर्याउने आयोजकको विश्वास छ। राष्ट्रिय तथा स्थानीय स्तरका प्रतियोगितामा सहभागी हुन सक्ने उत्कृष्ट खेलाड़ी उत्पादन गर्ने लक्ष्य समेत राखिएको छ। प्रतियोगिता सञ्चालनका लागि करिब 5,60,000 रूपियाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताको आमदानीको स्रोतका रूपमा वालिङ नगरपालिका कार्यालय तथा विभिन्न संघ संस्थाबाट प्राप्त हुने सहयोगलाई लिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहयोग गर्ने मुख्य प्रायोजक विशिष्ट प्रायोजक प्रायोजक तथा सह प्रायोजकलाई ससम्मान सम्बोधन गरिनेछ। स्याङ्जाको वालिङमा करदाता शिक्षा कार्यक्रम गरिएको छ। वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय पोखराको सहजीकरणमा बिहिबार वालिङमा करदाता शिक्षा कार्यक्रम गरिएको हो। करका नीति कार्यक्रम छूट तथा वर्तमान व्यवस्थाहरूको सन्दर्भमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको करदाता शिक्षा कार्यक्रममा बोल्नुहुँदै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव प्रसाद ढुंगानाले कारोबार लुकाउन तर्फ लाग्दा समस्या उत्पन्न हुन सक्ने भएकाले यथार्थ कारोबार गर्नुहुन सुझाव दिनुभयो। उहाँले असल करदातालाई सम्मान र गलत गर्नेलाई कार्यवाही गर्दै आएको बताउँदै आफूलाई असल करदाताको रूपमा स्थापित गर्न अनुरोध गर्नुभयो। आन्तरिक राजस्व कार्यालय पोखराबाट स्याङ्जामा 16,000 करदाताले सेवा लिएको बताउनुभयो। राजस्व कार्यालयले प्रदान गर्ने सेवाहरू अब पालिका स्तरबाट शुरू गर्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो। कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारीले करदाताहरूलाई करमा भएका व्यवस्थाहरूका बारेमा सुसूचित गराउन र करमा देखिएका अज्ञानता हटाउन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। अध्यक्ष ढुंगनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शंकर जुम्रेले स्वागत र संचालन महासचिव विमल अर्यालले गर्नुभएको थियो। कार्यक्रममा वालिङका उद्योगी व्यापारी तथा सर्वसाधारणको सहभागिता थियो।

0: रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
1: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
2: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
1: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। साइजाको भिकोट नगरपालिकामा अवैध रूपमा बालुवा ओसार पसार गरिरहेको एक ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिई कार्यवाही गरेको छ। प्रहरी चौकी दहथुम साइजाबाट खटिएको टोलीले भिरकोट नगरपालिका वडा नम्बर एकवार स्थित भित्री सड़क खण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा उक्त ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो। एकवारबाट बगर मैरखारीतर्फ आउँदै गरेको ग एक त 7582 नम्बरको ट्र्याक्टरले गैर कानूनी रूपमा बालुवा ओसार पसार गरिरहेको अवस्थामा फेला परेपछि प्रहरीले आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि भिरकोट नगरपालिकाको कार्यालयमा पठाएको थियो। कार्यवाही प्रक्रिया अघि बढ़ाउँदै नगरपालिकाले ट्र्याक्टरलाई ₹10,000 रूपियाँ जरिवाना गराएर छाडेको जिल्ला प्रहरी कार्यालय साङ्जाका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। पर्वतको बिहारी गाउँपालिका दुई बर्रा चौरमा निर्माणाधीन 15 सीट क्षमताको आधारभूत अस्पताल भवन निर्माण शुरू भएको 7 वर्ष बितिसक्दा सम्पन्न हुन सकेको छैन। ठेकेदारको ढिला सुस्तीले निर्माणको करिब 50% काम पूरा भइसके पनि बाँकी काम कहिले सम्पन्न हुने र अस्पताल कहिलेदेखि संचालनमा आउने भन्ने यकिन छैन। ग्रामीण क्षेत्रका नागरिकलाई स्थानीय स्तरमै सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शुरू गरिएको अस्पतालको भवन निर्माण कार्य लामो समयदेखि अलपत्र अवस्थामा छ। अस्पताल निर्माणका लागि स्थानीयवासीले 9 रोपनी जग्गा निशुल्क प्रदान गरेका थिए। बर्राचौर दुईका पूर्व अध्यक्ष ओम कुंवरले गुनासो पोख्दै भन्नुभयो, अस्पताल बनेर स्वास्थ्य सेवा पाइएला भन्ने पनि लाग्न छाडिसकेको छ। अस्पताल भवन बनाउने बेला भत्किएको कुलो लामो समय नबनेपछि कृषकले सासी बेखोर्न परेको छ। स्थानीय जग्गादाता समेत रहेका बर्राचौर स्वास्थ्य चौकीका प्रमुख भूपेन्द्र पौडेलले अस्पताल निर्माण कार्य लामो समयसम्म रोकिँदा राज्यको ठूलो लगानी जोखिममा परेको र निर्माण पूरा भइसकेका संरचना समेत लामो समय प्रयोगविहीन हुँदा थप जीर्ण बन्दै गएको बताउनुभयो। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर योगेन्द्र बस्ता कोटीका अनुसार संघीय सरकारको योजना अन्तर्गत निर्माण शुरू गरिएको अस्पताल 77 मंगसिरमा बिहाली बाबुरत्न जेबीले ठेक्का लिएको थियो। करिब 6 करोड़ रूपियाँको लागतमा निर्माण थालिएको अस्पताल 17 महिनाभित्र सम्पन्न गर्ने सम्झौता थियो। कुल 1780 वर्ग फीट क्षेत्रफलको एक तले पक्की अस्पताल भवन निर्माणको काम अहिलेसम्म 50% मात्रै पूरा भएको छ। गोर्खाको प्रमुख खाद्य बालीका रूपमा रहेको चैती धानको उत्पादन यस वर्ष मरूवा रोगको प्रकोपका कारण उल्लेख्य रूपमा घटेको छ। रोगका कारण जिल्लाभर करिब 1 करोड़ रूपियाँ बराबरको क्षति पुगेको कृषि विकास कार्यालय गोर्खाले जनाएको छ। कृषि विकास कार्यालय गोर्खाका सूचना अधिकारी सुमन भट्टराईका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लाभर करिब 3,000 मेट्रिक टन चैती धान उत्पादन भएको थियो। यस वर्ष भने उत्पादन घटेर करिब 1,500 मेट्रिक टनमा सीमित भएको छ। जिल्लाभर 725 हेक्टर क्षेत्रफलमा चैती धान खेती गरिएकोमा करिब 5,000 रोपनी क्षेत्रफलमा मरूवा रोगको प्रकोप देखिएको कार्यालयले जनाएको छ। रोगका कारण प्रभावित क्षेत्रको बाली पूर्ण रूपमा नष्ट हुनुका साथै अन्य क्षेत्रमा समेत करिब 15% उत्पादनमा क्षति पुगेको बताइएको छ। कृषि विकास अधिकृत विवेक पौडेलका अनुसार गत वर्ष बाली भित्र्याउने समयमा वर्षा भएकाले किसानले सोही धानलाई बिउका रूपमा प्रयोग गर्दा रोगको प्रकोप बढ़ेको हुन सक्छ। कृषि विकास कार्यालयका अनुसार सहित धान प्रवर्धन कार्यक्रम अन्तर्गत यस वर्ष 67 हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। उक्त कार्यक्रमका लागि 67 लाख रूपियाँ खर्च गरिएको थियो, तर रोगको प्रकोपका कारण अधिकांश क्षेत्रमा उत्पादनमा ठूलो असर परेको छ। कार्यालयले किसानलाई उन्नत बिउ, हाती ट्राक्टर, स्प्रे ट्याङ्क, सिंचाई मोटर, बोरा, त्रिपाल तथा कुटानी पिसानी मेसिन लगायत सामग्री उपलब्ध गराएको जनाएको छ। साथै सिंचाई सुविधा विस्तारका लागि 830 मिटर पक्की कुलो निर्माण गरिएको कार्यालय प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो। अब अन्तिम आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वालिङमा जिल्ला स्तरीय खुल्ला पावर लिफ्टिङ प्रतियोगिता हुने, वालिङका व्यापारी व्यवसायका लागि करदाता शिक्षा प्रदान, र पर्वतको बिहादीमा निर्माणाधीन 1500 आधारभूत अस्पताल भवन निर्माण शुरू भएको 7 वर्ष बितिसक्दा सम्पन्न हुन सकेन। आधी खोला खबर सकियो, साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।
4: आधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल, वालिङ बजार स्याङ्जा।

0: हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। आजको यस बिहानीमा हामी एकैसाथ उपस्थित भएका छौ प्रविधि कक्षमा अशोक अनि म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौ। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ 0643 44 285। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल भदौ महिनाको 5 गते शुक्रबार तदनुसार सन् 2026 अगस्त 21 तारीख श्रावण शुक्ल पक्षको 9 मिति थिए। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। हुनेहरूको लागि आजको दिनमा अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्दा फल प्राप्त वृष राशि। हुनेहरूको लागि काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ़नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला आमदानी बढ़ाउने काम शुरू गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रिय भेट हुनका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। शोकले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। मिथुन राशि। हुनेहरूको लागि प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम शुरू हुन सक्छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनज्ञ फाइदा उठाउन सकिनेछ। कर्कट राशि। हुनेहरूको लागि सुखद समाचारले दिनोत्साहपूर्ण रहनेछ। अधीनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। सम्झौता गर्नु परे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम शुरू हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ़नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ।
1: Thank you.
0: सिंहराशि हुनेहरूको लागि परिस्थिति सोचे जस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टारिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताउनेछ। कन्या राशि हुनेहरूको लागि कर्मयोगले नयाँ मोड लिनेछ भने पुरूषार्थी काम गर्दै नाम दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ। शत्रु प्रास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुटनाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। तुला राशि हुनेहरूको लागि अवसर र व्यवधानको उतार चढ़ावबाट न्यून प्रतिफल हात पार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। विश्रुमा वचन दिने बानीले समस्या निम्त्याउला। वृश्चिक राशि हुनेहरूको लागि अब कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अल्मलिनु पर्ला। खानपानको सुखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। राम्रो नतिजा हात पार्न रोकिएको काम दोहोर्याउनु पर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। कमजोरी सुधार्न केही काम दोहोर्याउनु पर्ला। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ। धनुराशि हुनेहरूको लागि आकस्मिक खर्चले अर्थभाव देखा पर्न सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनु पर्ला। व्यवसायमा लगानी बढ़ाउनु पर्ने अवस्था हुन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कड़ा परिश्रम गर्नु पर्ला। देश विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ़नेछ। छरछिमेकमा असमझदारी देखिनेछ भने विस्तृतको काममा अलमल हुनेछ। मकर राशि हुनेहरूको लागि दिन निकै लाभदायक रहनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हात लागि हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बन्न सक्छ। आमदानी बढ़नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। संचित धनको उपयोग गर्दा फाइदा हुनेछ। दिगो काम शुरू हुनेछ र छोटो समयमै उपलब्धि हात लागि हुनेछ। कुम्भराशि हुनेहरूको लागि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ़नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ़नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मेहनतले समाजमा स्थापित बनाउनेछ। चुनौती पछ्याएर पनि काममा जब बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा पहिलेका कमजोरी सच्याउँदै सोची अनुरूप काम गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मेहनतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। नयाँ कामको जग बसाउने मौका छ। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि बढ़नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फले ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। फलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। हामीलाई यहाँहरू फोन सम्पर्क गर्न सक्नुहुनेछ 063-4141-285। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ, हुनुहुन्छ आदि खोला संचार सहकारी संस्था लिमिटेड वालिङहाट स्याङ्जाद्वारा संचालित यस सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्जका शेयर सदस्य हुनुहुन्छ वालिङ 11 का विष्णु प्रसाद पंगेरीज्यू। वहाँको आजको दिनमा शुभ जन्मदिन परेको छ। वहाँलाई जन्मदिनको अवसरमा सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौ। उहाँलाई जन्मदिनको विशेष शुभकामना।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। हामी दुवैजना एकै साथ विदा हुन्छौं। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खुला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: सुन्नुहुन्छ, वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
1: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9840671481 र 9800354415।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 9849618921 र 9842939399।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
6: र मिर्दी करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 7364403031। मोबाइल 9856553031।
7: साथै SWIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0363590440 र 9855609440।
0: ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501 र 9856332446।
2: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, AC पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बने?
0: NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।

0: वेट लिफ्टिंग प्रतियोगिता हुने बारे सूचना।
1: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागू औषध दुर्व्यसन मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: हुने मिति 2083 भदौ 6 गते।
1: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा।
0: पुरुष तर्फ 60 केजी भन्दा कम तौल 80 केजी भन्दा कम तौल साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
1: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रु 1,50,000 पुरस्कार दिइनेछ।

0: अन्य थप जानकारी का लागि अध्यक्ष जगत राणा मोबाइल 98192775552
1: संयोजक सन्तोष कुमार छेत्री मोबाइल नम्बर 98560159141
0: डन्जु पंगेनी सचिव मोबाइल 98560054
1: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ स्याङ्जा
2: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
3: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
3: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
3: हाम्रा सेवाहरू
2: दाँत तथा मुखको परीक्षण
3: दाँतको एक्सरे
2: दाँत सफा गर्ने
3: दाँत टल्काउने
2: मुख गनाउने समस्याको उपचार
3: दाँत रङको सिमेन्ट भर्ने
2: दाँतको जरेदेखिको उपचार
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
2: साधारण दाँत निकाल्ने
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
3: गिजाको शल्यक्रिया
2: कृत्रिम दाँत राख्ने
3: दाँत रङको वा मेटलको खुल लगाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट पीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
3: डाक्टर किरण गुरुङ फोन नम्बर 0638590025 मोबाइल 98604078 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गर गहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै चाहिएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468 32809 र 9856050271।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849618921 र 9842349399
2: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
3: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
2: ए हो र अंकल अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
3: सुन नानी भिरकोट चोरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
2: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
4: रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0663-691-0004
1: सम्पर्क मोबाइल 97484-34484
5: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ स्याङ्जा
6: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
7: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
6: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए हामी भने जहाँको त्यही
7: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
6: हाम्रा सेवा तथा सुविधाहरू
7: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
6: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
7: सर्वसुलभ तरिकाबाट छिटो छरिटो कर्जा प्रवाह गरिने
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
7: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
1: सम्पर्क फोन नम्बर 0363-441-6024

निशान फार्मेसी में डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिवार का दिन मणिपाल शिक्षण अस्पताल पोखरा का नाक कान घाटी तथा थायराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 063441163, मोबाइल 9841998670। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिवार।

0: गरिमा विकास बैंक लिमिटेड एक्सेस टू ऑल।
1: नमस्कार हल्दर साहब, क्यानम तपाई त पाइल्स अपरेशन गर्न अस्पताल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाई त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
2: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
1: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
2: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
3: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
4: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: के सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 98-560-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
2: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
4: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी फधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: सरा, किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेर्दीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-61-52।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864021629 र 9861868251।
3: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना:
4: यही भाद्र 6 गते शनिबारका दिन
3: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठाको डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खाना मन नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
5: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क स्थान: मल्ल फार्मेसी, वालिङ 8, तल्लो वालिङ, पूर्वाइट सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन 0364-44-51, मोबाइल 9560-52-49।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
1: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
1: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
7: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
1: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
7: मुटुको जाँच, ECG सेवा,
1: भाँचिएको हड्डी प्लास्टर सेवा,
7: डिजिटल एक्सरे सेवा,
1: चिरफार गर्ने,
7: थाइराइड जाँच,
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
7: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान: मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6, मिर्दी, तल्लो चोक, पुलको नजिकै।
7: फोन नम्बर 0364-41-087, मोबाइल 9849-70-71-47।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: ए दिदी पक्नुस् त, पक्नुस् त, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी?
2: फर्निचरको सामानहरू दिदी? त्यसो हो भने वालिङ एक रामबाटामा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाजा, सोरुम भिरकोट 1 बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 98560-39988 र 98560-55988।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
5: मोबाइल 98135-56496।
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
7: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
7: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
7: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
8: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
7: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
9: रेडियो आदिखोला 105.4

0: पर्सन मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 6 गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
2: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुठ ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाफी रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857971 र 9841600866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0363412133।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9015769611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको

0: मात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको चुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4।
3: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सड़क अवरूद्ध हुँदा रोल्पाका पहिरो पीड़ितले पर्याप्त राहत पाएनन्। निरन्तर वर्षाका कारण सड़क खुलाउन समेत समस्या। भूमि सम्बन्धी पुराना मुद्दा टुंग्याउन विशेष अभियान चलाउनु पर्ने अख्तियारको भनाई। तथ्य र प्रमाणको अभावमा धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित। 3 दिनसम्म नै देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। आज कोशी बागमती र गण्डकीका पहाड़ी भूभागमा ठूलो पानी पर्ने। चीनले खोल्यो यूरोप जोड्ने नयाँ समुद्री मार्ग। यूरोप पुग्न झण्डै 20 दिन लाग्ने। र टप एन टी20 श्रृंखलामा नेपालले आज एन्टी स्ट्राइकसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। रोल्पाको थवाङ गाउँपालिका 5 उवा गाउँमा बाढ़ी पहिरो पीड़ितले पर्याप्त राहत सामग्री पाउन सकेका छैनन्। ठाउँ ठाउँमा सड़क अवरूद्ध हुँदा प्रभावितसम्म राहत सामग्री पुर्याउन कठिन भएको गाउँपालिकाले जनाएको छ। थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरका अनुसार गाउँपालिकाले आवश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइरहेको भए पनि अरू संस्था तथा निकायले सड़क अवरूद्ध भएका कारण राहत सामग्री प्रभावितसम्म लैजान सकेका छैनन्। गाउँपालिकाले भने भरिया मार्फत सामग्री बोकाएर प्रभावित परिवारलाई वितरण गरिरहेको उज्यालोलाई जानकारी दिएको छ। निरन्तर वर्षाका कारण सड़क खुलाउने प्रयास समेत जोखिमपूर्ण बनेको छ। सड़क संचार तथा विद्युत सेवा अवरूद्ध हुँदा प्रभावित बस्तीका नागरिकको जनजीवन थप कष्टकर बनेको छ। गएको साउन 27 गते थवाङ गाउँपालिका 5 उवामा बाढ़ी पहिरो र साउन 28 गते राति सुनछहरी गाउँपालिका 2 भित्री गाउँमा विभिन्न ठाउँमा पहिरोले धनजनको ठूलो क्षति गरेको थियो। पहिरोबाट प्रभावित परिवारहरू अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले भूमि सम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुंग्याउन सरकारले विशेष अभियान नै सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले यस्तो बताउनु भएको हो। प्रमुख आयुक्त राईका अनुसार तथ्य र प्रमाणको अभावमा भूमि सम्बन्धी धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित अवस्थामा छन्। पर्याप्त प्रमाण नजुटुन्जेल त्यस्ता मुद्दाहरूलाई न त तामेलीमा लैजान सकिने न त अनुसन्धान नै टुंग्याउन सकिने प्राविधिक जटिलता रहेको उहाँको भनाइ छ। ललिता निवास जस्ता गम्भीर प्रकृतिका जग्गा सम्बन्धी विवादहरू प्रमाणकै अभावमा निष्कर्षमा पुग्न कठिन हुने उहाँको भनाइ छ। भूमि सुधार मन्त्रालयको कार्यशैलीप्रति टिप्पणी गर्दै राईले 2021 सालदेखिका हदबन्दी सम्बन्धी मुद्दाहरू अझै मन्त्रालयमा थन्किएर बसेको बताउनुभयो। देशका विभिन्न भूभागमा आउँदो 3 दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसून सक्रिय रहँदा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। देशका अन्य हिमाली र पहाड़ी भूभागका केही ठाउँमा पनि मध्यम वर्षाको सम्भावना कायमै छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा तथा मधेस प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। लगातारको वर्षाले नुवाकोटको त्रिशुली नदी र ताड़ी खोलामा बाढ़ी आएको छ। नदी र खोला आसपासका बासिन्दालाई सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली पहाड़ी तथा तराई भूभागमा 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
5: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
2: इतिहास गाथा र कथा, गाँठका कुरा।
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। रोजगारीको खोजीमा विदेश जाने नेपालीको संख्या बढ़ने क्रमले नयाँ आर्थिक वर्षको शुरूआतमै निरन्तरता पाएको छ। चालु आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा मात्रै 70,441 नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा नयाँ तथा पुराना श्रम स्वीकृति लिनेको कुल संख्या 70,441 पुगेको छ। गएको आर्थिक वर्षको साउनमा यस्तो संख्या 68,110 थियो। यसरी तुलना गर्दा चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या 2,331 बढ़ेको देखिन्छ। वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष बढ़ेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा सरकारको तर्फबाट कुनै पनि किसिमको राजनैतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सरकारले कसैप्रति पनि कुनै किसिमको आग्रह पूर्वाग्रह नराख्ने बताउनुभयो। उहाँले प्रचलित कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै सुशासन प्रवर्धन गर्ने काममा सरकार दृढ रहेको समेत स्पष्ट पार्नुभयो। नाप नक्सा सम्पन्न भएको झण्डै एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका 3 का 310 परिवारले जग्गाधनी पूर्जा प्राप्त गरेका छन्। गाउँ ब्लक जग्गाको आवश्यक कानून तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नापिक कार्यालयले हिजो उनीहरूलाई जग्गाधनी पूर्जा वितरण गरेको हो। साबिक मिथलेश्वर माहुबाही गाउँ विकास समितिले 1-19 पर्ने गाउँ ब्लक जग्गाको नाप नक्सा आर्थिक वर्ष 72-73 नै सम्पन्न गरेको थियो। नाप नक्सा सम्पन्न भए पनि आवश्यक अभिलेख अध्यावधिक दर्ता तथा अन्य कानूनी प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी लामो समयदेखि जग्गाधनी पूर्जाबाट वञ्चित हुँदै आएका थिए। आतंकवादबाट पीड़ित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न देशमा आतंकवादका पीड़ितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 2017 राष्ट्रसंघको महासभाले आतंकवादका पीड़ित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानवाधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगस्त 21 यो दिवस मनाउने निर्णय गरेको हो। अब विदेशको खबर। मध्यपूर्व द्वन्द्वका कारण हर्मुज र बाब अल मन्दिर जस्ता विश्वका महत्वपूर्ण समुद्री मार्ग प्रभावित भइरहेका बेला चीनले युरोपसँग जोड्ने नयाँ आर्कटिक समुद्री मार्ग सञ्चालनमा ल्याएको छ। चीनको आई सिल्क रोड नाम दिएको यो मार्ग चीनको पूर्वी तटीय शहर निङ्बोबाट शुरू भएर रूसको नर्दन सिरुड हुँदै आर्कटिक क्षेत्र पार गर्दै बेलायतको फेलिक्स टोबमा पुग्छ। चिनिया कम्पनी सी लेजेण्डले गएको वर्ष यो मार्गको परीक्षण यात्रा गरेको थियो। परीक्षण यात्रामा चीनबाट युरोप पुग्न झण्डै 20 दिन लागेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अब खेल खबर। नेपाल ए पुरूष राष्ट्रिय क्रिकेट टोलीले आज अस्ट्रेलियाको टप N20 श्रृंखलामा पहिलो खेल खेल्दैछ। नेपालले पहिलो खेल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइक को सामना गर्न लागेको हो। खेल आज दिउँसो 2:15 डार्बिनको मरारा क्रिकेट मैदानमा शुरू हुनेछ। नेपाल दोस्रो पटक टप N20 श्रृंखला खेल्न लागेको हो। गएको संस्करणमा नेपालको सिनियर टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो। त्यति बेला नेपालले लीग चरणका 6 मध्ये 4 खेलमा हार तथा 2 खेलमा मात्र जित निकालेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सड़क अवरूद्ध हुँदा रोल्पाका पहिरो पीड़ितले पर्याप्त राहत पाएनन्। निरन्तर वर्षाका कारण सड़क खुलाउन समेत समस्या। भूमि सम्बन्धी पुराना मुद्दा टुंग्याउन विशेष अभियान चलाउनु पर्ने अख्तियारको भनाई। तथ्य र प्रमाणको अभावमा धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित। तीन दिनसम्म नै देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। आज कोशी, बागमती र गण्डकीका पहाड़ी भूभागमा ठूलो पानी पर्ने। चीनले खोल्यो यूरोप जोड्ने नयाँ समुद्री मार्ग। यूरोप पुग्न झण्डै 20 दिन लाग्ने। र टप एन टी20 श्रृंखलामा नेपालले आज एन्टी स्ट्राइकसँग खेल्दै

0: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 MHz।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए कुरो त्यस्तो भयो, ई नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560954963, 98560551104 र 98028474723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
3: मोबाइल 98469718921 र 98469399।
5: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
6: ए भाइ, अझै कति सासी पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न अब।
5: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
6: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
5: ए हो र, तर लिङ्कमा के के पाइन्छ नि?
6: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
5: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओलिङ्क इन्टरनेट।
6: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015-23050 र सहयोगका लागि मोबाइल 98028-35715 र 98015-23051।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
8: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
7: मोबाइल नम्बर 98560-54313 र 98141-4348।
8: मूल्य होइन स्वास्थ्य रोजौ।
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
10: र मिर्दी करिडोर आदिको छेउमा
9: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403, मोबाइल 9855535331।
11: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: Garima Vikas Bank Limited. Access to all.
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861719076 र 9917162223।
4: वेट लिफ्टिङ प्रतियोगिता हुने बारे सूचना।
5: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागू औषध दुर्व्यसन, मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श, पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते।
5: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल, वालिङ सेन्जा।
4: पुरुष तर्फ 60 केजी भन्दा कम तौल, 80 केजी भन्दा कम तौल, साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
5: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रु 1,50,000 पुरस्कार दिइनेछ।
4: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा, मोबाइल 9891975552।
5: संयोजक सन्तोष कुमार छेत्री, मोबाइल नम्बर 9865015941।
4: डन्डु पङ्गेनी सचिव, मोबाइल 9856054375।
5: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ, वालिङ सेन्जा।
6: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
7: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
6: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
7: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
6: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
7: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9865029440।
1: होइन, के भयो, किन बन्द भएको हो गाडी?
8: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भएछ।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
8: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
8: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
9: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
6: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
9: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल
1: कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
10: फोन नम्बर 0364415502 मोबाइल 9850405502 र 9840501
11: ए सुन्नुहुन्छ वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ फेरि पर्सी घरमा पूजा पनि छ सबै सामान कहाँ पाइएला त एकै ठाउँमा
12: धत यति सानो कुरामा पनि के को चिन्ता वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त कृष्ण वस्त्रालय
11: हो अब कपडाका लागि भौतारिनु पर्ने दिन गए तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू
12: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू
11: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू
12: साथै विवाह व्रत बन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू
11: ओहो जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म त्यो पनि सुपथ मूल्यमा
12: स्तरमा पूर्ण विश्वास मूल्यमा उच्च सन्तुष्टि आजै सम्झिनुहोस्
11: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी कृष्ण वस्त्रालय वालिङ आठ मोडको ओह्रालो VIP टोल सम्पर्क मोबाइल 9840671481 र 9803454

0: नाक छोड़ी कान कान छोड़ी नाक बीमारले कहिले नछोड्नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेकी क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काफ्नो तथा पोखरामा लामो अनुभव संघालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पुच्छ रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667
1: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9842698145
1: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
1: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
1: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाथ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856332446
4: चिया कस्तो सास गनाएको तिम्रो त
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
4: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
4: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
6: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरेदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029
0: स्कूल तथा अफिस का ड्रेस किने बनाने पर्ने अन्य कपड़ा चाहिए थी भागादौड़ गर्नु पनि समय छैन सब सामान एक पाने भाई सजिलो हुने
4: त्यति कुरा माने यति धेरै तनाव भर्खर जानुस् त वालिङ आठ नयाँ बजार को पोशाक बगैचा में सब सामान त्यही पाइन्छ
0: हजुर संपूर्ण विद्यालय र कैंपस का ड्रेस सरकारी कर्मचारी का ड्रेस संघ संस्था सहकारी का ड्रेस रेडीमेड बेहुला का दौरा सुरवाल रेडीमेड कोट पैंट झोला जुत्ता पाउन का साथ ही संपूर्ण तैयारी तथा काचो कपड़ा तथा अर्डर बमोजिम का कपड़ा तैयार गर्नुका साथ ही संपूर्ण सेवा का लागि हामीलाई सम्झनुहोस्
4: पोशाक बगैचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308329
0: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
7: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
0: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
7: हेर भाइ म वालिङ समिरदीमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
7: टेलिफोन खाने पानी विद्युत देश होम लगायतको बिल भुक्तानी गर्न सकिने
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
7: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
0: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
7: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेरदी स्याङ्जा
7: फोन 0364-40-600
8: हजुर बुवा यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
9: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
8: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो
9: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
10: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
0: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
10: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847069686
4: पर्वत जाने गेट सहारा एग्रोभेट
0: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
10: यदि हुनु बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
0: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
10: प्रोप्राइटर भरतराज भट्टराई सहारा

0: हालिङ इन्टरनेट को सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभी को मासिक शुल्क निशुल्क हुनेछ।
1: थप जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड़,
0: फोन 0364-41-258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SC कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा को खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0365900025, मोबाइल 98604872। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: मिनट में
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला
4: रेडियो आदिखोला 105.4
5: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
6: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
5: लौ अब कहाँ दिनुभयो, मैले बैरेघारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
6: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
5: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
6: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
5: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
6: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
5: मोबाइल नम्बर 9806641870 र 9865494497।
6: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
8: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
7: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
8: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेन्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
7: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856050271।
9: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
10: ए नानी, दक्षिणकालीन प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
9: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
10: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
9: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 6861900004,
11: सम्पर्क मोबाइल 97484।
12: चिउरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देख्दैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364 41 6024।
3: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
3: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
3: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
4: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 98560 51068 र 98637071।

0: सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: सरा किन बोलाको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-61-52।
6: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
7: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
6: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
7: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
8: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध।
9: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
8: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
10: तथा क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
11: यही भाद्र 6 गते शनिबारका दिन
10: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो, फोन 063-441-0044, मोबाइल 98-60-81-173।
11: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइस
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसआर आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी पन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
3: फोन नम्बर 0364415502 मोबाइल 9850404502 र 9840501
4: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
4: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
5: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
4: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
5: मुटुको जाँच ईसीजी सेवा
4: भाँचिएको हड्डी प्लास्टर सेवा
5: डिजिटल एक्सरे सेवा
4: चिरफार गर्ने
5: थाइराइड जाँच
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
5: सर्वसुलभ फार्मेसी सेवा
4: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
5: फोन नम्बर 0364-41087 मोबाइल 9849701747
0: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
6: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
6: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
5: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबासा सोरुम भिरकोट 1 बैरधारी मेन रोड वालिङ 8 जैसी पदेरा मोबाइल 9850309088 र 9850555988
7: Songs Nepal Acoustic Festival

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एन वालिङमा रहेको स्टाइल सर्ट एन्ड सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815546496।
2: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन नम्बर 0364140006। मोबाइल 9856555266। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 0364121133।
6: रेडियो आदिखोला 105.4।

0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 6 गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
2: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुठ ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छाली रोग वा बाँकी रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दुखुराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार पूर्व प्रदीप आले। मोबाइल 9860279771 र 9841600866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।

0: वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको चुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
3: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
2: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
3: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
2: ए हो र, तर ओल्लिङ्कमा के पाइन्छ नि?
3: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर, एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई

0: बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल
1: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस् आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805123050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805123051

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98 55 54 963, 98 55 55 104 र 98 028 47 723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोलिस्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोलिस्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोलिस्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोलिस्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98 469 18 921 र 98 62 39 399।
5: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
6: र मिर्दी करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33 31, मोबाइल 98 55 55 331।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: Berima Vikas Bank Limited. Access to all.
1: हेलो भाई तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9855196076 9861 7196 र 9817682223
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ
5: अब चिन्ता छाड्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान जयलक्ष्मी ट्रेडिङ
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्
5: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर आधुनिक मोड्युलर किचन चिम्नी एसी वासिङ मेसिन स्ट्रिट लाइट पम्प मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्
4: सामान मात्र होइन हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो यी सम्पूर्ण सामानहरू को मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैं तयार छौ
5: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिङ वालिङ एक कालीमाटी सम्पर्क नम्बर 0635904640 र 9855694640

0: ए अंकल, गाला मा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क: कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864021629 र 9864168251।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, KYC अपडेट हुनु पर्नेछ आदि।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
5: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको त?
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
5: सम्पर्क लोनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9855-86-667।
7: निशान फार्मेसीमा डाक्टर आउने सूचना: यही भाद्र 6 गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक, कान, घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्सारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 063-441-163, मोबाइल 9841-98870। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।

0: ओइ आम दिस श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: सुन्नु न
3: भन त
2: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
3: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9855031966
2: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856332446
0: आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
5: ए हो र ल ल के छुटे छ टिपेर देऊ त म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफुल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
5: एन्जल फलफुल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
5: मोबाइल नम्बर 9847621380

0: मल्लव फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 6 गते शनिबारका दिन
0: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ।
2: यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा कुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान छ्यातिएको, नङ गडेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला।
0: साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, कपालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामी उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्ल वालिङ, पूर्वाइट सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-44-0051, मोबाइल 98-65-52-49।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
4: कस्तो सास गुनाको तिम्रो त,
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
4: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
7: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
8: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049।
9: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
10: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
9: बाबु, बरु कहाँबाट ल्याएछ यो जुत्ता?
10: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
9: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कुल कलेजका लागि स्कुल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
10: पाण्डे सु सेन्टर, वालिङ बजार,
9: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
10: मोबाइल नम्बर 98460-86-005।
11: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
4: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
11: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
8: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560-30-829।

0: घरै पैसा राख्न गयो, घरै निकाल्न, घरै बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समिरदीमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364-46-600।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट लगाएर हिँडेका छौ त, यति राम्रो कोट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइन का कोट पैंट, स्कूल, कलेज तथा संपूर्ण अफिसियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा र रेडीमेड कोट पैंट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बीपी चोक को रामुदाई स्टाइल शॉपिंग फिटिंग टेलरिंग सेंटर, वालिंग 8 मोड, गरिमा बैंक को ओरालो।
7: मोबाइल 9815 56496।

0: घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिवार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 063-441-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटल को खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजेका छ।
1: ए समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदिखोला 105.4।
3: किसान पाइप प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 26 जिल्लामा बाढ़ीको जोखिम, कर्णाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, बाजरामा पहिरोको जोखिममा रहेका 115 जनालाई सुरक्षित ठाउँमा सारियो। आज पनि सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 3,16,700 रूपियाँमा कारोबार। एकीकृत दूरसंचार नीतिको मस्यौदा सार्वजनिक, 5 वर्षमा 80% जनसंख्यामा उच्च गतिको ब्रोडब्याण्ड पुर्याउने लक्ष्य। राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि आज दोस्रो पटक अनौपचारिक मतदान सम्पन्न, पहिलो मतदानमा कोस्टारिका की रेबेका ग्रीनस्पान अगाडि, र दिपेन्द्र सिंह एरी T20 अलराउण्डर वरियताको तेस्रो स्थानमा। नेपाल खबरमा अब पूरा खबर। आज देशका विभिन्न 26 जिल्ला तथा आसपासका क्षेत्रमा बाढ़ीको जोखिम रहेको छ। विशेष गरी नदी तथा खोलाको तल्लो तटीय क्षेत्र डुबान भइरहने बस्ती र नदी किनार आसपासका नागरिकलाई सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, शंखुवासभा, भोजपुर, दोलखा, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोर्खा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट र आसपासका जिल्ला बाढ़ीको जोखिम रहेको छ। महाशाखाले कर्णाली नदीको बेनीघाट अछाम जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरिसकेको र अझै बढ़दो क्रममा रहेको जनाएको छ। जलसतह निरन्तर बढ़िरहेको अवस्थामा नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्ती तथा विगतमा डुबान हुने गरेका ठाउँमा पानी पस्ने जोखिम बढ़न सक्ने भएकाले आसपास तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। आज विशेष गरी पहाड़ी जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढ़ीको जोखिम छ। यस्तै बाजुराको गहुमूल गाउँपालिका 3 कटी गाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका 14 घरका 115 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो दिउँसोको लगातारको वर्षासँगै खसेको पहिरोले 57 वर्षीय पुणी मल बोहरा र 38 वर्षीय बुद्धि बोहराको तीनतले घर पूर्ण रूपमा क्षति भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश बहादुर साईका अनुसार दुवै घरभित्रका सामान पनि पुरिएका छन्। आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले 14 घरका 115 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 3,300 रूपियाँले बढ़ेको छ। आज सुन 3,16,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 9,300 रूपियाँले बढ़ेको थियो। अस्ति बुधबार सुनको भाव तोलामा 2,700 रूपियाँले बढ़्यो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाव 3,600 रूपियाँले र सोमबार 1,600 रूपियाँले बढ़ेको थियो। मंगलबार चाहिँ सुनको भाव सोमबार जस्तै तोलाको 3,06,800 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि 130 रूपियाँले बढ़ेर 4,985 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 260 रूपियाँले बढ़ेर 4,855 रूपियाँमा कारोबार भएको थियो। नेपाल दूरसंचार प्राधिकरणले एकीकृत दूरसंचार नीतिको मस्यौदा सार्वजनिक गरेको छ। दूरसंचार क्षेत्रसँग सम्बन्धित विद्यमान विभिन्न नीतिलाई एकीकृत गर्दै नवीनतम प्रविधिको विकास अनुसार यस क्षेत्रलाई समय सापेक्ष, प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले मस्यौदा तयार पारिएको छ। मस्यौदामा सूचना तथा संचार क्षेत्रको दीर्घकालीन नीति 2059, दूरसंचार नीति 2060, ब्रोडब्याण्ड नीति 2071 र सूचना तथा संचार प्रविधि नीति 2072 एकीकृत गर्ने प्रस्ताव गरिएको छ। यस्तै स्याटेलाइट नीति 2077, राष्ट्रिय साइबर सुरक्षा नीति 2080, दूरसंचार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य सम्बन्धी नीति 2080 र राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स एआई नीति 2082 कार्यान्वयनलाई समेत सफल र प्रभावकारी बनाउने लक्ष्य छ। विगतका नीतिले निर्धारण गरेका केही लक्ष्य हासिल भइसकेकाले नयाँ लक्ष्य तकेर नीतिलाई समय सापेक्ष बनाउने मस्यौदा तयार पारिएको छ। नवीनतम प्रविधिबाट सृजित अवसरलाई आम उपभोक्तासम्म पुर्याउन नयाँ नीति आवश्यक रहेको प्राधिकरणले जनाएको छ। मस्यौदाको दूरसंचार प्रविधिको प्रयोगबाट नेपालको डिजिटल रूपान्तरणलाई विस्तार गर्ने, दैनिक जीवन सहज बनाउने, समावेशी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने तथा सबै नागरिकलाई डिजिटल अवसरमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य छ। प्रस्तावित नीति अनुसार आउँदो 5 वर्षमा न्यूनतम 50 MBPS क्षमताको ब्रोडब्याण्ड सहितको दूरसंचार सेवाको पहुँच 80% भन्दा बढ़ी जनसंख्यामा पुर्याउने लक्ष्य छ। आउँदो 10 वर्षमा यस्तो पहुँच 98% जनसंख्यामा पुर्याउने लक्ष्य प्रस्ताव गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पाँच वर्षमा पर्वतीय पर्यटनमा उल्लेख्य प्रगति, झापामा जापानिज इन्सेफ्लाइटिसबाट ज्यान गुमाउनेको संख्या 6 पुग्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224।
3: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 26 जिल्लामा बाढ़ीको जोखिम, आज पनि सुन चाँदीको भाव बढ़्यो, एकीकृत दूरसंचार नीतिको मस्यौदा सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपालको पर्वतीय पर्यटन कोरोना महामारीपछि फेरि पुरानै लयमा फर्किएको छ। सगरमाथा सहित विश्वका अग्ला हिम श्रृंखला र सयौं आरोहण योग्य हिमालका कारण पर्वतीय पर्यटन विदेशी मुद्रा आर्जन, रोजगारी सृजना र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार सन् 2021 28,600 विदेशी पर्यटकले ट्रेकिङ तथा पर्वतारोहण गरेका थिए। यो संख्या बढ़ेर सन् 2025 1,65,056 जना पुगेको छ। अर्थात 5 वर्षमा पर्वतीय पर्यटकको संख्या 5.8 गुणाले बढ़ेको छ। वर्षायाम शुरू भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ़दै गएको छ। झापाको मेचीनगर नगरपालिका 8 की 64 वर्षीय एक महिलाको ज्यान गएपछि त्यहाँ ज्यान गुमाउनेको संख्या 6 जना पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गएको हप्ता ती महिलाको ज्यान गएको हो। यससँगै जिल्लामा संक्रमितको संख्या पनि 11 पुगेको छ। अहिलेसम्म 4 महिला र 2 पुरूषको ज्यान गइसकेको छ। विभिन्न ठाउँमा त्यसको परीक्षणलाई बढ़ाउनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि सुरक्षा परिषदले आज दोस्रो अनौपचारिक मतदान गरेको छ। महासचिव एन्टोनियो गुटेरेसको दोस्रो 5 वर्ष कार्यकाल आउँदो डिसेम्बर 31 सकिँदैछ। त्यसअघि उहाँको उत्तराधिकारी बन्ने दौड़मा रहेका उम्मेद्वार मध्ये कसको समर्थन बलियो बन्दैछ भन्ने आकलन गर्न सुरक्षा परिषदले स्ट्र पोल अर्थात अनौपचारिक मतदान गरेको हो। यसअघि भएको पहिलो मतदानमा कोष्टारिकाकी रेबेका ग्रिस्पान अग्रस्थानमा रहनु भएको थियो। 15 सदस्यीय सुरक्षा परिषदका सदस्यले उम्मेद्वारप्रति आफ्नो धारणा गोप्य रूपमा व्यक्त गरेका थिए। सुरक्षा परिषदमा महासचिवका उम्मेद्वारले कम्तीमा 9 सदस्यको समर्थन प्राप्त गर्नुपर्छ। सुरक्षा परिषदको सिफारिशपछि मात्र उम्मेद्वारको नाम अनुमोदनका लागि महासभामा पठाइन्छ। अन्तिम निर्णय भने महासभाले गर्नेछ। अब खेल खबर। नेपाली टी20 पुरूष क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी20 अलराउण्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन्। आईसीसीको पछिल्लो वरियता अनुसार उनी 256 रेटिङ अंकका साथ वरियताको तेस्रो स्थानमा उक्लिएका छन्। जिम्बाब्वेका कप्तान सिकन्दर राजा पहिलो तथा पाकिस्तानका युवा अलराउण्डर साइम अयुब दोस्रो स्थानमा छन्। उनीहरूले रेटिङ अंक क्रमशः 320 र 275 पाएका छन्। आउँदो एसीसी प्रिमियर कपमा राम्रो प्रदर्शन गर्न सकेमा एरी वरियताको शीर्ष स्थानमा उक्लने सम्भावना पनि छ। यस्तै टी20 अलराउण्डर वरियतामा नेपालका कुशल भुर्तेल 27, रोहित कुमार पौडेल 54, गुलशन झा 82 र कुशल मल्ल 90 स्थानमा रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 26 जिल्लामा बाढ़ीको जोखिम, कर्णाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, बाजुरामा पहिरोको जोखिमका रहेका 115 जनालाई सुरक्षित ठाउँमा सारियो। आज पनि सुनचाँदीको भाव बढ़्यो, सुन तोलाको 3,16,700 रूपियाँमा कारोबार। एकीकृत दूरसंचार नीतिको मस्यौदा सार्वजनिक, 5 वर्षमा 80% जनसंख्या उच्च गतिको ब्रोडब्याण्डको लक्ष्यमा पुग्ने। राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि आज दोस्रो पटक अनौपचारिक मतदान सम्पन्न, पहिलो मतदानमा कोस्टारिकाकी रेबेका ग्रीनस्पान अगाडि। र दिपेन्द्र सिंह गिरी टी20 अलराउण्डर वरिताको तेस्रो स्थानमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: कति राम्रा गीत बजेका कस्ता राम्रा राम्रा सन्देश आएका होइन यो त 701.5 मेगा हर्जको रेडियो आदि खोले रहेछ क्या हो
1: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला FM 105.4 मेगा हर्ज

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गर गहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855054963, 9855554104 र 9808447723।
4: वेट लिफ्टिङ प्रतियोगिता हुने बारे सूचना।
5: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागू औषध दुर्व्यसन, मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श, पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते।
5: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल, वालिङ स्याङ्जा।
4: पुरुष तर्फ 60 केजी भन्दा कम तौल, 80 केजी भन्दा कम तौल साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
5: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रु 1,50,000 पुरस्कार दिइनेछ।
4: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा, मोबाइल 9812975552,
5: संयोजक सन्तोष कुमार छेत्री, मोबाइल नम्बर 9865159041,
4: डन्डु पङ्गेनी सचिव, मोबाइल 9856054।
5: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ, वालिङ स्याङ्जा।

0: नौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
3: यही भाद्र 6 गते शनिबारका दिन
2: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क छाया क्षेत्र फार्मेसी वालिङ 8 खेल मैदान जाने बाटो, फोन 063-441-044, मोबाइल 9960-81-173।
3: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
5: मोबाइल नम्बर 9956054313 र 9141443 32।
0: मूल्य होइन स्वास्थ्य रोजौ।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 55 55 33।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 63 60 41 6024।

0: छोरी यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनसानी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
5: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
4: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
5: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
6: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने,
4: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 63741407, मोबाइल 9864971747।
7: चिया कस्तो सास गनाएको तिम्रो त?
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
7: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
7: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।

0: ए दिदी पक्लिस्टा भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौधरी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 9856309888 र 9856555988।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
0: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुन्डे ठाडो लाइन, फोन नम्बर 0638412133।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
0: फोन 0638412158।

0: किन मुख छोपेर हाँसेकी हो र शबिना दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटल को खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य

0: निरीक्षण को लागी वालिंग को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिंग पैथोलॉजी प्रणाली
1: वालिंग साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था को उपभोक्ताहरुमा अनुरोध
2: पानी जीवन हो पानी का स्रोत को संरक्षण गरौ
1: पानी को सही उपयोग गरौ धारा को टुटी राम्रोसँग बन्द गरौ जथाभावी पानी खेरा नफालौ
2: मीटर प्रयोग गरेर मात्र पानी को उपयोग गरौ
1: के मीटर तथा गेटबल बिग्रेको त छैन बेला बेलामा चेक गरौ
2: धारा को टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरुन्तै बदलौ
1: कहीँ कतै पानी को मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइपलाइन फुटेर पानी खेरा गइरहेको त छैन यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ
2: पानी को स्रोत वरिपरि फोहोर नगरौ नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ
1: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस् सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुरजाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364144268
2: स्वच्छ पानी स्वस्थ जिन्दगानी
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा एक बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन त गर्छौ कार्यक्रम गाम्बसीका भाकाको इस्कन्दर चौधरीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम गाम्बसीका भाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गाम्बसीका भाका यहाँहरूले साङ्गा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बसीका भाका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नवार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बसीका भाकाको अन्तिम श्रृंखला यो हप्ताको अन्तिम श्रृंखला शुक्रबार यो श्रृंखलाको सुन्दर बसाईमा छौं। आजको सुन्दर बसाईमा रहेर हामी तपाईँहरूसँग कुराकानी गर्नेछौ मिठा मिठा भलाको जारी गर्नेछौ साथमा हामी तपाईँहरूको आवाज पनि सुन्छौ सँगै यहाँहरू भाका पनि रोज्न सक्नुहुनेछ आफूलाई मनपर्ने भाका रोजाइमा पारेर आफ्ना साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ जसको लागि यहाँहरूले हामीलाई फोन सम्पर्क गर्नुपर्ने हुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0364142085 को बाटो चाहिँ तपाईँहरूको लागि खुला राखेका छौ। यहाँहरू कार्यक्रममा सहभागिताको लागि हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला 0364142085। हामी यति बेला कार्यक्रमको शुभारम्भमा दैलो घानतर्फ लाग्छौ सुमधुर खालको लोकगीत भाकाबाट र सही भाकासँगै हामी पुनः उपस्थित पनि हुने नै छौ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला यहाँहरू भाका गुनगुनाउनको लागि भाका रोज्नको लागि पनि र भाका मार्फत आफ्ना साथीहरूलाई सम्झना समर्पण गर्नको लागि पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ। यति बेला हामी कार्यक्रमको शुभारम्भमा दैलो घार्छौ सुमधुर खालको लोकगीत भाकाबाट सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौँ। रेडियो से छोडेर कतै नजानुहोला भन्दै यति बेला सही फोन बजिसकेको छ हामी उहाँलाई कार्यक्रममा स्वागत गर्छौ त्यस पश्चात चाहिँ हामी भाकालाई स्थान दिने नै छौ। कुन ठाउँबाट बोल्दै हुनुहुन्छ त? हेलो हजुर नमस्कार। हजुर नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार हजुर कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: हजुर
0: यहाँको शुभ नाम भनिदिन पर्यो मलाई।
1: मेरो पद्मा कुमार।
0: कहाँ देखि होला पद्माजी? वालिङ छ मिर्दीदेखि फोन गर्नुभएको है? आराम हुनुहुन्छ पद्माजी? हजुर हामी पनि ठिक ठाकै छौ अनि यहाँको सहभागिता कार्यक्रममा पहिलो पटक हो यहाँलाई स्वागत छ कार्यक्रममा अनि रेडियो कतिको सुन्ने गर्नुहुन्छ यहाँले?
1: मैले त रेडियो त एकदम सुन्छु आधी होला।
0: एकदमै सुन्ने गर्नुहुन्छ है? आज हामी गीत गाउने दिनमा छौँ भन्ने पनि थाहा छ यहाँलाई?
1: हजुर
0: आज हामी गीत गाउने दिनमा छौँ भन्ने पनि थाहा छ यहाँलाई?
1: हजुर टिभी आउँछ त्यति आउँदैन।
0: हजुर
1: गीत सङ्गीत आउँदै मनपर्छ मलाई।
0: भाका गाउनुहुन्छ कि भाका रोज्नुहुन्छ त त्यसो भए?
1: हजुर भाका जुनसुकै बजाए पनि हुन्छ। अहिले त्यति होइन म यता काममा छु अहिले यसो फोन मात्र लगाएको।
0: हजुर
1: फोन लाग्छ कि लाग्दैन भनेको फोन लाग्यो।
0: हजुर
1: साउने झरी छ भन्ने गीत गाई बजाइदिनु न।
0: साउने झरी छ
1: हजुर मलाई पर्नु फेरि कसलाई परेछ।
0: हुन्छ हुन्छ साथीहरूलाई सम्झिनुहुन्छ?
1: सर्वप्रथम त हजुर आधी खोला तिमीहरूलाई
0: धन्यवाद।
1: हजुर अनि मेरा सम्पूर्ण साथीहरू मलाई पद्मा कुमार भन्ने तिन साथीहरू सबैजनालाई
0: हस् हुन्छ धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनुभयो। अन्य श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आज पनि छुट्टिन्छ है त नमस्ते।
1: हस् नमस्कार।
0: पद्मा कुवरजी हुनुहुन्थ्यो मिडीदेखि उहाँसँग हामी कुराकानी गर्यौं। उहाँले साउने झरी बर्खे झरी अब के हो भाका चाहिँ मलाई राम्रोसँग चाहिँ भेटिन सायद यही हो जस्तो लागेको छ। भाका पनि रोज्नु भएको छ र उहाँको कार्यक्रममा सहभागिता पहिलो पटक यद्यपि रेडियो भने उहाँले सुन्ने गर्नुहुन्छ र उहाँलाई धेरै धेरै धन्यवाद छ। यति बेला हामी उहाँको रोजाइमा रहेको भाका जोड्छौ स्वीकार्नु सबको रोजाइमा।

सुमधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाउँ बस्तीका भाकामा. हामी पहिलो कलरको रूपमा पद्मा कुँवरजी हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गरेका थियौँ हामीले. उहाँले साउने झरी छ भन्ने भाका चाहिँ रोज्नु भएको थियो. नाम फरक पर्यो होला तर भाका चाहिँ हामीले भेट्न सकिएन. त्यस्तै मिल्दो जुल्दो खालको भाका चाहिँ हामीले जोडेका छौँ. माफी चाहन्छौँ पद्माजी. अवश्य पनि अन्य श्रृङ्खलामा पनि तपाईँको सहभागिता रहनेछ र तपाईँको रुझाइमा रहेको भाका नै हामीले कार्यक्रममा स्थान दिन पाउनेछौँ, यो विश्वास पनि दिलाउन चाहन्छु. रेडियोबाट पनि कार्यक्रममा सहभागिता को लागि हामीलाई 063-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ. हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँहरूको लागि खुला राखेका छौ. 063-4141-285 बाट हुँदै हामीसँग कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ. यहाँ हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला. यति बेला हामी दबाहरू समक्ष जोड्छौं हरको सुमधुर खालको भाका. सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं. यहाँहरू भने हामीसँगै रहनुहोला.

0: हामी भागालाई एकैछिनमा स्थान दिन्छौ। यति बेला हाम्रो टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छौ। हेलो हजुर, नमस्कार। कोही हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा, उहाँसँगको सम्पर्क टुटेको छ। हामीलाई फेरि पनि फोन प्रयास गर्न सक्नुहुनेछ। यति बेला कोही हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छौ। हेलो हजुर, नमस्कार।
1: हेलो,
0: नमस्कार हजुर।
1: नमस्कार,
0: नारा हुनुहुन्छ?
1: हजुर,
0: ठिकै छौ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ हजुर?
1: नगरपालिका
0: बाँकुरादेखि यहाँको शुभ नाम
1: लिलुजी
0: आराम हुनुहुन्छ?
1: हजुर,
0: ठिकै छौ। रेडियो सुन्दै हुनुहुन्छ?
1: हजुर।
0: अनि आज हामी गीत गाउने दिनमा छौँ, गीत गाउनुहुन्छ? ल भन्नुहोस्, कुन भाका रोज्नुहुन्छ? के भन्नुभयो? पानको पसला।
1: हजुर,
0: हुन्छ, साथीहरूलाई सम्झनुहोस्।
1: हजुरलाई
0: हजुर, धन्यवाद।
1: त्यहाँका साथीलाई, अनि हजुरलाई, अनि मेरो साथी भाइलाई, कमन गणाल अर्याललाई, मोहन गणाललाई। हुन्छ ल,
0: हुन्छ, धेरै धन्यवाद कार्यक्रममा सहभागिताको लागि। छुट्टी, नमस्ते। लिलु खनाल जे हुनुहुन्थ्यो, वालिङ छेउद बाई खोलादेखि, उहाँले पानको पसला भन्ने भाका रोजेर विदाय भइसक्नु भएको छ। नयाँ साथी पनि हुनुहुन्थ्यो, उहाँलाई स्वागत छ। रेडियो सुन्दै हुनुहुन्छ भने रेडियो आँधी खोला लगायत कार्यक्रम गाम्बुसीका भागमा र अन्य श्रृङ्खलामा पनि यहाँको सहभागिताको आशा अपेक्षा राखेका छौं। यति बेला हामी उहाँको रुझाइमा रहेको भाकालाई जोड्छौं श्रीकालो श्रवको बसाईमा।

0: मेरो त घर छैन दिलमै बसल्ला यो सुमधुर छालको भाका सँगै पनि स्वागत गर्दछौ। यति बेला आएको हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा। हेलो हजुर, नमस्कार।
1: नमस्ते
0: हजुर, नमस्कार। आराम हुनुहुन्छ?
1: आरामै भन्दा हजुर निको हुनुभयो?
0: त्यस्तो पुरै निको त भएको छैन, अझै नै बेला बेलामा खोकी लागिरहेको छ, त्यही भएर म अझ धेरै कुराकानी गर्न सकिरहेको अवस्था भने छैन आज पनि। हजुर, औषधि खाइरहेको छु।
1: असिनो पनि दुई बिहान आउनु भएन कि चाहिँ असाध भएरहेछ कि होइन?
0: हजुर, मलाई अलिकति बिसन्चो जस्तै थियो अनि अलिकति रेस्ट गरेको घरमा, र पनि पुरै चाहिँ निको भएको छैन, यद्यपि हल्का हल्का काम चाहिँ गर्न सकिरहेको छु।
1: त्यही भएर घर बस्नु भएको होला, अस्ति नै चोलाकान्त सरले चलाउनु भएको थियो के?
0: हो हो हो हो, बिराम भएरै हो, म रेस्ट गरेको थिएँ।
1: हजुर, दुई बिहान आउनु भएन कि, एक दिन दिँदै एक दिन दिँदै।
0: हजुर हजुर, भनेपछि बिहान पनि रेडियो सुन्नु भएको थियो है?
1: रेडियो त मैले बिहान त्यो पाँच बजेदेखि नै सुन्छु, र राशिफल झन् खोजी खोजी हो।
0: राशिफल थियो सुन्नुहुन्छ होइन?
1: राशिफल त एउटा सुनियो नि त, कस्तो कस्तो लाग्छ?
0: भनेपछि रेडियो प्रेमी यति प्रेमी कि बिहानदेखि बेलुकीसम्म सुनिराख्नुहुन्छ?
1: हजुर हजुर।
0: म अलिकति बिराम भएको भएर रेस्ट गरिरहेको थिएँ, सरले चाहिँ सहयोग गर्नुभएको थियो त्यति बेला, त्यही भएर चाहिँ म आउन सकिरहेको छैन। अहिले पनि बेला बेलामा चाहिँ खोकी लाग्छ कि,
1: अन्त आस्ते हुँदै जाला नि।
0: पक्कै पनि, अब यो मौसम चेन्ज हुने समय पनि छ नि त,
1: जाडो
0: हो हो, बाहिर फेरि किरा कराएर किराको आवाज चाहिँ आछ कि आछैन? फेरि
1: किराको
0: आछैन, ठिक छ। त्यसो भए मैले चाहिँ एकदमै कानमै सुनिरहेको छु कि त्यो किरा कराएर, ठिकै छ। त्यसो भए रेडियोमा चाहिँ गएको छैन होला। अनि अरू किसन मित्रजी खबर
1: अरू के हुने? झ्याउ लाएर आज फोनमा नम्बर भने फेरि मैले सघाइ दिएन।
0: आज चाहिँ झ्याउ लागेर फोन नगरिदिन खोज्नु भएको? झ्याउ लागेर पनि फोन नगर्ने भन्ने हुन्छ?
1: बोली मिठो आउँदैन, बोली मिरि के अरे, झ्याउ लागेन त्यसो भएर के?
0: बोली छैन लैहालो, के बोलम र माइहालो, होइन त?
1: बोलम भने पनि छैन, बोली लैहालो, के बोलम खै माइहालो।
0: त्यस्तो हुँदैन, त्यस्तो हुँदैन। भनेपछि त्यो त पानी परिरहेछ
1: अहिले, परे होइन दुई फेरि दिसाउँदै छ, टर्किँदै दिसाउँदै टर्किँदै गऱ्यो, झ्याउमा नाम्रो झ्याउ लाग्यो।
0: भनेपछि मौसम त्यस्तै शीतल हुनुपर्ने त पानी परेपछि?
1: शीतल त भए होइन, धुम्मै छ, बादलै छ, सडक्क घाम लाउँछ नि, त्यहाँ फेरि पानी आइहाल्ने के, फेरि गर्मी भइहाल्ने।
0: तर आज यता पानी परेको छैन एक थोपा पनि,
1: यता त अर्कै भलै चल्यो।
0: यता घाम लागिरहेको छ अहिले त, घरिघरि बादल लागिरहेको थियो, पानी पर्छ कि जस्तो गरिरहेको छ, तर पानी चाहिँ परेको छैन यता
1: अहिले, रसाई रसाई भएछ, अब एकैछिन बसी खनिन्छ फेरि यसो भएपछि।
0: अलिकति पानी यता पनि पठाइदिनुहोस्
1: भनेर हुन्थ्यो भने त किन यति दुःख पाइन्थ्यो र?
0: किन अलिकति मात्रै पठाइदिन्थ्यो र सबै पठाइदिन्थ्यो होइन?
1: सबै पठाइन्थ्यो, भएको जति जम्मै यसमा घर बगाएर अलि यता रामसतिर ल्याइदियो भन्थ्यो।
0: भनेपछि रेडियो नै बगाउने पानी, त्यस्तो त नहोस्, तर पानी
1: क्षतिपूर्ति पार्टी खालको होइन, नजिक बनाइदियो भन्थ्यो भनेर हुन्थ्यो अनि
0: त्यस्तो कुरा चाहिँ नसोचौँ। अब त्यो एउटा घटना नै हो, फेरि बाढीले बगाएपछि त कहाँ क्षति नहुने भन्ने त हुँदैन फेरि। त्यहाँबाट फेरि रेडियोमा कुराकानी गरे यहाँ दुईजनाले रेडियो नै बगाएर लैजाने भन्छन् भनेर फेरि हामीलाई
1: लैजाला जमानामा यहाँ पाकाले भन्थे के तिमीहरू त हाम्रो जाने मन तारी चौपारी छ जाने पूर्णियामा सबैले त्यहीँ गएर जाने मन तर्छन् त्यहाँ पिपलको बुटो कोल्टे थियो त्यहाँ राति सैतानहरूले यसो गर्छ अरे भन्ने सुनेर अलिक ठुल्ठुलै मान्छे गर्छ बुट्टा गरे बसेछन् अरे त्यही बुट्टा गरे लान्छ तिनीहरूको लाने बेला भयो रहेछ अरे त्यहाँ दुरुक्क उचालेर हुइँगात लगायो अरे गण्डकीमा त्यहाँ फेरि ल्यायो अरे त्यहाँ ल्याएपछि तिमीहरू लायो अर्को होटल भनेर डराउँदिन्थे यसो यसो अरे अरे भन्थ्यो त्यस्तै कुरो कि
0: साँच्चै हो कि फेरि त्यो पनि घटना यतिकै सोधेको मात्र
1: त्यो साँच्चै थिएन हामीभन्दा बुढापाकाले कुरो गर्थे निकै नै गर्थे क्या धेरै नै दिन
0: अब भोगिनले थाहा होला होइन भनेले भने हामी सुन्यौँ मात्रै त्यो प्रत्यक्ष हुन्छ मित्र जी भाका सुनिहालौँ त त्यसो भए
1: हजुर यता कचक र उता कचक यता भङ्ग्याउने र उता भङ्ग्याउने हान्नुपर्छ पुरानो गीत सरको गीत आउँछ है त
0: हुन्छ हुन्छ सुरु गर्नुहोस्
1: ए बिर्सु भन्छु सम्झना रहेछ मन बग्यो खोली सागर भेट्नलाई तिमीले माया मारिछौ थाहा भयो कहाँ जाऊँ

0: Satnanamindo Raishaman Vagyo Koli Sagaravetna Sile Maya Ayo, Maya Lalko
1: पक्कै पनि एउटा मान्छेको बदलामा अर्को मान्छेले झल्को मेट्न सक्थ्यो होला त्यो मायामा चाहिँ हृदय पीडा हुन्छ भन्ने दिन चाहिँ आउँथेन पक्कै पनि
0: त्यो पीडा त छैन आज दुईटै पनि जिनले त्यस्तै भनेको हो के जिरमा मात्रै हो के
1: गीतमा मात्रै सीमित हो है
0: देवारमा पनि त्यस्तै हुन्थ्यो भने त जुन खानै हुन्थेन बाउ
1: पक्कै पनि एउटा चिजको झल्को चाहिँ अर्को चिजले पक्कै पनि मेट्दैन जस्तो लाग्छ मलाई चाहिँ तर स्वार्थी भन्ने हुन्छ चल्छ भन्ने खालको स्थिति बनाउने हो भने फेरि ठिकै हुन्छ
0: ठिकै हुन्छ ठिकै छ यस्तै हो भनेर ठिकै माने ठिकै हुन्छ चिन्ता लिनु भने चिन्तै हुन्छ अलिकति मनमा पीर त गरेकै हुन्छ भए पनि
1: त्यही त त्यही त पिर भइरहेछ नि त सधैँभरि हामी जति नै गरे पनि त्यो कुराको घाउ खोर चाहिँ रहिरहेछ नि त मनमा त्यही भएर जुन मान्छेको झल्को छ उसै मान्छेसँग चाहिँ मेटाउनु भनेर भन्छु मैले चाहिँ हुन्छ भाका कुन रोज्नुहुन्छ
0: यही बजाइदिनु
1: हुन्छ साथीहरूलाई
0: सम्झनुहोस् जलकान्त सरलाई र गइसकेका साथीलाई आज त आउने गाडी हुन्छ पनि ढिला गर्नुभयो हाम्रा छोरा नातिहरूले रूपङ्कर ढकाल लोकप्रसाद ढकाल सौगत कुमार शिवजी र जति पनि आँधीखोला रेडियो ट्युनन गरेर सुन्नुभयो त सम्पूर्ण सम्पूर्णलाई र
1: हस् हुन्छ धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आज भने छुट्टिन्छ है त नमस्ते
0: नमस्ते नमस्कार

अहा पानको पसला मेरो त घर छैन दुमै बसला यस मधुर थालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बसीका भाकमा। हामीले रेडियोजीको रुझाइमा रहेको भाकालाई चाहिँ कार्यक्रममा जोडेका थियौं र यति बेला हामी मित्र केसीजीको रुझाइमा रहेको भाकालाई जोड्छौ। दुवै पनि कार्यक्रममा सहभागिताको लागि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ 03414206850।

0: यस सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
0: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9847071481 र 9803054115।
2: OMG श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9842698145।
2: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
2: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
2: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदिरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसआर, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-5002, मोबाइल 98-560-40-502 र 98-460-51-401।
4: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
4: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98-560-30-829।
5: रेडियो आदिखोला 105.4।
4: सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका

0: हजुर कार्यक्रमको क्रममा राखिएको यसको व्यापारिक विश्राम सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम भाकेमा। हामी आज कार्यक्रमका मुस्तिका भाकाको शुक्रबार यो श्रृंखलामा रहेर तपाईँहरूसँग कुराकानी गर्दै अगाडि बढ़िरहेका छौ। यति बेला अन्तिममा कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, उहाँलाई कार्यक्रममा जोड्छौ। हजुर नमस्कार। हेलो हेलो हजुर नमस्कार।
1: हेलो हजुर नमस्कार।
0: नमस्कार हजुर, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: अलिक सानो आवाज, तपाईँको आवाज बुझ्नै सकिएन।
0: कुन ठाउँबाट बोल्दै हुनुहुन्छ हजुर?
1: म अरुण चौधरी आर्चरदेखि तिलक क्षेत्री।
0: तिलकजी आराम हुनुहुन्छ?
1: एकदम आरामै भन्नुपर्छ। अनि तपाईँहरू?
0: हजुर ठिकठाकै छौ। हामीलाई कार्यक्रमको अन्तिममा सम्झिनु भएको छ है, के छ अर्जुन चौपाईतिर खबर?
1: एकदम ठिक छ, घाम लागेको छ यस्तै छ, पानी पर्ने पर्ने जस्तो छ, घाम लाग्ने पानी पर्ने यस्तै छ हजुर।
0: अरू सबै ठिकै छ भनेपछि?
1: हजुर एकदम ठिकठाक छ।
0: हुन्छ हामी कार्यक्रमको अन्तिममा छौ, भाका रोज्नुहोस् न है।
1: भाका धागो राम्रो रेशम किराको भन्ने बजाइदिनु न।
0: हुन्छ साथीहरूलाई सम्झनुहोस्।
1: सर्वप्रथम त हजुरको लागि अनि हाम्रो सौगात भाइको परिवारको लागि, आँधी खोला एफएम सुनेर बस्ने सम्पूर्णको लागि भन्दै छुट्टिन्छु।
0: हुन्छ छुट्टिन्छौ, नमस्कार।
1: हजुर हजुर नमस्कार, बाई बाई।
0: तिलक छेत्रीजी हुनुहुन्थ्यो अर्जुन चौपारी गाउँपालिकादेखि, उहाँसँग हामी कुराकानी गर्यौं र उहाँको विदाई सँगसँगै अब पनि हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा पनि आइपुगेका छौं। तपाईँहरूमाझ रहेर आइने अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा अगामी श्रृंखलामा पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथी नहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै जाँदा जाँदै तिलकजीको रुझाइमा रहेको भाका तपाईँहरू समक्ष छोड्छौ। विशेष गरी सम्पूर्ण कार्यक्रममा सहभागिता जनाएर भाका रोज्नुहुने भाका गुनगुनाउने साथीहरूमा एकमुष्टमा आभारको शब्द व्यक्त गर्दै आजको श्रृंखलाबाट म पनि विदा हुने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत जय संगीत।

0: सुनो सुनो, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आयो।
1: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
3: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
2: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
2: गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी मोबाइल 9849618921 र 9862939399
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856055104 र 9008447723
5: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
6: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
5: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
6: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
5: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0663-691-0004
8: सम्पर्क मोबाइल 97484-34484
9: चिउरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 3 31, मोबाइल 98 55 3 31।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 63 60 41 6 24।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना, दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 0363-44-235, मोबाइल नम्बर 9855-55-250।
6: सरा, किन बोलाएको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू:
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
9: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
9: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806061052।
10: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक कान घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 063441163, मोबाइल 98461980। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861868251।
3: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
4: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
5: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिभा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9856085667।
7: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
8: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
7: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
8: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
8: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
7: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
8: मुटुको जाँच, ईसीजी सेवा,
7: भाँचिएको हड्डी प्लास्टर सेवा,
8: डिजिटल एक्सरे सेवा,
7: चिरफार गर्ने,
8: थाइराइड जाँच,
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
8: सर्वसुलभ फार्मेसी सेवा।
7: सम्पर्क स्थान: मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
8: फोन नम्बर 0364140087, मोबाइल 9849706140।

0: यामाहा वेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै यही भाद्र 3 गते देखि 9 गते सम्म स्थान सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे यामाहा लैजाउ घरमा नागरिकताकै भरमा अट्र्याक्टिभ क्यास डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेन्ज इजी फाइनान्स थप जानकारीको लागि सम्पर्क मोबाइल 9856686143 चा कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भाछ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9846086005
4: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
5: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
4: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
5: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
5: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
5: टेलिफोन खाने पानी विद्युत देश होम लगायतको बिल भुक्तानी गर्न सकिने
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
5: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
4: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
5: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
5: फोन 0364 4600

0: ए दिदी पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी? त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 9856309888 र 9856555988।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा।
3: मोबाइल 9815546496।
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।

0: डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
2: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्व स्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृह जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
5: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
5: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
6: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
7: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
6: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
7: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
6: ए हो र, तर ओल्ड लिङ्कमा के पाइन्छ नि?
7: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा IPTV र घरै

0: घरी कनेक्शन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल
1: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस् आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051

0: सुमित अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio.
4: Wherever you are,
3: stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio.
4: Wherever you are,
5: where do we begin?
3: With international news you can trust, BBC News.
6: The Samiti Baithak Banastali Ma Chaldai, Party Ka Barishth Neta Evam Pradhan Mantri Shah Niji Bharman Ka Lagi Pokhara Ma. कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठायो निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र पत्रमा औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको अस्पतालमा स्वास्थ्य परीक्षण परीक्षणपछि फेरि कारागार चलान र टप N20 श्रृंखलामा नेपाल ए र नर्दर्न टेरिटोरी स्ट्राइक बीचको खेल चल्दै भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार आज काठमाण्डुको वनस्थलीमा रहेको केन्द्रीय कार्यालय घण्टीघरमा बैठक बसेको हो। केन्द्रीय समितिका सदस्य पदाधिकारी सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयन सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत हुने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। यस्तै पालिकाको आउँदो चुनावका लागि उम्मेद्वार छनौटको रूपरेखा 2083 अनुमोदन गर्ने तथा राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल केन्द्रित गर्ने कार्यसूची छ। बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा स्थानीय तहमा उम्मेद्वार छनौट रूपरेखा सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ। गएको असार 7-12 गतेसम्म चितवनमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। त्यसपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेको थियो। तर आजको बैठकमा वरिष्ठ नेता शाह उपस्थित हुनुभएको छैन। उहाँ स्थलमार्ग हुँदै पोखरा लाग्नु भएको छ। पोखरा भ्रमणको क्रममा उहाँ आज माछापुछ्री गाउँपालिका 6 रहेको एक रिसोर्टमा बस्नुहुने कार्यक्रम तय भएको छ। उहाँ मुस्ताङ पनि पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री शाहको यो भ्रमण निजी रहेको जनाएको छ। सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज आर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनस्मरणसहित सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली उपहार सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन समेत दिइएको छ। त्यसै गरी स्टेशनरी छपाई तथा फर्निचर सम्बन्धी वस्तु निर्माण सामग्री मेसिनरी तथा उपकरण कृषि तथा पशुजन्य उत्पादन खाद्य तथा पेय पदार्थ खरिद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरिद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनस्मरण गराएको प्रवक्ता आर्यालले बताउनुभयो। स्वदेशी वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको समेत उहाँले बताउनु भएको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको घिउ यूएईको दुबईमा निर्यात हुन थालेको छ। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठाएको हो। डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनलसँग भएको सम्झौता अनुसार पहिलो लटमा घिउ दुबई निर्यात गरिएको छ। दुबईमा मातृभूमि प्राइवेट लिमिटेडले बजार व्यवस्थापन गर्नेछ। वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान र रातो र चन्द्र सूर्य कम्पनी सम्झौता भएको थियो। अरू केही देशमा डीडीसीको घिउ यसअघि नै निर्यात हुँदै आएकोमा दुबईमा आज पहिलो पटक पठाएको गौतमले बताउनु भएको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूची सहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधि जन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्री समेत समेटिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार बन्झ्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
7: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
10: फोन 056-494-333 493-555

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत कर रंगीन घर बरसिंग उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्रॉ कूपन अनि पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन होस् सपना पनि।
1: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। आउँदो हिउँदमा सुपर एल निनोको जोखिम उच्च हुन सक्ने अनुमान गरिएको छ। त्यसका लागि अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्नेमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोड़ दिनुभएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एल निनोको प्रभावले नेपालको जल ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्न सक्ने बताउनुभयो। मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायका पछिल्लो तथ्याङ्क उल्लेख गर्दै निकै शक्तिशाली एलनिनोको सम्भावना 90% पुगेको जानकारी दिनुभयो। नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसत भन्दा कम वर्षा र अधिक तापक्रमको प्रक्षेपण गरेको स्मरण गराउँदै उहाँले पूर्व तयारीमा ढिलाइ भएको स्वीकार गर्नुभयो। नेपालको विद्युत व्यापारमा उल्लेख्य सुधार भए पनि हिउँदमा 4 महिना नोभेम्बरदेखि अप्रेल अझै पनि आयातमा निर्भर रहनु परेको मन्त्री श्रेष्ठको भनाई छ। एलनिनोको उच्च प्रभाव नेपालको विद्युत आयात गर्ने समयमा पर्ने भएकोले यसले थप जोखिम निम्त्याउने उहाँले बताउनुभयो। मन्त्रालयले चालेका कदमहरूबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले तराई मधेस खडेरी लचिलोपन रणनीति तयार भइसकेको र तराईका 22 जिल्लामा जमीन मुनिको पानीको अनुगमनका लागि काम शुरू भएको बताउनुभयो। साथै पुष महिना अगावै स्यालो ट्युबवेल वितरण र पोखरी पुनर्भरणका कामहरू सम्पन्न गर्न सम्बन्धित विभागलाई यसअघि नै निर्देशन भएको छ। अब विदेशको खबर। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आज बिहान इस्लामाबादमा रहेको एउटा निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फेरि कारागार पठाइएको छ। पाकिस्तानका सूचना मन्त्री अता उल्लाह तरारका अनुसार खानलाई सिफा इन्टरनेशनल अस्पतालमा नेत्ररोग विशेषज्ञ मुटुरोग विशेषज्ञ र फिजिसियन सहितको टोलीले जाँच गरेको थियो। परीक्षणपछि डाक्टरहरूले पूर्व प्रधानमन्त्री खान चिकित्सकीय रूपमा तन्दुरूस्त रहेको बताएका बीबीसीले जनाएको छ। स्वास्थ्य सम्बन्धी गुनासो आएपछि सर्वोच्च अदालतले गएको मंगलबार खानलाई 48 घण्टाभित्र अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउन आदेश दिएको थियो। सन् 2023 भ्रष्टाचारको आरोपमा जेल परे यता 73 वर्षीय खानले अदालतबाट पाउनु भएको यो सबैभन्दा ठूलो राहत थियो। उहाँले आफूमाथि लागेका आरोपहरू राजनैतिक प्रतिशोधबाट प्रेरित रहेका दावी गर्दै आउनु भएको छ। आजदेखि शुरू भएको टप एण्ड टी20 श्रृंखलामा अहिले नेपालको ए टोली र नर्दन टेरिटोरी स्ट्राइक बीचको खेल चलिरहेको छ। डार्विनमा टस हारेर ब्याटिङ गरिरहेको नेपाल एले ताजा अवस्थामा 12 ओभर 3 बलको खेल सकिँदा 4 विकेट गुमाएर 66 रन बनाएको छ। प्रतियोगितामा सहभागी हुन 15 सदस्यीय नेपाली टोली गएको भदौ 1 गते अस्ट्रेलिया गएको थियो। यो टोलीको कप्तान अनिल कुमार शाह रहेका छन्। खेलकै अर्को खबरमा बंगलादेश क्रिकेट बोर्ड बीसीबीका अध्यक्ष तमिम इकबालले अर्को महिनाका लागि तय भएको भारतको बंगलादेश भ्रमण फेरि स्थगित हुन सक्ने संकेत गरेका छन्। भारतको बंगलादेश भ्रमणबारे अहिले भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई र बीसीबी बीच छलफल चलिरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। यो भ्रमण शुरूमा गएको वर्षको अगस्तका लागि तय भएको थियो तर पछि यसलाई आउँदो सेप्टेम्बरसम्म सारिएको छ। इण्डियन प्रिमियर लीग आईपीएलको टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाड़ी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि दुई बोर्ड बीचको सम्बन्ध चिसिएको थियो। त्यसपछि अमिनुल इस्लामको नेतृत्वमा रहेको बीसीबीले भारतको सहआयोजनामा भएको टी20 विश्वकपका लागि टोली पठाउन अस्वीकार गरे थियो। यसै महिनाको शुरूआतमा बीसीबीका नयाँ अध्यक्ष तामिम इकबालले भारतको भ्रमण गर्दा र प्राप्त जानकारी अनुसार बेंगलुरूमा रहेको बीसीसीआईको सेन्टर अफ एक्सिलेन्सको भ्रमण गर्दा सम्बन्धमा सुधार आएको छ। चारभञ्जङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको केन्द्रीय समिति बैठक वनस्थलीमा चल्दै पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरामा। कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुवै पठायो। निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र। पत्रमा औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न। पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको अस्पतालमा स्वास्थ्य परीक्षण। परीक्षणपछि फेरि कारागार चलान। र टप एण्ड टी ट्वेन्टी श्रृंखलामा नेपाल ए र नर्दन टेरिटोरी स्ट्राइक बीचको खेल चल्दै भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने।

0: सन्देशको होइन यो त साथै 105.4 MHz रेडियो आदि खोलेर चाहिँ के हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला FM 105.4 MHz।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439390।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
5: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271, 9468323809 र 9856501।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
7: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
6: मोबाइल नम्बर 9856054313 र 9841443842।
7: मूल्य होइन, स्वास्थ्य रोजौं।
8: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
9: यही भाद्र 6 गते शनिबारका दिन
8: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा कुठी, जल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै
2: साथै सोही दिन पेट छाती मुटुरो विशेषज्ञ डाक्टर एसटी जयसवाल पनि आउँदै हुनुहुन्छ।
5: यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हातखुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हातखुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
2: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल्लो वालिङ पुर्पाइट सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 063-441-51 मोबाइल 9560-5259-49।
9: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार वेट लिफ्टिङ प्रतियोगिता हुने बारे सूचना।
11: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागु औषध दुर्व्यसन मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते।
11: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा।
9: पुरुष तर्फ 60 केजी भन्दा कम तौल 80 केजी भन्दा कम तौल साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
11: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रु 150,000 पुरस्कार दिइनेछ।
9: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा मोबाइल 9891-77552।
11: संयोजक सन्तोष कुमार छेत्री मोबाइल नम्बर 9856-15941।
9: डन्डु पङ्गेनी सचिव मोबाइल 9856-54377।
11: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ स्याङ्जा।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0363590440 र 9855609440।
0: पर्सन मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
2: यही भाद्र 6 गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
4: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
4: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुठु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छाली रोग वा बाफी रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दुखुराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसा फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्नी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9855027971 र 9841600866।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
1: बुढी, योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
6: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
1: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
6: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
2: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 9842252767 र 9806617137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: सरा किन बोलाएको मलाई? हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
9: हाम्रा विशेषताहरू:
10: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
9: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
10: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोरा छोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
9: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
10: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806601052।

0: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
0: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रोपराइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9840-71481 र 9800-54415।
2: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9842-98145।
1: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोपराइटर प्रकाश अरियाल, मोबाइल 9856-30829।
4: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857-62866 र 9847-29866।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: थाय क्षेत्र फार्मेसी में डाक्टर आउने सूचना।
1: यही भाद्र 6 गते शनिवार का दिन
0: सुगर प्रेसर दम तथा थायराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईहरुमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान छाय क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो, फोन 063-44-044, मोबाइल 98-60-81-173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
0: फोन 063-441-258।
4: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुन्ना सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था, वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा, सम्पर्क नम्बर 063-441-6096।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई
5: अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल

0: खेरा नफालौ
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन बेला बेलामा ठीक गरौं
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरुन्तै बदलौं
0: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइपलाइन फुटेर पानी खेरा गइरहेको त छैन यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरुन्त खबर गरौं
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं नफालौं र त्यस्तो गरेको खबर गरौं
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं
0: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस् सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364144268
1: स्वच्छ पानी स्वस्थ जिन्दगानी
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा

0: सुनोस ना, अली हम लोग आनिमा 4 बजे का छा
1: इस समय को साथ मा जेतु सुनचादी पसल भूसाल पेट्रोल पंप नजिक रहेको डिपार्टमेंट स्टोर संग जोड़िएको 5 गरेता कुना को लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने ठाउ
0: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
2: सुख दुख का तरेलीहरु संग रम्दै
3: तपाईकै अन्तर्मनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बग्दै रहनु
2: तपाईको मनको ढुकढुकी आदि खोलाको स्पन्दन
3: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदि खोला
2: 105.4 MHz
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
5: होइन के भयो र किन हल्लाखोर गरेको हो
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
5: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज वाशिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वाशिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
5: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ त्यहाँ विभिन्न कम्पनी का सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98565954963 98565154 र 98028447723
6: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
7: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
6: ए हो र अंकल अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
7: सुन नानी भिरकोट चोरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
6: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0663-691-0004
9: सम्पर्क मोबाइल 97484-34484
10: चोरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा
11: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
12: र मिर्देक करिडोर आदिको छेउमा
11: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0663-440-331 मोबाइल 98565-553-331
13: साथै SWIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं

0: उमेरले नेटो काट्न थालिसके। सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरिटो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364-41-6024।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
5: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
6: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
5: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
6: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
5: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
5: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
7: मोबाइल नम्बर 98-65-19-076, 98-61-71-90-76 र 98-17-16-82-23।

0: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
1: ए भाइ, अझै कति शास्ती पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न अब।
0: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
1: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
0: ए हो र, तर ओल्लिङ्कमा के पाइन्छ नि?
1: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ्क जोडिहाल।
0: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
1: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801523050 र सहयोगका लागि मोबाइल 9808235715 र 9801523051।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 9864221629 र 9864168251।
5: पलङ, लोबे, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
6: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
5: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
6: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9855631966।
7: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
8: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
8: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
7: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9556085667।
9: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
10: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
9: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
10: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
9: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
10: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
9: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
10: मुटुको जाँच, ईसीजी सेवा,
9: भाँचिएको हड्डी प्लास्टर सेवा,
10: डिजिटल एक्सरे सेवा,
9: चिरफार गर्ने,
10: थाइराइड जाँच,
9: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
10: सर्वसुलभ फार्मेसी सेवा।
9: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
10: फोन नम्बर 0364-41087, मोबाइल 9849-7071-47।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्प अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856050119 र 9856033246।
2: छ्या, कस्तो सास गनाएको तिम्रो त,
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
2: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
5: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाइबी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921450029।
7: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
8: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
7: बाबु, बरु कहाँबाट ल्याएस यो जुत्ता?
8: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
7: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
8: पाण्डे सु सेन्टर, वालिङ बजार।
7: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
8: मोबाइल नम्बर 9846086005।
9: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
10: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
9: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
10: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
9: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
10: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
9: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
10: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
9: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
10: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
9: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
10: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
9: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
10: फोन 0364 40600।
11: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक कान घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163, मोबाइल 9841698170। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।

0: घर त टिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क नम्बर सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 9135564396।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो, अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 0363-440-594।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0363-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र पर्यो।
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइ सकेको छु।
1: लौ अब कहाँ दिनु भयो। मैले बैरगारी नयाँ बजार को भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोकैमा गोल्ड स्टार कंपनी का पार्टी सुज, स्कूल तथा ऑफिशियल सुज, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849718921 र 9862439399। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 9847621380।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9848632809 र 9856052071।

0: Karima Vikas Bank Limited. Access to all.
1: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
2: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
1: भनेको त हो नि वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
2: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
1: हजुर हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
1: मोबाइल नम्बर 9855 54313 र 9141 43 48 32
2: मूल्य होइन स्वास्थ्य रोजौ पर्सनल मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना
3: यही भाद्र 6 गते शनिबारका दिन
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुने साथै सोही दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुठ ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दुखुराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ यस्तै उक्त दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिने
4: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 9855 27971 र 9841600866
3: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार वेट लिफ्टिङ प्रतियोगिता हुने बारे सूचना
1: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागू औषध दुर्व्यसन मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
3: हुने मिति 2083 भदौ 6 गते
1: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा
3: पुरुष तर्फ 60 केजी भन्दा कम तौल 80 केजी भन्दा कम तौल साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ
1: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रू 1,50,000 पुरस्कार दिइनेछ
3: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा मोबाइल 9871 97 75 552
1: संयोजक सन्तोष कुमार छेत्री मोबाइल नम्बर 9855 15941
3: डन्डु पङ्गेनी सचिव मोबाइल 9855 54377
1: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ सेन्जा
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
3: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्डलिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478722।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
7: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
8: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
7: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त। त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान: वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुन्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
9: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
10: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जानु पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
9: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
10: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
9: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
10: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
9: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि, मोबाइल 9856051068 र 9863770171।

यामाहा वेस एक्सचेंज अझै ज्यादा अझै धेरै यही भाद्र 3 गते देखि 9 गते सम्म स्थान सुलोसन अटो सेल्स वालिङदस भकुन्डे यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा अट्र्याक्टिभ क्यास डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेन्ज इजी फाइनान्स थप जानकारीको लागि सम्पर्क मोबाइल 98560386143

0: यति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
3: नमस्कार हल्दार साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
4: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
3: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भए, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
4: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध।
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
7: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
8: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
7: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
8: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि RO प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, AC, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
7: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
8: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
9: ए असरा, किन बोलाएको मलाई?
10: हेर ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
9: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
11: हाम्रा विशेषताहरू:
12: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
11: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
12: मोस र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोरा छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
11: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
11: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
12: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465 54123 र 98066162।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864021629 र 9864168251।
3: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाथ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364141246, मोबाइल 9856501619 र 9856333246।
5: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ।
6: वहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु डुकडुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक रोग वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
5: साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
6: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
5: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन नम्बर 0364141006, मोबाइल 9856551266।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
8: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
9: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
8: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
9: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
10: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलर कुखुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
11: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
10: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062860 र 9847029860।
12: पर्वत जाने गेट, सहारा एग्रोभेट।
13: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
14: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
13: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
14: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
13: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
14: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
13: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
14: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
13: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
14: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
13: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
14: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
13: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
14: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
13: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
14: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
13: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
15: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
16: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।
15: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको।

0: सुनिए अहिले हाम्रो गर्नेमा छ बजे छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4।
2: रेडियो आदि खोला 105.4 पणमा साथी महेश गेवाली सँगै मदन पौड्यालको स्वागत छ।

0: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। राष्ट्रपतिको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा न्यौपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई, निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा, भोलि मुस्ताङ जाने। नेपाल राष्ट्र बैंकको गवर्नर र संचालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन। कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठायो।
1: प्रशासन न्यूनतम माल चाहिँ खाड़ी मुलुकमा लैजाने भन्ने गरी सम्झौता भएको छ। हामीले निरन्तर चाहिँ संवाद गरेर हामी बजार पहिचान गरेर नै हामीले यो आज सम्भव भएको भन्ने लाग्छ।
0: अमेरिकाको अलास्कामा विमान दुर्घटना, 8 जनाको ज्यान गयो।
2: र टप इन द T20 श्रृंखलामा नेपाल ए नर्दर्न टेरिटोरीसँग पराजित।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
4: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सचिवालय विस्तार गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थली काठमाण्डुमा आज बसेको केन्द्रीय समितिको बैठकले 11 जनालाई मनोनित गर्दै सचिवालय विस्तार गरेको पार्टीका केन्द्रीय सदस्य मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीका सभापति रवि लामिछानेको प्रस्तावमा बैठकबाट शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक राज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणामगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनित गरिएको हो। पार्टी प्रवक्ताको जिम्मेवारी सांसद एवं पूर्व सूचना तथा संचार मन्त्री जगदीश खरेललाई दिइएको छ। पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद नेौपानेलाई अनुमोदन गरिएको छ। त्यस्तै सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनित हुनुभएको छ। झाका अनुसार बैठकले कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सहकोषाध्यक्षमा वसुमाया तामाङ, सहप्रवक्ता मा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनित गरेको छ। यद्यपि पार्टी केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन। पार्टीको पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री अझै मनोनित हुन बाँकी रहेको छ। बैठकले थप 9 जना केन्द्रीय सदस्य समेत मनोनित गरेको छ। केन्द्रीय सदस्य मनोनित हुनेहरूमा गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, पुरूषोत्तम यादव, बसुमाया तामाङ, डाक्टर मनोहर प्रधान, सुरेन्द्र चौधरी, डाक्टर भक्तबहादुर राई र भूपदेव शाह हुनुहुन्छ। गएको असार 7 देखि 12 गतेसम्म चितवनमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। त्यसपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनित गरेको थियो, तर आज बैठकमा वरिष्ठ नेता शाह उपस्थित हुनुभएन।
2: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणको सिलसिलामा आज पोखरा पुग्नु भएको छ। उहाँ आज माछापुछ्रे गाउँपालिका 6 अस्ताममा रहेको एक रिसोर्टमा बास बस्नुहुनेछ। प्रधानमन्त्री शाह पोखरा पुगेसँगै जिल्लाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहको यो पारिवारिक भ्रमण रहेकाले अन्य कुनै औपचारिक कार्यक्रम तय भएको छैन। प्रधानमन्त्रीको भ्रमणले अस्ताम क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने त्यहाँका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताउनुभयो। प्रधानमन्त्री शाह आज बिहान परिवारका सदस्यसहित काठमाण्डुबाट सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको हो। उहाँ भोलि मुस्ताङ जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री शाहको यो भ्रमण निजी रहेको जनाएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सिंहदरबारमा गरेको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको भ्रमण निजी भएको बताउनुभयो।
0: संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्दै गवर्नर तथा संचालकहरूको योग्यता र अनुभव सम्बन्धी प्रावधानलाई थप स्पष्ट र परिमार्जन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा योग्यताबारे नयाँ मापदण्डहरू तय गरिएको हो। बैठकमा समिति सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले प्रस्तावित व्यवस्थाबारे जानकारी दिँदै गवर्नर तथा संचालक पदका लागि निर्धारित शैक्षिक योग्यता र कार्य अनुभवको मस्यौदा प्रस्तुत गर्नुभयो। प्रस्तावित व्यवस्था अनुसार गवर्नर वा संचालक पदमा नियुक्त हुन मौद्रिक, बैंकिङ, वित्तीय, तथ्याङ्क शास्त्र, सार्वजनिक प्रशासन, वाणिज्य व्यवस्थापन, वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा त्यस सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। यसका साथै नेपाल सरकारको विशिष्ट श्रेणी, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, विश्वविद्यालयको प्रधान अध्यापक वा क वर्गको वाणिज्य बैंक तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रको कार्यकारी तहमा कम्तीमा 4 वर्षको अनुभव भएको व्यक्ति मात्र गवर्नर पदका लागि योग्य मानिनेछ। यदि सम्बन्धित विषयमा विद्यावारिधि अर्थात पीएचडी गरेको व्यक्ति भएमा क वर्गको वाणिज्य बैंक वा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा 10 वर्षको अनुभव भए पुग्ने गरी प्रावधान राखिएको छ। छलफलको क्रममा क वर्गका वाणिज्य बैंकका बहालवाला वा पूर्व कार्यकारी प्रमुखलाई स्वार्थको द्वन्द नहोस् भन्नको लागि कुलिङ पीरियड राख्ने विषयमा पनि सहमति जुटेको छ। कार्यकारी प्रमुखको पद छाडेको निश्चित समयपछि मात्र राष्ट्र बैंकको उच्च पदमा योग्य हुने गरी व्यवस्था मिलाइएको छ। गवर्नरको अधिकार र संचालक समितिको भूमिकाका विषयमा थप स्पष्टता आवश्यक रहेको भन्दै समितिले यसलाई आउँदो बैठकमा टुंग्याउने जानकारी दिएको छ।
2: सरकारले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। पछिल्लो मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृत गरेको थियो। समितिले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्नको लागि काम गर्ने प्रवक्ता अर्यालले बताउनुभयो। यो केन्द्रमा 1 जना कार्यकारी निर्देशक सहित 30 जना कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको छ। सफ्टवेयर विकास तथा संचालन केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय शासन र प्रविधि मैत्री सेवा प्रवाहलाई व्यवस्थापन गर्नेछ।
0: आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पत्र पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्री समेत समेटिएका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा डीडीसी को घिउ दुबई पठाउन थालेको बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: एनबीएल अटो लोन,
12: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
11: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
11: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
11: पैसामा छ शक्ति, पैसामा छ सहारा।
14: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधन सम्म,
11: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
14: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
14: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
11: इतिहास, गाथा र कथा, गाँठका कुरा,
14: गाँठका कुरा।
11: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले राजसोपाको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा नेउपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा भोलि मुस्ताङ जाने, नेपाल राष्ट्र बैंकको गवर्नर र संचालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन, निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगारी सृजना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न समेत निर्देशन दिइएको छ। त्यसै गरी स्टेशनरी, छपाई तथा फर्निचर सम्बन्धी वस्तु, निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि तथा तथा पशुजन्य उत्पादन खाद्य तथा पेय पदार्थ खरीद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरीद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनस्मरण गराइएको प्रवक्ता आर्यालले बताउनुभयो। स्वदेशी वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको समेत उहाँले बताउनु भएको छ।
0: फेरि पनि स्वदेशी उत्पादनकै प्रसंग, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको घिउ यूएईको दुवैमा निर्यात हुन थालेको छ। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुवै पठाएको हो। डीडीसीका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनलसँग भएको सम्झौता अनुसार पहिलो लटमा घिउ दुवै निर्यात गरिएको छ। दुवैमा मातृभूमि प्राइवेट लिमिटेडले बजार व्यवस्थापन गर्नेछ। वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान र रातो र चन्द्र सूर्य कम्पनीबीच सम्झौता भएको थियो। अरू केही देशमा डीडीसीको घिउ यसअघि नै निर्यात हुँदै आएकोमा दुवैमा आज पहिलो पटक पठाएको हो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जालमा डीडीसीको उत्पादन प्रवर्धन गर्दै पोस्ट गरेपछि उपभोक्ताको चासो थप बढ़ेको थियो। अहिले डीडीसीको घिउ दुवै पठाउन कसरी सम्भव भयो भनेर हामीले दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेलाई सोधेका छौं।
1: पहिला हाम्रो आन्तरिक बजारहरूमा हाम्रो उत्पादनहरू गइरहेको थियो, बजार पनि खुम्चिरहेको र आन्तरिक बजारमा खपत नभइसकेपछि अब के विचार गरिने, अब बाहिर निर्यात पनि गर्नुपर्छ भन्ने सोच आयो र हामीले खास गरी निर्यात कसले गर्नुहुन्छ भन्ने निर्यातकर्ताहरूसँग सम्पर्क गऱ्यौँ हामीले र अरू प्रडक्टहरू लैरहने निर्यातकर्तासँग हामीले समन्वय गऱ्यौँ। क्वालिटीको गुणस्तरको त्यहाँको स्थानीय दुबईको आफ्नो ठाउँको पनि उहाँले एप्रुभल लिनुपर्ने छ, त्यो लिएर आइसकेपछि हामीले यहाँ आफ्ना ब्रान्डमा प्लास्टिकको बोतलमा हामीले यहाँ बेच्यौँ भने अहिले सिसाको डिब्बामा चाहिँ हामीले पठाइरहेका छौँ। त्यो भनेको 50,000 किलो अथवा 50 टन न्यूनतम माल चाहिँ खाडी मुलुकमा लैजाने भन्ने गरी सम्झौता भएको छ। हामीले निरन्तर चाहिँ सम्वाद गरेर हामीले बजार पहिचान गरेर नै हामीले यो आज सम्भव भएको भन्ने लाग्छ।
2: 50,000 किलो निर्यात गर्ने भन्ने कुरा छ, यो लक्ष्य पूरा गर्न चाहिँ उत्पादन क्षमता पर्याप्त छ हाम्रो कि थप बढाउनु पर्छ?
1: अहिलेकै उत्पादन क्षमताले हामीले यो निर्यात गर्न सक्छौँ। अब अझ वृद्धि हुन सक्ने अवस्था भयो भने हामीले उत्पादन क्षमता त पक्कै पनि बढाउनु पर्छ। हामीले त्यो उत्पादन क्षमता मात्र होइन हाम्रो संकलन क्षमता पनि बढाउनु पर्ने हुन्छ, त्यो पनि हामी सँगसँगै कामहरू गरिरहेका छौँ।
2: यो निर्यातबाट डीडीसी र किसानलाई चाहिँ यसको प्रत्यक्ष फाइदा हुन्छ कि?
1: फाइदा पुग्ने नै भयो, किनभने विगतमा हाम्रो अहिले दुधको मिल्क होल्डे पनि भएको अवस्था र बजार नपाएर विभिन्न किसिमका किसानहरू नै चाहिँ आफ्नो मूल्य नपाएर विभिन्न चरणमा आन्दोलन गरिरहेको जुन एउटा चाहिँ दृश्य हामीले देखेका थियौँ, अब कम्तीमा पनि यो बजार विस्तार भयो, नेपालमा मात्र होइन बाहिर जान थाल्यो भने यसले उत्साहित किसानलाई उत्साहित पनि बनाउँछ र उहाँहरूले चाहिँ आफ्नो उत्पादन क्षमता पनि खास गरी दुधको चाहिँ बजार भइसकेपछि मैले बेच्ने ठाउँ छ भनिसकिसकेपछि उहाँले दुध उत्पादनमा वृद्धि गर्नुहुन्छ। हामीले खास गरी यो राय संकलन किसानहरूमा गएर बुझ्दाखेरि पनि यदि बजार छ भने हामी दुध जति पनि उत्पादन गर्छौँ दिन सक्छौँ भन्ने कुराहरू उहाँबाट नै आएको हुनाले मलाई लाग्छ यसले डेरी सेक्टरलाई उचाइमा पुर्याउन थप यसले मद्दत गर्छ भन्ने।
2: अन्य ब्रान्डसँगको प्रतिस्पर्धा चाहिँ कस्तो हुन सक्छ भन्ने अनुमान छ?
1: लगभग 8 लाख भन्दा बढी नेपालीहरूले काम गर्नु, नेपालकै किसानले उत्पादन गरेको दुधबाट बनेको घिउ नेपालीले नै खान पाउनुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो। त्यस कारणले गर्दाखेरि उहाँले आफ्नो नेपाली ब्रान्ड भ्यालुको कारणले गर्दाखेरि पनि नेपाली प्रडक्ट खानुहुन्छ। प्रतिस्पर्धा त हामी गर्नु नै पर्छ, तर प्रतिस्पर्धा भन्दा पनि हाम्रो नेपालीपन राष्ट्रियताको कारणले गर्दाखेरि पनि नेपालीहरूले गुणस्तरीय चाहिँ घिउ खान पाउने त्यो ग्यारेन्टी हामीले गरिरहेका छौँ। मलाई लाग्छ अब हामी त्यसलाई पनि नजिकबाट निहाल्छौँ, त्यहाँ बजार कसरी गइरहेको छ, कसरी मन पराउनु भएको छैन भन्ने विषयहरू हामी नजिकबाट निहाल्छौँ र फर्दर त्यसमा इम्प्रुभमेन्ट गर्ने कुराहरू, त्यसमा चाहिँ मूल्यका कुराहरूमा समायोजन गर्ने कुराहरू हामी त्यसपछि गर्दै अगाडि बढ्ने कुराहरू छ।
2: घिउ बाहेक अरू डीडीसीका अन्य दुग्धजन्य पदार्थ पनि विदेश निर्यात गर्ने योजना चाहिँ हाम्रो कस्तो छ?
1: घिउ चाहिँ धेरै समय रहने भएको कारणले त्यसलाई सम्भव भएको, पनिरहरू र चिजहरू उहाँले लाने गरी कुराहरू चलाइरहनु भएको छ। हामीले तिब्बतमा बटर लैजाने विषयमा पनि प्रारम्भिक छलफल अगाडि चलिरहेको छ। अहिले हामीसँग बटर नभएको कारणले गर्दाखेरि केही समय कार्तिकबाट चाहिँ हामी बटर पनि दिन सक्ने भन्ने हिसाबले हामी त्यो एग्रिमेन्ट गर्दै अगाडि बढ्ने कुराहरू छ। मलाई लाग्छ हामीसँग भएका प्रडक्टहरू जुन चाहिँ निर्यात योग्य छन्, जसको सेल्फ लाइफ बढी छ, त्यस्तो प्रडक्टहरू हामी विश्व बजारमा पुर्याउने गरी कामहरू गरिरहेका छौँ। जापान साउथ कोरियाहरूमा पनि हाम्रो कुराहरू भइरहेको छ। मलाई लाग्छ अब भविष्यमा हामीले उत्पादन गर्ने चीजहरू विश्व बजारमा पठाउने गरी दुग्ध विकास संस्थानले काम गर्नेछ।
0: उहाँ हुनुहुन्थ्यो दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डे। फेरि पनि खबरकै सिलसिला, आउँदो हिउँदमा सुपर एल निनोको जोखिम उच्च हुन सक्ने अनुमान गरिएको छ, त्यसका लागि अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्नेमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोड़ दिनुभएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एल निनोको प्रभावले नेपालको जल ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्न सक्ने बताउनुभयो। मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायको पछिल्लो तथ्याङ्क उल्लेख गर्दै निकै शक्तिशाली एलनिनोको सम्भावना 90% पुगेको जानकारी दिनुभयो। नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसत भन्दा कम वर्षा र अधिक तापक्रमको प्रक्षेपण गरेको स्मरण गराउँदै उहाँले पूर्व तयारीमा ढिलाइ भएको स्वीकार गर्नुभयो। नेपालको विद्युत व्यापारमा उल्लेख्य सुधार भए पनि हिउँदका चार महिना नोभेम्बरदेखि अप्रेल अझै पनि आयातमा निर्भर रहनु परेको मन्त्री श्रेष्ठको भनाई छ। एलनिनोको प्रभाव उच्च प्रभाव नेपालको विद्युत आयातमा गर्ने समयमा पर्ने भएकोले यसले थप जोखिम निम्त्याउने उहाँको भनाई छ। मन्त्रालयले चालेका कामहरूबारे जानकारी दिँदै उहाँले तराई मधेस खडेरी लचिलोपन रणनीति तयार भइसकेको र तराईका 22 जिल्लामा जमीन मुनिको पानीको अनुगमनका लागि काम शुरू भएको बताउनुभयो। साथै पुष महिना अगावै स्यालो ट्यूबवेल वितरण र पोखरी पुनर्भरणका कामहरू सम्पन्न गर्न सम्बन्धित विभागलाई यसअघि नै निर्देशन भएको छ।
2: अहिले बागमती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा दिउँसोपछि हल्कादेखि मध्यम वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति हिमाली तथा पहाड़ी थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: थोरै बचत धेरै कायदा, बीमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। संसदीय सुनवाई समितिमा सेना र सुरक्षासँग जोड़िएको गम्भीर प्रकृतिको उजुरी परेको छ। आज सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले सुरक्षासँग सम्बन्धित उजुरीलाई आवश्यक कार्यवाहीका लागि सचिवालय मार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ। बैठकपछि निर्णय सार्वजनिक गर्दै समितिका सभापति बोध नारायण श्रेष्ठले सेना र सुरक्षासँग जोड़िएको गम्भीर प्रकृतिको उजुरी प्राप्त भएको जानकारी दिनुभयो। उजुरीको विषय रक्षा वा गृह कुन मन्त्रालयसँग बढ़ी सम्बन्धित छ भन्ने विषयमा विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढ़ाउन समितिको सचिवालयलाई जिम्मेवारी दिइएको छ। सभापति श्रेष्ठका अनुसार समितिमा प्राप्त उजुरी र त्यसको सुनवाई प्रक्रियाका क्रममा उठेका प्रश्नहरूको बारेमा पनि बैठकमा छलफल भएको थियो। प्रस्तावित व्यक्तिको सुनवाईका क्रममा माग गरिएका सूचनाका सम्बन्धमा समितिले स्पष्ट पारेको छ। सुनवाई प्रक्रिया प्रत्यक्ष प्रसारण र रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले रेकर्डबाटै आवश्यक जानकारी लिन सक्ने समितिको निष्कर्ष छ। बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका प्रमुख सचेतक कविन्द्र बुडलाकोटीले संसदीय सुनवाई समितिको आन्तरिक छलफल र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताउनु भएको थियो।
4: फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आज सिंहदरबारमा भएको कार्यक्रममा सांसद आशिका तामाङ र पालिकाका जनप्रतिनिधिबीच चर्का चर्की भयो। संचार मन्त्री विक्रम तिमल सिन्हाले काठमाडौँ उपत्यकासहित प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच छलफल आयोजना गर्नुभएको थियो। यो छलफलमा रासोपाकी सांसद तामाङ पनि सहभागी हुनुहुन्थ्यो। बंचरी डाँडाको विषयलाई लिएर उहाँहरूबीच चर्का चर्की भयो। तामाङले बंचरी डाँडामा फोहोर लैजान नदिने चेतावनीसहित छलफल छाडेर हिँड्नु भएको थियो।
5: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 10.67 अंकले खटेर 2618.72 बिन्दुमा झरेको छ। लगातार चार कारोबार दिन घटेर हिजो बढ़ेको नेप्से आज घटेको हो। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 198 कम्पनीको शेयर घटेकोमा 70 बढ़ेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज धौलागिरी लघुवित्त, लक्ष्मी भ्यालु फण्ड 2 र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर 5% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्ट्सको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.40 अर्ब करोड़को कारोबार भएकोमा आज 344 कम्पनीका 1,22,000 कित्ता शेयर 4.16 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
4: नेपाल दर्पणमा अब केही विदेशका खबर। अमेरिकाको अलास्कामा विमान दुर्घटना भएको छ। निजी कम्पनीसँगको सम्झौतामा संचालित विमान अमेरिकी वायुसेनाको परिसरमा दुर्घटना हुँदा 8 ज्यान गएको सेनालाई उद्धत गरी समाचार संस्था एएफपीले जनाएको छ। विमान अलास्का राज्यको दक्षिण पश्चिमी छेउमा रहेको केप नेवेनह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमाण्डरले विज्ञप्ति मार्फत जनाएको छ। उद्धारकर्ताले दुर्घटनाग्रस्त विमानमा रहेका यात्रु कोही पनि जीवित नरहेको पुष्टि गरेका छन्।
5: विश्व प्रसिद्ध राइड हेलिङ प्लेटफर्म उबरले युरोपमै पहिलो पटक क्रोएसियाको राजधानी जाग्रेबमा आफ्नो रोबो ट्याक्सी अर्थात चालकविहीन ट्याक्सी सेवा शुरूआत गरेको छ। क्रोएसियाली स्वायत्त कम्पनी भनसँगको सहकार्यमा चालकविहीन ट्याक्सी सञ्चालनमा ल्याएको हो। यससँगै जाग्रेब उबर एप मार्फत स्वचालित कार बुक गर्न सकिने युरोपको पहिलो शहर बनेको छ। भनका सह संस्थापक एवं प्रमुख डिजाइन अधिकृत एड्रियानो मुद्रिकाले यो उपलब्धि वर्षौंको निरन्तर प्रयास र प्राविधिक विकासबाट सम्भव भएको बताउनु भएको छ। स्वचालित ट्याक्सीको सुरक्षा सुनिश्चित गर्न हर सम्भव प्रयास भइरहेको छ। ती ट्याक्सीको ड्याशबोर्डमा जडान गरिएको ट्याब्लेट मार्फत शहरका चोक, ट्राफिक लाइट र पैदल यात्री बीचबाट कसरी मार्ग निर्देशन गरिरहेको छ भन्ने कुराको निरन्तर अनुगमन गरिन्छ। भनले चिनिया साझेदार पोनी एआईसँगको सहकार्यमा यो प्रविधि विकास गरेको चिनिया समाचार संस्था सिन्हाओले जनाएको छ। भविष्यमा थप सुविधायुक्त ट्याक्सी सञ्चालनमा ल्याउने योजना रहेको मुद्रिकाले बताउनु भएको छ। अहिले यो सेवा जाग्रेबको झण्डै 100 वर्ग किलोमिटर क्षेत्रमा उपलब्ध छ। प्रयोगकर्ताहरूले भनको आफ्नै मोबाइल एप वा उबर एप मार्फत यो रोबो ट्याक्सी सेवा लिन सक्नेछन्। यो शुरूआतलाई युरोपको यातायात क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाका रूपमा हेरिएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा आजदेखि शुरू भएको टप इण्डी टी20 श्रृंखलामा नेपालको ए टोली पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 123 रनको सामान्य लक्ष्य नर्दन टेरिटोरीले 15 ओभरमा 2 विकेट गुमाएर भेटायो। नर्दन टेरिटोरीका डाउडजी होगेन बुजेमले अभिजित 50 र जोर्डन सिल्कले 42 रन बनाए। नेपाल एका पवन सराफले 2 विकेट लिए। यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपालीले 20 ओभर मा 8 विकेट गुमाएर 122 रन बनाएको थियो। नेपाल ए टोलीका पवन सराफले 41 रन बनाए। नर्दन टेरिटोरीका हमिस मार्टिनले 3 विकेट लिए। प्रतियोगितामा नेपालले भोलि बंगलादेशको हाई पर्फर्मेन्ससँग खेल्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: राष्ट्रपाको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा न्यौपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई, निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा, भोलि मुस्ताङ जाने,
4: नेपाल राष्ट्र बैंकको गवर्नर र संचालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन,
5: कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादन प्राथमिकता दिन सरकारको निर्देशन, डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठायो,
4: अमेरिकाको अलास्कामा विमान दुर्घटना 8 जनाको ज्यान गयो,
5: र टप इण्डी टी20 श्रृंखलामा नेपाल ए नर्दन टेरिटोरीसँग पराजित।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खुला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 MHz र www.radioandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङ स्थित सशस्त्र प्रहरी बल नेपाल गुल्मा नम्बर 30 को स्थायी बसोबासका लागि यहाँका सरकारवाला बीचमा छलफल। स्याङ्जा जिल्लामै पहिलो पटक अर्जुन चौतारी गाउँपालिकाबाट करदाता सेवा औपचारिक रूपमा शुरू। र गलाङ 11 मा भरुवा बन्दुक बरामद, लागू औषध सहित 2 युवक पक्राउ। आँधी खोला खबर अब विस्तारमा। वालिङ स्थित सशस्त्र प्रहरी बल नेपाल गुल्मा नम्बर 30 को स्थायी बसोबासका लागि वालिङ नगरपालिका सभा हालमा यहाँका सरकारवाला बीचमा छलफल गरिएको छ। वालिङ नगरपालिकाले आयोजना गरेको छलफलमा प्रदेश सांसद एवं अर्थ विकास समितिका सभापति भोजराज अर्याल, सांसद एवं पूर्व मन्त्री सरस्वती अर्याल तिवारी, पूर्व सांसद मोहन रेग्मी, वालिङ नगर प्रमुख कृष्ण खान, उपप्रमुख कविता तिवारी गैरे, सशस्त्र प्रहरी बल नेपाल गुल्मा नम्बर 30 का डीएसपी लक्ष्मण बहादुर बस्नेत, यहाँका राजनैतिक दलका प्रमुखहरू, प्रतिनिधि, विभिन्न विद्यालय तथा क्याम्पस प्रमुख, उद्योग वाणिज्य संघ, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सरकारवालाको सहभागिता थियो। हाल गुल्मा पुणामृत माविको जग्गामा अवस्थित रहेको छ। गुल्माको स्थायी जग्गा प्राप्ति नहुँदा यहाँ स्थायी संरचना निर्माणमा कठिनाई, सड़क तथा पूर्वाधार निर्माण लगायतमा समस्या भइरहेको छ। कार्यक्रममा गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्यालले स्याङ्जाको प्रमुख व्यापारी केन्द्र एवं छिमेकी जिल्लाको समेत पाएको बजार वालिङमा सशस्त्र गुल्म यही रहनुपर्ने आवश्यकता रहेको बताउनुभयो। सरकारवालासँग छलफल गरी निर्णय गर्ने अधिकार स्थानीय सरकार वालिङ नगरपालिकालाई रहेको बताउँदै अस्थायी रूपमा रहेको सशस्त्र गुल्ममा निकै समस्याका बावजूद गुल्मले यहाँको शान्ति सुरक्षामा निकै ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो। छलफलले हाल बसोबास रहेको स्थान घ्याङलिनमै जग्गा उपलब्ध गराउन कानूनी प्रक्रिया पूरा गरेर विद्यालयकै स्वामित्वमा जग्गा रहने र भोकाधिकार गर्नका लागि प्रक्रिया अगाडि बढ़ाउने निर्णय भएको छ। कार्यक्रममा सहभागीले सशस्त्र गुल्मको लागि उपयुक्त स्थान नै यही रहनुपर्ने बताएका थिए। वित्तीय हिसाबले पनि विकास बैंकहरूको आकर्षणको केन्द्र बनिरहेको वालिङमा गुल्मलाई वालिङमै स्थायी व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ। गुल्मलाई स्थायी जग्गा व्यवस्थापन गर्न कानूनी प्रक्रियाको लागि कार्यपालिकालाई अख्तियारी दिने निर्णय छलफलमा गरेको छ। स्याङ्जा जिल्लामै पहिलो पटक अर्जुन चौतारी गाउँपालिकाबाट करदाता सेवा औपचारिक रूपमा शुरू गरिएको छ। करदाता सेवा सञ्चालनको लागि आन्तरिक राजस्व कार्यालय पोखराको कर अधिकृत शिवप्रसाद ढुङ्गाना र अर्जुन चौतारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आर्यले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। सरकारले करदाता सेवा कार्यालयको संरचना हटाएसँगै 11 स्थानीय तह रहेको स्याङ्जामा आन्तरिक राजस्व कार्यालय पोखरासँग सम्झौता गरेर अर्जुन चौतारी गाउँपालिकाबाट करदाता सेवा शुरू गरेको हो। पालिकामा करदाता सेवा विस्तार भएसँगै यसअघि करदाता सेवा कार्यालय स्याङ्जाबाट प्रदान हुँदै आएको सेवा अब अर्जुन चौपारी गाउँपालिकाबाट नागरिकले प्राप्त गर्न थालेका छन्। अबदेखि गाउँपालिकाबाटै व्यक्तिगत र व्यावसायिक स्थायी लेखा नम्बर प्यान जारी, स्थायी लेखा नम्बर संशोधन तथा रूपान्तरण लगायतको सेवा उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो। यस्तै मूल्य अभिवृद्धि कर भ्याट दर्ता, रूपान्तरण, खारेजी तथा कर चुक्ता प्रमाणपत्र लगायतका सेवा आन्तरिक राजस्व कार्यालय पोखराको समन्वयमा गाउँपालिकाबाटै उपलब्ध हुने उहाँले बताउनुभयो। कर सम्बन्धी अधिकांश काम गाउँपालिकाबाटै हुने र अन्य समस्या र आवश्यकताका विषयमा आन्तरिक राजस्व कार्यालय पोखरासँग समन्वय गरी समाधान गरिने अर्यालले बताउनुभयो। पालिकामै करदाता सेवा शुरू भएपछि करको दायरामा आउने व्यक्ति र व्यवसायको समय र आर्थिक खर्च समेत बचत हुने अपेक्षा गरिएको छ। प्रहरीले भदौ 4 गते गल्याङ नगरपालिका नगरकोट छाउने पानीमा बेसाबुत एक नाले भरुवा बन्दुक एक थान, भरुवा बन्दुकको नाल एक थान र कारतूस नाल एक थान बरामद गरेको छ। प्रहरी चौकी गलाङबाट प्रहरी नायब निरीक्षक यमनाथ बगालेको कमानमा खटिएको प्रहरी टोलीले व्यावहारिक व्यवस्थामा रहेका ती बन्दुक र नालहरू बरामद गरी थप अनुसन्धान अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीले लागू औषध सहित दुई युवकलाई पक्राउ गरेको छ। वालिङ एक कालीमाटी ठाँटे स्थित सिद्धार्थ राजमार्गमा ओडा प्रहरी कार्यालय वालिङबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामबहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी चेक जाँच गर्ने क्रममा दुई युवकलाई नियन्त्रणमा लिएको हो। सवारी चेक जाँच गर्ने क्रममा G18P5497 नम्बरको मोटरसाइकलमा सवार भिरकोट नगरपालिका दुई बस्ने वर्ष 26 शहीद देन मिया र वालिङ नगरपालिका एक बस्ने 30 वर्षीय सुभाष काफलेको साथबाट बुफेनोर्फेन 39 एम्पुल, डाइजेपाम 38 एम्पुल, फेनेरागन 39 एम्पुल, सेभिन्स दुई थान, ओप्पो कम्पनीको मोबाइल एक थान बरामद गरेको छ। यस्तै युवकलाई नियन्त्रणमा लिनुका साथै लागू औषध बरामद गरी आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। यस्तै अदालतले दोषी ठहर गरेर फरार रहेका व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ। स्याङ्जा जिल्ला अदालतको मिति 2082/5/31 फैसला र उच्च अदालत पोखरा कास्कीको 2083/2/1 फैसलाले चोरी मुद्दामा एक वर्ष 10 महिना कैद र 30,000 रूपियाँ जरिवाना तोकी फरार का प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो। तनहु सुक्ला गण्डकी नगरपालिका वडा नम्बर 2 कोत्रे बस्ने 32 वर्षका सन्तोष परियारलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पोखरा ड्याम साइडबाट पक्राउ गरी आवश्यक कार्यवाहीको लागि जिल्ला अदालतमा पेश गराएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीले जनाएको छ। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ। हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। तनहुमा आर्टिफिशियल इन्टेलिजेन्स एआई प्रविधियुक्त एक्सरे मेसिनको प्रयोगले क्षयरोगका बिरामीको पहिचानमा ठूलो सफलता मिलेको छ। आधुनिक प्रविधिको प्रयोग र नियमित स्वास्थ्य शिविरले गर्दा जिल्लाका दुर्गम र ग्रामीण स्थित क्षेत्रसम्म पुगेर लुकिएर रहेका क्षयरोगीहरू पत्ता लगाउन सहज भएको छ। जिल्लाका विभिन्न 8 क्षेत्रमा सञ्चालन गरिएको एआई प्रविधियुक्त एक्सरे स्क्रिनिङ शिविर मार्फत 180 जनामा क्षयरोगको संक्रमण पुष्टि भएको छ। क्षयरोगी पहिचान अभियान अन्तर्गत गरिएको कार्यक्रममा यो संख्या फेला परेको प्रदेश जन स्वास्थ्य कार्यालय तनहुले जनाएको छ। कार्यालयका अनुसार शिविरहरूमा कुल 3012 जनाको छातीको एक्सरे परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ब्यास नगरपालिकाको केशवटार स्वास्थ्य चौकीमा 1,445 जनाको जाँच गर्दा सबैभन्दा बढ़ी 96 जनामा क्षयरोग पत्ता लागेको छ। यस्तै भानु स्वास्थ्य चौकीमा 339 जनाको परीक्षण गर्दा 43 जना, घेरेङको सुन्धारा स्वास्थ्य चौकीमा 548 जनाको परीक्षण गर्दा 23 जना, रेसिङको मौरीवास आधारभूत स्वास्थ्य केन्द्रमा 326 जनाको परीक्षण गर्दा 19 जनामा पुष्टि भएको छ। यस्तै देवघाटको कोटा स्वास्थ्य चौकीमा 334 जनाको परीक्षण गर्दा 14 जना, देवघाट धर्मार्थ अस्पतालमा 341 जनाको जाँच गर्दा 6 जना, आबु खैरेनीको 1700 आधारभूत स्वास्थ्य केन्द्रमा 490 जनाको जाँच गर्दा 9 जना र ब्यासको चारकुनी आधारभूत स्वास्थ्य केन्द्रमा 122 जनाको जाँच गर्दा 9 जनामा क्षयरोगको संक्रमण पुष्टि भएको छ। प्रदेश जन स्वास्थ्य कार्यालय तनहुका प्रमुख अमर दोबाड़ीका अनुसार आधुनिक एआई प्रविधि र डिजिटल एक्सरेको प्रयोगले स्वास्थ्य शिविरमै तत्काल र सही तरिकाले क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्न सम्भव भएको बताउनुभयो। बागलुङको जयमिनी नगरपालिका एक पुष्मिसेरामा निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन निर्माणमा चरम ढिलाई भएको छ। निर्माण कम्पनी रविना प्राकृतिक जुगल जेबीको ढिलासुस्तीका कारण भवन निर्माण समयमै सम्पन्न हुन नसकेको हो। तेस्रो पटक थपिएको म्यादमा समेत काम सम्पन्न नभएपछि चौथो पटक म्याद थपिएको छ। जयमिनी नगरपालिका प्रमुख हरिहर शर्माका अनुसार पछिल्लो पटक 4 महिनाको म्याद थप गरिएको छ। गत असार 15 गते म्याद सकिएको थियो तर काम सम्पन्न भएको छैन। उहाँले भन्नुभयो, न्यायपालिकाको बैठकले चौथो पटक चार महिनाको लागि म्याथप गर्ने निर्णय गरेको छ। उहाँका अनुसार अब भवन निर्माण सम्पन्न गर्नेमा 2083 कार्तिक 15 गतेसम्म थपिएको छ। समयमै भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या हुनुका साथै नगरपालिकाले कार्यालय सञ्चालनका लागि ठूलो रकम भाड़ामा खर्च गर्दै आएको छ। नगरपालिकाले वार्षिक 19,20,000 रूपियाँ भाड़ामा खर्च गर्दै आएको छ। 2078 फागुन 20 गते तत्कालीन नगर प्रमुख इन्द्रराज पौड्यालले शिलान्यास गरेको भवन 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। सम्झौता अनुसार 2081 पुष 16 गतेसम्म भवन निर्माण सम्पन्न गर्नुपर्ने थियो। तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक 6 महिनाका लागि म्याद थप गरिएको थियो। पहिलो पटक थपिएको म्याद 2082 असार 16 गतेसम्म पनि भवन निर्माण सम्पन्न नभएपछि तेस्रो पटक पुनः 6 महिनाको म्याद थप गरी निर्माण शुरू गरिएको थियो। थपिएको म्याद 2082 पुष 16 गतेसम्म पनि काम नसकिएपछि तेस्रो पटक 6 महिनाका लागि म्याद थपिएको थियो। तेस्रो पटक म्याद थप गर्दा समेत निर्माण कम्पनीले जम्मा 70% काम सम्पन्न गरेको छ। तेस्रो पटक थपिएको म्याद पनि गत असारमा सकिएको नगरपालिकाले जनाएको छ। रेडियो आँधी खुलाको समाचारमूलक प्रस्तुति आँधी खुला खबरमा अन्य खबर अब अन्त्यमा प्रमुख खबरका शीर्षकहरू पुनः पटक। वालिङस्थित सशस्त्र प्रहरी बल नेपाल गुल्मा नम्बर 30 को स्थायी बसोबासका लागि यहाँका सरकारवाला बीचमा छलफल। सैन्जा जिल्लामै पहिलो पटक अर्जुनचोखरी गाउँपालिकाबाट करदाता सेवा औपचारिक रूपमा शुरू। र गलेङ 11 भरूवा बन्दुक बरामद, लागू औषध सहित 2 युवक पक्राउ। आँधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खुला। नमस्ते।

0: रेडियो आदिखोला 105.4
1: यमहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै यही भाद्र 3 गते देखि 9 गते सम्म स्थान सुलोसन अटो सेल्स वालिङदस भकुन्डे यमहा लैजाऊ घरमा नागरिकताकै भरमा अट्र्याक्टिभ क्यास डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेन्ज इजी फाइनान्स थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-86143 सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ फेरि पर्सि घरमा पूजा पनि छ सबै सामान कहाँ पाइएला त एकै ठाउँमा
2: धत यति सानो कुरामा पनि के को चिन्ता वारिङमा कपडाको एउटै भरपर्दो नाम छ त कृष्ण वस्त्रालय
1: हो अब कपडाका लागि भौतारिनु पर्ने दिन गए तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू
2: साथै विवाह व्रत बन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू
1: ओहो जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म त्यो पनि सुपथ मूल्यमा
2: स्तरमा पूर्ण विश्वास मूल्यमा उच्च सन्तुष्टि अझै सम्झिनुहोस्
1: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी कृष्ण वस्त्रालय वालिङ 8 मोडको ओह्रालो VIP टोल सम्पर्क मोबाइल 98460-71481 र 98013-54415
3: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
4: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
3: ए हो र अंकल अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
4: सुन नानी भिरकोट चोरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
3: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 063-691-0004
6: सम्पर्क मोबाइल 97484-34484
7: चोरी घरको मौरी घर भेटकोट नगरपालिका 7 सेन्जा
2: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
8: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
8: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक
2: मोबाइल नम्बर 98560-54313 र 98141-4832
8: मूल्य होइन स्वास्थ्य रोजौं
9: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
9: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
10: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
9: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट
11: टी-शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
11: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861976 र 9870682123।
12: होइन, के भयो? किन बन्द भएको गाडी?
13: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
12: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
13: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
12: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
13: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
14: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
15: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
14: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
15: फोन नम्बर 0364145502, मोबाइल 9856405502 र 9864501।
16: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
17: होइन है भाइ, बिमारले फेरि च्यापिदियो क्या हो, गुनाइरहनु भएको छ त।
16: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
17: नातिनुहोस् न भाइ, वालिङ आठ मिर्गी खरिदमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव बंगालका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
17: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9855085667।
18: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
17: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
18: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
17: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
18: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
17: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
18: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
17: मुटुको जाँच, ईसीजी सेवा,
18: भाँचिएको हड्डी प्लास्टर सेवा,
17: डिजिटल एक्सरे सेवा,
18: चिरफार गर्ने,
17: थाइराइड जाँच,
18: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
17: सर्वसुलभ फार्मेसी सेवा।
18: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
17: फोन नम्बर 0364141087, मोबाइल 9864609741।
12: चिया कस्तो सास बनाएको तिम्रो त?
19: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
12: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
19: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
12: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खोलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
20: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलर को सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँत को जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
21: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसी बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी बैंकबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465 48 6022 र 98241 40 49।
22: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
23: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
22: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पस का ड्रेसहरू, सरकारी कर्मचारी का ड्रेसहरू, संघ संस्था सहकारी का ड्रेसहरू, रेडीमेड बेहुला का दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिम का कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
23: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
24: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
25: सावधान, तपाईहरु पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
24: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
26: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
27: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
26: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
27: वालिङ एक रामबाच्छामा छ, सफल
26: बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
27: एकदम सही कुरा, आफ्नो

0: उपलब्ध छन्।
1: आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क नम्बर सम्पर्क सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबादशा सोरुम सोरुम भिरकोट 1 बयरघारी मेन रोड वालिङ 8 मोड वालिङ नगरपालिका जाने बाटो।
1: सम्पर्क मोबाइल 9856309888।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 9815564696।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ 8 स्याङ्जा, फोन 063-44-5094।
7: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
7: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
8: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-183।
9: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
0: यस समयको साथमा जेतुन सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
9: हुन्छ।

0: नमस्कार, साप्ताहिक समाचार बुलेटिन आदि खोलाको सेरेफेरोमा यहाँहरूलाई हार्दिक स्वागत छ। म कला
1: म तोलाकान्त।
0: साप्ताहिक सेरेफेरो तपाईँले रेडियो आदि खोला 105.4 मेगाहर्जमा हरेक शुक्रबार साँझ 7 बजेबाट सुन्न सक्नुहुनेछ। साताभरिका विभिन्न स्थानीय गतिविधिहरूलाई हामीले आदि खोलाको सेरेफेरोमा समेट्ने गरेका छौं।
1: आउनुहोस् आदि खोला सेरेफेरो शुरू गरौं साताभरिका मुख्य शीर्षकहरूबाट।
0: सैंजामा गत आर्थिक वर्षमा उद्योग तथा वाणिज्य क्षेत्रमा व्यवसाय दर्ता भन्दा खारेजी गर्ने बढ़ी।
1: पशुमय कृत्रिम गर्भाधान गर्ने क्रम बढ़दो। साउनको विभिन्न पर्वहरूमा छाङछाङदी मन्दिरमा 9 लाख बढ़ी भेटी संकलन।
0: सैंजा प्रहरीद्वारा साउन महिनाको विवरण सार्वजनिक। 21 अपराध दर्ता, 13 प्रतिवादी पक्राउ।
1: गल्यान नगर अस्पतालमा विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य सेवा शुरू। अर्जुन चौपारीमा होटल र मासु व्यवसायलाई सरसफाईका सामग्री प्रदान।
0: र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाद्वारा गत वर्ष खानेपानी योजनामा विद्युत उपयोग गरी बापत 1 करोड़ बढ़ी अनुदान उपलब्ध।
1: स्याङ्जाका उद्योग र वाणिज्य क्षेत्रमा गत आर्थिक वर्ष 2082/83 व्यवसाय दर्ता गर्ने भन्दा बन्द खारेजी गर्नेको संख्या बढ़ी देखिएको छ। एकीकृत सेवा कार्यालयको तथ्याङ्क अनुसार उक्त गत एक वर्षको अवधिमा 148 वटा उद्योग दर्ता र 142 वटा वाणिज्य फर्महरू दर्ता भएका छन्। एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलका अनुसार सोही अवधिमा 169 वटा उद्योग र 165 वटा वाणिज्य फर्महरूले आफ्नो दर्ता खारेज गराएका छन्। उद्योग दर्ता नवीकरण र खारेजी प्रक्रियाबाट सो वर्ष कुल 52,31,000 रूपियाँ राजस्व संकलन भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभएको छ। नयाँ दर्ताको तुलनामा 43 वटा बढ़ी उद्योग खारेजीमा परेका पौडेलले बताउनु भएको छ। यहाँ नयाँ उद्योग दर्ता हुँदा 36 करोड़ 40 लाख रूपियाँ नयाँ लगानी थपिएको छ। उद्योगतर्फ करिब 22 करोड़ 20 लाख र वाणिज्य क्षेत्रमा 14 करोड़ 20 लाख रूपियाँ नयाँ लगानी भएको पौडेलले बताउनु भएको छ। नयाँ उद्योग मध्ये अधिकांश महिलाको नाममा दर्ता भएका छन्। उद्योग दर्तामा लाग्ने दस्तुरमा 50% छूट हुने भए पनि महिलाको नेतृत्वमा उद्योग दर्ता हुने क्रम बढ़दै गएको हो। नयाँ दर्ता हुनेमा कृषि उत्पादन, सप्लायर्स, पर्यटन सहितको उद्योग रहेका छन्। पछिल्लो तथ्याङ्क अनुसार नयाँ दर्ताको तुलनामा खारेजी हुने उद्योगको संख्या बढ़दै जानु, युवा युवती वैदेशिक रोजगारका लागि विदेशिनु प्रमुख कारण मानिएको छ। युवा युवती रोजगारीका लागि विदेश गएसँगै अभिभावकले पेसा व्यवसाय छोड्दा उद्योगहरू खारेजीमा परेको पौडेलले बताउनु भएको छ।
2: उद्योग तथा व्यवसाय फर्महरू दर्ता भन्दा बढी खारेजी विभिन्न कारणले गर्दा भएका छन्। मुख्य गरी यो राज्यबाट अनुदान लिनको लागि कागजी प्रक्रिया पूरा गर्ने उद्देश्य र आफ्नो उद्देश्य पूरा भए पछाडि सो खारेज गर्ने, त्यस्तै गरी वैदेशिक यात्राको लागि ब्याङ्कको ऋणको लागि कारोबार देखाउन पनि पहिला दर्ता गर्ने अनि त्यसलाई खारेज गर्ने प्रक्रिया, बजारमा आर्थिक मन्दीको कुराहरू अनि वैदेशिक रोजगारीमा युवाहरू पलायनले गर्दाखेरि आफूले सञ्चालन गरिरहेका उद्योगहरू व्यवसायहरू खारेज भइरहेको देखिएको छ। त्यसै गरी स्याङ्जामा चाहिँ अब छिमेकी नजिकै ठूला बजारहरू भएको कारणले गर्दाखेरि पनि यहाँको आर्थिक क्षेत्रको अलिक चलायमान अझै नभइसकेको कारणले गर्दाखेरि यहाँ व्यवसायहरू उद्योगहरूमा केही आर्थिक मन्दी आएको जस्तो लाग्छ।
1: आर्थिक वर्ष 2082/83 यहाँ उद्योगतर्फ 976 र वाणिज्यतर्फ 1021 गरेर 1997 उद्योग व्यावसायिक फर्म तथा पसलहरू नवीकरण गरिएको छ। नवीकरण भएका उद्योग तथा पसलबाट 60 लाख राजस्व संकलन भएको छ। पछिल्लो समय व्यवसाय दर्ता भन्दा खारेजीको दर बढ़नुलाई कार्यालयले गम्भीरताका साथ लिएको प्रमुख पौडेलको भनाइ छ। बजारमा उपभोक्ताको क्रय शक्ति घट्नु र आर्थिक गतिविधि सुस्त हुनुले साना तथा मझौला व्यवसायहरूमा असर पारेका कारण व्यवसाय सदाका लागि बन्द गर्न बाध्य भएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारीले बताउनु भएको छ। साना तथा मझौला व्यवसायहरूलाई प्रोत्साहन गर्न उद्योग वाणिज्य संघले विभिन्न खालका सचेतना कार्यक्रम गर्दै आएको अध्यक्ष तिवारीले बताउनु भएको छ।
0: स्याङ्जामा पशुमा कृत्रिम गर्भाधानको संख्या हरेक वर्ष बढ़दै गएको छ। यहाँ मुख्य गरेर भैंसी, गाई, बाख्रा र बंगुरमा किसानले कृत्रिम गर्भाधान गराउने गरेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले स्थानीय तहसँग सहकार्य गरेर कृत्रिम गर्भाधान गराउने गरेको हो। कृत्रिम गर्भाधान सबैभन्दा धेरै भैंसीमा गर्ने गरेको बताउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाका प्रमुख डाक्टर रूपेश श्रेष्ठले गाई, बाख्रा र बंगुरमा कृत्रिम गर्भाधान गर्ने गरेको बताउनुभयो। वहाँले अन्य पशुबाट पहिलाबाटै गर्ने गरेकोमा बंगुरमा भने गत सालबाट कृत्रिम गर्भधान गराउन थालिएको बताउनुभयो। आर्थिक वर्ष 82-83 5,300 भैंसी 1,218 गाई 97 बाख्रा र 51 बंगुर गरेर 6,695 पशुमा कृत्रिम गर्भधान गराइएको छ। आर्थिक वर्ष 81-82 3,828 भैंसी 1,018 गाई 116 बाख्रा र 15 बंगुर गरेर 5,040 पशुमा कृत्रिम गर्भधान गराइएको थियो। आर्थिक वर्ष 80-81 2,677 भैंसी 1,122 गाई र 41 बाख्रा गरेर 3,840 पशुमा कृत्रिम गर्भधान गराइएको डाक्टर श्रेष्ठले बताउनुभयो। आँधी खोलामा सबैभन्दा धेरै 1,794 र सबैभन्दा थोरै बिरूवामा 56 पशुमा कृत्रिम गर्भधान गराइएको छ। यस्तै गल्याङमा 1,127, वालिङमा 813, पुतेलबजारमा 777, अर्जुन चौपारीमा 754, भेटेरिनरी अस्पतालमा 523, भिलकोटमा 404, चापाकोटमा 152, फेदी खोलामा 115, हरिनासमा 95, कालीगण्डकीमा 85 पशुमा कृत्रिम गर्भधान गराइएको हो।
1: वालिङ स्थित ग्यास डिलर, किराना पसल तथा मल वितरक सहकारीको अनुगमन गरिएको छ। वालिङ नगरपालिकाले इलाका प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय, पत्रकार महासंघ, वालिङ उद्योग वाणिज्य संघ र उपभोक्ता मंचको उपस्थितिमा यहाँका ग्यास डिलर, किराना पसल तथा मल वितरण गर्ने सहकारीहरूमा अनुगमन गरेको हो। देशभरि ग्यास अभाव भएपछि वालिङ नगरपालिकाले ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्दै उपभोक्ताहरूको सहजताको लागि तथा बजारलाई चुस्त राख्न समय समयमा यहाँका ग्यास डिलरहरूको पटक पटक अनुगमन गर्दै आएको छ। बुधबार पनि भूमरे स्थित ग्यास डिलर, किराना पसल, भकुण्डे स्थित मिनी मार्केट, वालिङ स्थित मल वितरक सहकारीहरू, अकला नमूना कृषि सहकारी संस्था र महालक्ष्मी बहुद्देश्य सहकारी संस्थामा ग्यास, मल र चिनीको अवस्थाका विषयमा अनुगमन गरिएको अनुगमन कार्यक्रमका संयोजक तथा वालिङ नगरपालिकाका प्रशासन अधिकृत नारायण प्रसाद रेग्मीले बताउनु भएको छ। भूमरे स्थित गोमा ग्यास विक्रेताका प्रोपराइटर धनबहादुर कुंवरले नियमित आउने सिलिण्डर भन्दा धेरै ग्यास सिलिण्डर आइरहेको बताउनु भएको छ। कुंवरले सामान्य हुँदाको अवस्थामा मासिक 800 सिलिण्डर वितरण गर्दै आएकोमा हाल 1200 सिलिण्डर वितरण गर्दा पनि उपभोक्ताको माग अनुसार पुर्याउन नसकिएको बताउनु भएको छ। आधा सिलिण्डर प्रयोग गरिरहेका उपभोक्तालाई भरि ग्यास आउन थालेपछि उपभोक्ताको माग वृद्धि भएको उहाँको अनुमान छ। विशेष गरी गर्भवती, सुत्केरी, अपाङ्ग तथा वृद्ध वृद्धा र विद्यार्थीहरूका लागि ग्यास आएका बेला लाइनमा नराखी वितरण गरिएको उहाँले बताउनु भएको छ। हाल बजारमा चिनीको मूल्य बढ़ेर 120 रूपियाँ पुगेको तर अभाव भने नभएको अनुगमन संयोजक रेग्मीले बताउनु भएको छ। यहाँका 10 सहकारी मार्फत मल वितरणका लागि सूचीकृत भएका छन्। नगरपालिकाको स्थानीय मल व्यवस्थापन समितिको बैठकले यहाँका विभिन्न 10 सहकारीहरू सूचीकृत गरी मल वितरणको कार्यक्षेत्र र मूल्य निर्धारण गरेको छ। अनुगमनका क्रममा मल र चिनीको आपूर्ति भइरहेको र ग्यास अभाव यथावत रहेको पाइएको छ। बजारी क्षेत्रमा रहेका मल वितरणमा सूचीकृत भएका सहकारीहरूले युरिया प्रति किलो 23, डीएपी 53 र पोटास 40 रूपियाँमा बिक्री वितरण गर्न भनेको छ। यस्तै ग्रामीण क्षेत्रमा रहेका सहकारीहरू माझको थाइल्याण्ड कृषि सहकारी संस्था र शीर्षकोट साना किसान कृषि सहकारी संस्थाले युरिया 25 रूपियाँ, डीएपी 55 र पोटास 42 रूपियाँमा बिक्री गर्न भनिएको छ।
0: स्याङ्जाको प्रसिद्ध मन्दिर छाङछाङदी मन्दिरमा साउनमा मात्रै 9,14,006 रूपियाँ भेटी संकलन भएको छ। साउन महिना अन्य महिनाभन्दा विशेष महिना मानिन्छ। साउन महिना भगवान शिवको प्रिय महिना भएकाले पनि भक्तजनहरू साउने सोमबार शिवालयमा गई भगवान शिवको पूजा आराधना गर्ने गर्छन्। छाङछाङदी मन्दिरमा पनि 12 महिना मध्ये साउन महिना भक्तजनहरूको उल्लेखनीय सहभागिता हुने महिना हो। यसपटक साउनमा 4 सोमबार परेको र बृहस्पति अस्त भएको समय परेका कारण विगतका वर्षहरूको साउनमा भन्दा भक्तजनको कम उपस्थिति देखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर श्रेष्ठले बताउनुभयो। बृहस्पति अस्त भएका बेला नित्य कर्म तथा नित्य पूजा, व्रत, नामाकरण, अन्नप्राशन, पितृकार्य तथा मन्दिर दर्शनमा कुनै बाधा नपर्ने भए पनि अघिल्ला वर्षहरूका जस्तो भीड़ नदेखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। साउन 24 गतेदेखि बृहस्पतिको पुनः उदय भएपछि साउनको अन्तिम सोमबार भने दर्शकको निकै भीड़भाड़ रहेको थियो। साउनको 3 सोमबार संक्रान्ति र एकादशीको तुलनामा साउनको अन्तिम सोमबार सबैभन्दा धेरै भेटी संकलन भएको मन्दिर व्यवस्थापन समितिका सहसचिव एवं आर्थिक संकलन उपसमितिका संयोजक शोभाकान्त पौड्यालले बताउनुभयो। अन्तिम सोमबार अर्थात साउन 25 गते मन्दिरमा 3,26,374 रूपियाँ भेटी संकलन भएको थियो, जसमा मूल मन्दिरमा 83,100, 108 गौमुख धाराबाट 30,010, 108 शिवलिंगबाट 15,005, आजीवन सदस्यताबाट 10,000, दान पिटिकाबाट 53,900, स्टल बिक्रीबाट 40,000, सहयोग रसिदबाट 1,40,019 रूपियाँ संकलन भएको संयोजक पौड्यालले बताउनुभयो। त्यस्तै साउनको पहिलो दिन संक्रान्तिको अवसरमा मन्दिरमा 98,578 रूपियाँ भेटी संकलन भएको थियो। पहिलो सोमबार सहयोग रसिदबाट 16,105, स्टल बिक्रीबाट 10,900, गौमुख धाराबाट 30,260, शिवलिंगमा चढ़ाइएको भेटी 15,500, मूल मन्दिर तथा भजन मण्डलीबाट 44,100, दानपेटिकाबाट 17,500 गरी कुल 1,34,365 रूपियाँ भेटी संकलन भएको थियो। दोस्रो सोमबार गौमुख धाराबाट 15,005, आजीवन सदस्यताबाट 10,105, सहयोग रसिदबाट 10,126, दानपेटिकाबाट 13,300 र भजन मण्डलीबाट 20,445 रूपियाँ गरी 68,981 रूपियाँ भेटी संकलन भएको थियो। यस्तै तेस्रो सोमबार मन्दिरमा चढ़ाइएको भेटी 34,160, सहयोग रसिद 23,761, दान पेटिका 16,200, 108 गौमुख धाराबाट 15,005, 108 शिवलिंगबाट 15,005, आजीवन सदस्यताबाट 7,500, व्यावसायिक स्थलबाट 2,000 गरी 1,13,636 रूपियाँ भेटी संकलन भएको थियो भने हरिशनि एकादशीका अवसरमा 1,72,075 रूपियाँ भेटी संकलन भएको थियो। भगवान शिव पार्वतीको कथासँग प्रत्यक्ष जोड़िएको छाङछाङदी मन्दिरको महिमाका रूपमा श्री सुस्तानी व्रत कथामा पनि उल्लेख गरिएको छ। यहाँ विशेष गरी महाशिवरात्रि, वैशाख संक्रान्ति, श्रावण संक्रान्ति, हरिशनि एकादशी, साउनको सोमबार, तीज, कृष्ण जन्माष्टमी, माघे संक्रान्ति, हरिबोधन एकादशी, बाला चतुर्दशी, माता तीर्थ औंशी, प्रत्येक एकादशी, ग्रह नुहाउने मेला लगायतका विभिन्न पर्वहरूमा विशेष मेला लाग्ने गर्छ। संकलित रकम मन्दिरको खातामा जम्मा गरिएको मन्दिर व्यवस्थापन समितिका सहसचिव एवं आर्थिक उपसमितिका संयोजक पौड्यालले बताउनुभयो। मन्दिरमा साउनको यी विशेष दिनहरूमा महाआरती समेत गरिएको थियो। साताभरिका स्थानीय समाचारहरूको संगालो साप्ताहिक समाचार बुलेटिन आदि खुलाके सेरेफेरोमा अन्य स्थानीय समाचारहरू पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: वेट लिफ्टिङ प्रतियोगिता हुने बारे सूचना।
4: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागु औषध दुर्व्यसन, मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श, पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: हुने मिति 2083 भदौ 6 गते।
4: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा।
3: पुरुष तर्फ 60 केजी भन्दा कम तौल, 80 केजी भन्दा कम तौल साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
4: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रू 1,50,000 पुरस्कार दिइनेछ।
3: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा मोबाइल 98,97,75,552।
4: संयोजक सन्तोष कुमार छेत्री मोबाइल नम्बर 98,560,15,941।
3: डन्डु पङ्गेनी सचिव मोबाइल 98,560,54,377।
4: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ स्याङ्जा।
1: केही समयको विश्रामपछि यहाँहरूलाई पुनः स्वागत छ। साताभरिका स्थानीय खबरहरूको संगालो आँधी खुलाको सेरोफेरोमा अब बाँकी समाचार। स्थानीय जातको कोदोको बिउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका एकमा कोदो खेती शुरू गरिएको छ। गण्डकी प्रदेशका 11 जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास स्रोत केन्द्रले गण्डकी प्रदेशमै मूल बिउ उत्पादन गर्ने उद्देश्यले प्रदेशमै पहिलो पटक 30 रोपनी जमीनमा कोदो खेती शुरू गरिएको कार्यालय प्रमुख सुदीप रेग्मीले जानकारी दिनुभयो। पछिल्लो समय कोदोको माग बढ़दो क्रममा छ। उहाँले भन्नुभयो, कृषकको मागलाई मध्यनजर गर्दै नेपाल सरकारले सिफारिश गरेको काभ्रे दुई जातको कोदोको मूल बिउ उत्पादन उत्पादन गर्ने गरी कोदो रोपिएको छ। बिउ उत्पादनका क्षेत्रमा काम गर्दै आइरहेको कार्यालयले विशेष गरी कृषि प्राविधिक कर्मचारी बिउ उत्पादक समूह सहकारी व्यावसायिक कृषकहरूलाई बिउ उत्पादन गर्दा आइपर्ने समस्या रोग किरा मल खाद प्रशोधन तथा बजारीकरण सम्बन्धीका विषयमा प्रयोगत्मक ज्ञान समेत दिने गरी अगाडि बढ़िएको उहाँले बताउनु भएको छ। जग्गा व्यवस्थापन बिउको छनौटदेखि लिएर बजारीकरणसम्मका सम्पूर्ण प्रक्रिया कार्यालय मार्फत हुन्छ। उहाँले भन्नुभयो बिउ उत्पादक कृषक समूह सहकारीले यस कार्यालयले गरेका गतिविधिहरू हेरेर बुझेर आफूले आफ्नो व्यवसायलाई अझै व्यवस्थित गर्दै लैजानका लागि सहज हुने विश्वास लिएका छौं।
0: जिल्ला प्रहरी कार्यालय स्याङ्जाले 2083 साल साउन महिनाभर भएका अपराध अनुसन्धान शान्ति सुव्यवस्था र प्रहरी कार्यवाहीको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ। साउन 29 गतेसम्म जिल्लामा कुल 21 मुद्दा दर्ता भएका छन्, जसमध्ये 5 फर्सेट भइसकेका छन् भने 16 बाँकी छ। विभिन्न मुद्दामा संलग्न 13 प्रतिवादी पक्राउ परेका छन्। दर्ता भएका मुख्य मुद्दाहरूमा भवितव्य ज्यान 4, झुण्डी मृत्यु 4, अभद्र व्यवहार 4, जबरजस्तीकरणी 3, सवारी ज्यान 1, लागू औषध 1, बाल्यौन दुर्व्यवहार 1, साधारण चोरी 1, फुटकर ज्यान 1 र बैंकिङ कसुर 1 रहेका छन्। अदालतको फैसला कार्यान्वयनतर्फ फरार रहेका प्रतिवादीहरूलाई 13 मुद्दामा 1 महिना कैद र कुल 23,420 रूपियाँ जरिवाना असूल गरिएको छ। साउन महिनामा 4 आत्महत्या गरेका छन् भने 3 आत्महत्याको प्रयास गरेका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ उजुरी परेका 4 मध्ये 3 मिलापत्र गराइएको छ भने हराएका 14 मध्ये 8 फेला परेका छन्। अझै 6 भने भेटिएका छैनन्। साउन महिनामा कुल 7 सवारी दुर्घटना भएका छन्। दुर्घटनामा 1 मृत्यु, 3 गम्भीर घाइते र 6 सामान्य घाइते भएका छन्। स्याङ्जाको वालिङ स्थित अकला देवी मन्दिरको दानपेटीका चोरीमा संलग्न 2 पक्राउ गरी अदालतको आदेश अनुसार धरौटी बुझाउन नसकेपछि कारगार चलान गरिएको छ। साथै मानव बेचबिखन मुद्दामा फरार रहेका 1 पनि पक्राउ परेका छन्।
1: स्याङ्जाको गल्याङ नगरपालिका 3 बलपुकमा रहेको गल्याङ नगर अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा शुरू भएको छ। यसअघि मेडिकल अफिसर मार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालमा अब विशेषज्ञ चिकित्सक सहित थप स्वास्थ्य कर्मीको टोली आएपछि अस्पतालको सेवा विस्तार भएको हो। निक साइमन्स इन्स्टिच्यूट र गल्याङ नगर अस्पताल बीच भएको सहमति अनुसार निक साइमन्स इन्स्टिच्यूटको रूरल हेल्थ सिस्टम स्ट्रेंथेनिङ प्रोजेक्ट अन्तर्गत विशेष चिकित्सक सहित 6 स्वास्थ्य कर्मी नगर अस्पतालमा आएका हुन्। अस्पतालमा आएको टोलीमा 2 चिकित्सक, 3 स्टाफ नर्स र 1 एनेस्थेसिया असिस्टेन्ट रहेका छन्। विशेषज्ञ चिकित्सक तथा थप स्वास्थ्य कर्मीको आगमनसँगै अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाको दायरा पनि फराकिलो हुने भएको छ। विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य कर्मी टोलीलाई गल्याङ नगर अस्पतालमा एक कार्यक्रमका बीच स्वागत गरिएको छ। टोलीको स्वागत गर्दै गल्याङ नगरपालिकाका प्रमुख एवं गल्याङ नगर अस्पताल संचालक समितिका अध्यक्ष गुरू प्रसाद भट्टराईले नगर अस्पतालको सेवा विस्तार हुनु गल्याङवासीका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनु भएको छ। गल्याङ नगर अस्पतालमा यसअघि मुख्य रूपमा मेडिकल अफिसरको सेवा मार्फत बिरामीको उपचार हुँदै आएको थियो।
0: स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले होटल, मासु पसल तथा डेरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई खाद्य स्वच्छता र सरसफाई सम्बन्धी अभिमुखीकरण सहित सुरक्षण सामग्री वितरण गरेको छ। नागरिकलाई स्वस्थ मासु र सरसफाईयुक्त खाद्य पदार्थ उपलब्ध गराउने तथा खाद्य एवं पोषण सम्बन्धी अधिकार सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकाले पोषण तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा अर्जुन चौपारी गाउँपालिकाका मासु पसल, होटल तथा डेरी व्यवसाय सञ्चालन गर्ने 50 व्यवसायी सहभागी थिए। सहभागी व्यवसायलाई व्यवसाय सञ्चालनका क्रममा प्रयोग गर्ने 1 एप्रोन, 2 टोपी र 1 पंजा वितरण गरिएको पालिकाले जनाएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले अर्जुन चौपारीलाई सरसफाईयुक्त पालिकाको रूपमा विकास गर्ने अभियानमा पालिका जुटेको बताउनुभयो। वहाँले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोड़िने भएकाले होटल, मासु पसल र डेरीमा सरसफाईलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिनुभयो। अभिमुखीकरण तथा सुरक्षण सामग्री वितरणलाई पालिकाको पहिलो प्रयासका दिशाका रूपमा अगाडि बढ़ाइएको भन्दै अध्यक्ष तिवारीले आगामी दिनमा सरसफाई सम्बन्धी अभियानलाई सबै नागरिकसम्म पुर्याउने बताउनुभयो। पालिकाभित्र व्यवस्थित वधशाला निर्माण गर्ने तयारी भइरहेको बताउँदै उहाँले होटल तथा खाद्य व्यवसाय सञ्चालन हुने स्थानमा पुगेर व्यवसायलाई आवश्यक सचेतना प्रदान गर्ने बताउनुभयो। कार्यक्रमका प्रमुख प्रशिक्षक भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय संज्ञाका प्रमुख डाक्टर रूपेश श्रेष्ठले मासु काट्ने तथा बिक्री गर्ने तरिका, मासु पसलमा कायम गर्नुपर्ने सरसफाई र फोहोर मासु तथा अव्यवस्थित व्यवस्थापनबाट हुन सक्ने स्वास्थ्य क्षतिबारे व्यवसायलाई जानकारी गराउनु भएको थियो।
1: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सेङ्जाले गत वर्ष खानेपानी योजनामा विद्युत उपभोग गरे बापत 1 करोड़ भन्दा बढ़ी नगद अनुदान दिएको छ। आर्थिक वर्ष 2082-83 लिफ्टिङ खानेपानी योजनालाई 1,01,95,000 विद्युत महसुल अनुदान दिएको हो। सेङ्जाका 49 योजनालाई 59,84,000 रूपियाँ र कास्कीका 34 योजनालाई 42,10,000 भन्दा बढ़ी अनुदान दिएको कार्यालयले जनाएको छ। प्रदेश सरकारको लिफ्टिङ तथा भूमिगत खानेपानी योजनालाई विद्युत महसुलमा अनुदान दिने कार्यक्रम अन्तर्गत स्याङ्जा र कास्कीमा सञ्चालित 133 योजनालाई अनुदान दिएको हो। लिफ्टिङ तथा भूमिगत खानेपानी आयोजना विद्युत महसुल अनुदान कार्यविधि 2079 आधारमा विद्युतको प्रयोगबाट सञ्चालित आयोजनामा खपत युनिटका आधारमा अनुदान दिएको कार्यालयका प्रमुख किरण पौडेलले बताउनु भएको छ। महसुल अनुदान पाएका योजनाबाट स्याङ्जाका 20,000 र कासीका 13,000 गरी झण्डै 33,000 घर परिवार प्रत्यक्ष लाभान्वित भएको कार्यालयले जनाएको छ। मासिक 25,000 रूपियाँसम्म विद्युत खपत गर्ने लाभग्राहीलाई 100% अनुदान दिएको छ। मासिक 25,000 देखि 40,000 को महसुलमा 75%, 40,000 देखि 60,000 सम्मको विद्युत खपतमा 50% र 60,000 देखि 80,000 सम्म विद्युत महसुल खपत गर्ने योजनालाई 25% अनुदान दिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभएको छ। त्यस्तै मासिक 80,000 भन्दा बढ़ीको विद्युत खपत गर्ने योजनालाई 10% मात्रै अनुदान उपलब्ध गराइएको छ। ठूला योजना अर्थात 3 स्टेप वा सो भन्दा बढ़ी स्टेप पानी तान्ने योजना र प्राविधिक जटिलता भएका योजनाको हकमा भने 40,000 को 90%, 60,000 सम्म 65%, 80,000 को 40% र 80,000 भन्दा बढ़ी महसुल खपत गर्ने योजनालाई 15% अनुदान दिएको छ। स्याङ्जा र कास्की गरी दुई जिल्लाका योजना कार्यान्वयन गर्दै आएको कार्यालयले स्याङ्जातर्फ 233 र कास्कीमा 144 योजनामा 91% भौतिक प्रगति हासिल गरेको छ। गएकै वर्ष बहुवर्षीय 51, कर्मागत 2, मर्मतर्फका 63 र संघ सशर्तका 1 गरी 117 योजना निर्माण सम्पन्न गरेको कार्यालयले जनाएको छ।
0: वालिङ नगरपालिकाले गत आर्थिक वर्ष 2082-83 सम्पादन भएका काम कार्यवाही योजना तथा बजेट लगायतका समग्र पक्षको विस्तृत समीक्षा गर्दै वार्षिक समीक्षा गरेको छ। कार्यक्रममा वालिङ नगरपालिका प्रमुख कृष्ण खाँड, उपप्रमुख कविता तिवारी गैरे, प्रमुख प्रशासकीय अधिकृत जीवन केवाली, नगरपालिकामा रहेका शाखाका शाखा प्रमुखहरू, 14 वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य र वडा सचिवहरूको सहभागिता थियो। समीक्षा कार्यक्रम अन्तर्गत नगरपालिकाका विषयगत शाखा प्रमुखहरू र वडा सचिवहरूले गत आर्थिक वर्षमा सम्पादन गरेका प्रमुख क्रियाकलाप, भौतिक तथा वित्तीय प्रगति, योजना कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीहरूका विषयमा जानकारी गराएका थिए। साथै कार्यक्रममा आगामी वर्षका लागि प्रभावकारी सेवा प्रवाह तथा विकास निर्माणलाई गति दिन तय गरिएका भावी कार्ययोजना सम्बन्धी प्रस्तुतिकरण एवं छलफल पनि गरिएको थियो।
1: स्याङ्जाको वालिङमा करदाता शिक्षा कार्यक्रम गरिएको छ। वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय पोखराको सहजीकरणमा बिहिबार वालिङमा करदाता शिक्षा कार्यक्रम गरिएको हो। करका नीति, कार्यक्रम, छूट तथा वर्तमान व्यवस्थाहरूको सन्दर्भमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको करदाता शिक्षा कार्यक्रममा बोल्नुहुँदै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव प्रसाद ढुङ्गनाले कारोबार लुकाउनतर्फ लाग्दा समस्या उत्पन्न हुन सक्ने भएकाले यथार्थ कारोबार गर्नुहुन सुझाव दिनुभयो। उहाँले असल करदातालाई सम्मान र गलत गर्नेलाई कार्यवाही गर्दै आएको बताउँदै आफूलाई असल करदाताको रूपमा स्थापित गर्न अनुरोध गर्नुभएको छ। आन्तरिक राजस्व कार्यालय पोखराबाट स्याङ्जामा 16,000 करदाताले सेवा लिएको बताउनु भएको छ। राजस्व कार्यालयले प्रदान गर्ने सेवाहरू अब पालिका स्तरबाट शुरू गर्ने गरी तयारी भइरहेको उहाँले बताउनु भएको छ। कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारीले करदाताहरूलाई करमा भएका व्यवस्थाहरूका बारेमा सुसूचित गराउन र करमा देखिएका अज्ञानता हटाउन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ। कार्यक्रममा वालिङका उद्योगी व्यापारी तथा सर्वसाधारणहरूको सहभागिता रहेको थियो। साप्ताहिक समाचारहरूको संगालो आँधी खोलाको सेरोफेरो सक्नु अघि साताभरिका मुख्य शीर्षकहरू पुनः एकपटक।
0: स्याङ्जामा गत आर्थिक वर्षमा उद्योग तथा वाणिज्य क्षेत्रमा व्यवसाय दर्ता भन्दा खारेज गर्ने बढ़ी।
1: पशुमा कृत्रिम गर्भाधान गर्ने क्रम बढ़्दो, साउनको विभिन्न पर्वहरूमा छाङछाङ्गी मन्दिरमा 9,00,000 बढ़ी भेटी संकलन।
0: स्याङ्जा प्रहरीद्वारा साउन महिनाको प्रगति विवरण सार्वजनिक, 21 अपराध दर्ता, 13 प्रतिवादी पक्राउ।
1: गल्याङ नगर अस्पतालमा विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य सेवा शुरू। अर्जुन चौपारीमा होटल र मासु व्यवसायलाई सरसफाईका सामग्री प्रदान।
0: र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयद्वारा गत वर्ष खानेपानी योजनामा विद्युत उपयोग गरे बापत 1 करोड़ बढ़ी अनुदान उपलब्ध।
1: साप्ताहिक समाचार बुलेटिन आँधी खोलाको सेरोफेरो आजलाई यही सकिन्छ। अर्को हप्ताको शुक्रबार फेरि साताभरिका समाचारहरू लिएर उपस्थित हुनेछौ। तबसम्मका लागि हामी दुवैजना बिदा हुन्छौ। नमस्कार।

0: रेडियो आदिखोला 105.4
1: वेट लिफ्टिङ प्रतियोगिता हुने बारे सूचना।
2: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागू औषध दुर्व्यसन मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते।
2: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा।
1: पुरुष तर्फ 60 केजी भन्दा कम तौल 80 केजी भन्दा कम तौल साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
2: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रु 150,000 पुरस्कार दिइनेछ।
1: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा मोबाइल 98 97 77 552।
2: संयोजक सन्तोष कुमार छेत्री मोबाइल नम्बर 98 560 15 941।
1: डन्डु पङ्गेनी सचिव मोबाइल 98 560 54 377।
2: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ सेन्जा।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली वालिङ 8 मोड
4: फोन 063-4141-258।

0: रेडियो आदिखोला 105.4
1: बाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात निर्यात दुवै बढ़्यो। डीडीसीको घिउ समेत विदेश निर्यात शुरू। स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार।
2: स्वदेशमा कसरी लगानी गरेको छ, स्वदेशमा उत्पादन भएको छ, स्वदेशको हस्तकलाको सामग्रीहरू चाहिँ बनेका छन्, हस्तकलामा पनि विशेष गरी अलिकति पिछडिएको वर्ग, महिला, दलित, अपाङ्ग, त्यो निकायबाट, त्यो क्षेत्रबाट जुन उत्पादन भएको छ त्यसलाई चाहिँ हामीले प्राथमिकता दिनु भन्नु।
1: बागमती प्रदेशका मुख्यमन्त्रीले पर्सि विश्वासको मत लिने, राष्ट्रिय सभाको बैठक चार दिनका लागि स्थगित। समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको रिट सर्वोच्चमा आज दर्ता भएन।
3: अनि त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, रिट स्क्रुटिनीहरू पनि रहेछ, केही सच्याउन पर्ने देखियो, त्यही कारण हामी फिर्ता लान्छौं भन्ने हिसाबबाट फिर्ता लिएर जानुभएको अवस्था छ अहिले।
1: हेलो सरकारमा एक सातामा 5,500 भन्दा धेरै गुनासो दर्ता। मतदाता नामावली अध्यावधि गर्न निर्वाचन आयोगको अनुरोध। बैठकका बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला। राष्ट्र बैंक ऐन संशोधनको तयारी।
4: मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो स्तरको उपाधि हासिल गरी नेपाल सरकारको विशिष्ट श्रेणी बैंकको कार्यकारी निर्देशक, यो नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भनेको।
1: र टप एन टी ट्वेन्टी श्रृंखलाको पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकसँग पराजित।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: सरकारी लगानीका संस्थानहरूमा वर्षौंदेखि देखिँदै आएको कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप र पारदर्शिताको अभावले कार्यक्षमतामा सुधार आउन सकेको छैन। घाटामा संचालन, अनावश्यक खर्च र उत्तरदायित्वविहीनता सामान्य जस्तै बनेका छन्। सुधारका लागि स्पष्ट नीतिगत मार्गदर्शन, सही नेतृत्वको चयन, निगरानी र पारदर्शी लेखा परीक्षण अनिवार्य छ भने राजनीतिक प्रभावबाट अलग राखेर कार्य सम्पादनमा आधारित मूल्यांकन प्रणाली लागू गर्न ढिला गर्नुहुँदैन। अब खबर सन्तोषी रावलबाट।
6: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिनासम्मै नेपालको वैदेशिक व्यापारमा 35.44% बढ़ेर 2,26,14 करोड़ रूपियाँ पुगेको छ। भन्सार विभागका अनुसार साउनमा 1,87,44 करोड़ रूपियाँको वस्तु आयात भएको छ। यो गत वर्षको सोही महिनाको तुलनामा 31.04% बढ़ी हो। त्यस्तै निर्यात 61.72% बढ़ेर 38,70 करोड़ रूपियाँ पुगेको छ। आयात बढ़ेसँगै व्यापार घाटा पनि बढ़ेर 1,48,73 करोड़ रूपियाँ पुगेको छ। विभागका अनुसार साउनमा सबैभन्दा धेरै कच्चा सोयाबीन तेल 18,40 करोड़ रूपियाँको आयात भएको छ। डिजेल 13,85 करोड़ र खाना पकाउने ग्यास 8,46 करोड़ रूपियाँको आयात भएको छ। निर्याततर्फ पनि सोयाबीन तेल नै अगाडि छ। साउनमा 17,09 करोड़ रूपियाँको सोयाबीन तेल निर्यात भएको विभागले जनाएको छ। साउनमै आयात र निर्यात दुवै तीव्र रूपमा बढ़दा नेपालको वैदेशिक व्यापारले आर्थिक वर्षको शुरूआतमै ठूलो आकार लिएको छ। यसैबीच सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले आफ्नो उत्पादन डीडीसी घिउ मध्य पूर्वका देशहरूमा निर्यात गर्न शुरू गरेको छ। शुक्रबार नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा 500 किलो घिउ दुवै पठाएर निर्यातको औपचारिक शुरूआत गरिएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेका अनुसार मध्य पूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिनुभएको छ। आजदेखि दुवैका लागि 500 किलो घिउ पठाएर यसको शुरूआत गरेको महाप्रबन्धक पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
7: हामीले जब पछिल्लो समय किसान दुध व्यवसाय संस्थानले किसान भुटानीकरण नसकिरहेको अवस्था र हामीसँग घिउको र बटरको मौजात भएसँगै हामीले त्यसलाई बिक्री गर्नको लागि आन्तरिक बजार र विश्व बजार पनि हामीले सर्च गर्यौं र हामीले विश्व बजार सर्च गर्दै जाँदाखेरि निर्यातकर्तासँग हाम्रो एउटा सम्झौता भयो। खास गरी खाडी मुलुकमा 50 चिकन घिउ वार्षिक रूपमा निर्यात गर्ने गरी सम्झौता भयो र त्यही निर्यात गर्ने सम्झौता भए स्वरूप आज पहिलो पटक 500 केजी नेपाल एयरलाइन्सबाट चाहिँ खाडी मुलुक दुबईमा हाम्रो घिउहरू निर्यात हुने हाम्रो त्यो बिन्दुमा हामी पुग्यौं।
6: वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ पनि नेपाल राष्ट्र बैंकको गवर्नर बन्न सक्ने भएका छन्। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आजको बैठकले वाणिज्य बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला गरेको हो। सरकारले संसदमा दर्ता गरेको नेपाल राष्ट्र बैंक ऐनको विधेयक पछिल्लो समय अर्थ समितिमा छलफलमा छ। सरकारले प्रस्ताव गरेको विधेयकमा वाणिज्य बैंकका सीईओ राष्ट्र बैंकको गवर्नर हुन सक्ने व्यवस्था हटाउने प्रस्ताव गरेको थियो। हालको नेपाल राष्ट्र बैंक ऐन 2058 अनुसार पनि वाणिज्य बैंकको सीईओ भइएको व्यक्ति गवर्नर हुन सक्ने व्यवस्था गरेको छ। गवर्नरको योग्यता सम्बन्धी छलफल भएकोमा वाणिज्य बैंकका सीईओ र अन्तर्राष्ट्रिय विज्ञ संस्थानमा काम गरेका व्यक्ति पनि गवर्नर बन्न सक्ने व्यवस्था थप गरेको छ। समिति सभापति डाक्टर कृष्ण हरिबुढा थोकी
4: बैंकिङ वित्तीय तथ्याङ्क सार्वजनिक प्रशासन वाणिज्य व्यवस्थापन वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो स्तरको उपाधि हासिल गरी नेपाल सरकारको विशिष्ट श्रेणी बैंकको कार्यकारी निर्देशक यो भनेर नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भनेको अनि विश्वविद्यालयको प्राध्यापक वा को क वर्गको वाणिज्य बैंक तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा कार्यकारी तहको पद वा स्वर स्तरको पदमा कम्तीमा 4 वर्षको अनुभव भएको व्यक्ति।
6: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गरेको रिट सर्वोच्च अदालतमा आज दर्ता भएन। संस्थापनले एकलौटी रूपमा अगाडि बढ़ाएको पार्टीको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर रिट दर्ता नभएको हो। दिउँसो खाजा समयपछि पेश गरिएका छुट्टा छुट्टै रिट शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सीआईएनलाई बताउनुभयो।
3: महाधिवेशनको मिति तय भएको छ अहिले जुन 24 गतेबाट होइन त्यो महाधिवेशन अलिक तत्काल प्राय अब रोगी पाऊ अन्तरिम आदेश जारी गरेर त्यसलाई रोगी पाऊ भन्ने हिसाबबाट हित निवेदन आउनु भएको थियो। हजुरले दुईटा भन्नुभयो, एउटा हित आर्थिक शेरबहादुर देउवाको वारिसबाट रिट पेश भएको थियो होइन, अनि त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, रिटलाई हामीले अब अध्ययन गर्दैथ्यौं। पछि उहाँ जुनले लिएर आउनु भएको थियो रिट निवेदन जुनले लिएर आउनु भएको थियो उहाँले त्रुटिहरू पनि रहेछ केही सच्याउन पर्ने देखियो, त्यही कारणले हामी फिर्ता लान्छौं भन्ने हिसाबबाट फिर्ता लिएर जानुभएको अवस्था छ अहिले।
6: सर्वोच्च प्रशासनले रिट पेश गर्नेहरूलाई सोमबार आउनु भनेको छ। देउवा र खड्काले वारेस मार्फत रिट सर्वोच्चमा पुर्याउनु भएको थियो। देउवाको वारेस कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस अधिवक्ता श्रवण कुमार हुनुहुन्थ्यो। रिटमा उत्पेषणको आदेश माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टी विधान अनुसार 7 विभागहरू गठन गरेर संयोजक तोकेको छ। सबैभन्दा शक्तिशाली मानिने संगठन विभागको नेतृत्व प्रमोद नेउपानेले पाउनु भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले विभागका संयोजकहरू चयन गरेको हो। अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख परराष्ट्र मन्त्री शिशिर खनाललाई बनाइएको छ। यस्तै सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग विजय जैरू, जनस्वास्थ्य विभाग डाक्टर तोसिमा कार्की र पूर्वाधार विभाग निशा डाङ्गीले नेतृत्व गर्नुहुनेछ। अर्थ विभागमा लिमा अधिकारी आचार्य प्रमुख तथा प्रशिक्षण विभागमा कमल सुवेदी उप प्रमुख बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले जानकारी दिनुभयो।
8: सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा केन्द्रीय सदस्य विजय जैरूलाई मनोनयन गर्ने निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ। जनस्वास्थ्य विभागको प्रमुखमा डाक्टर तोसिमा कार्कीलाई विभाग प्रमुखको रूपमा मनोनयन गरेको छ। पूर्वाधार विभागको प्रमुखमा निशा डाङ्गीजी निर्णय अनुमोदन भएको छ। अन्तर्राष्ट्रिय विभागमा पनि वर्तमान परराष्ट्र मन्त्री शिशिर खनालज्यू अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा अनुमोदन हुनुभएको छ।
6: सरकारले सरकारी निकायबाट हुने खरीद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सबै सरकारी कार्यालयलाई पत्रचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगार सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरीदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनः स्मरण सहित सबै सरकारी कार्यालयमा पत्रचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो।
2: स्वदेशमा कसरी लगानी गरेको छ, स्वदेशमा उत्पादन भएको छ, स्वदेशको हस्तकलाको सामग्रीहरू चाहिँ बनेका छन्, हस्तकलामा पनि विशेष गरी अलिकति पिछडिएको वर्ग, महिला, दलित, अपाङ्ग, त्यो निकायबाट, त्यो क्षेत्रबाट जुन चाहिँ उत्पादन भएको छ त्यसलाई चाहिँ हामीले प्राथमिकता दिनु भन्न खोजेको हो। त्यो स्वदेशी उत्पादन उद्योगलाई पनि प्राथमिकता दियो ताकि त्यो अलिकति प्रवर्धन होस् भन्ने उद्देश्यले साथ हामीले यो गरेको हो।
6: साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप एण्डी टी ट्वेन्टी सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। आज भएको खेलमा नेपाल एण्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 123 रनको सामान्य लक्ष्य एण्टीले 15 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। एण्टीका लागि दुची हुगन बुजमले अभिजित अर्धशतक बनाए। उनले 37 बलमा 40 रन बनाए। जोर्डन सिल्क 42 रनमा अभिजित रहे। नेपालका लागि दुवै विकेट पवन सराफले टस हारेर पहिले ब्याटिङको नियुक्त पाइएको नेपाल एले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो।
9: स्वच्छ पानी पिउन पाएपछिको खुशी।
10: अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिला भन्दा अहिले।
9: दूषित पानीका कारण लाग्ने रोगबाट समेत मुक्ति रिपोर्ट, पहिरोको संकेत र अपनाउनु पर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
14: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
13: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
14: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पाल्पामा विभिन्न सातवटा लिफ्टिङ खानेपानी योजनाहरूमा पानी शुद्धिकरण मेसिन जोड़िएपछि स्थानीयवासीलाई सजिलो भएको छ। वर्षाको समयमा धमिलो र दूषित पानी पिउँदै आएका उनीहरूले शुद्ध पानीको सुविधा पाएका छन्, जसले गर्दा पानीबाट लाग्ने रोग नियन्त्रणमा पनि कमी आउने अपेक्षा गरिएको छ।
16: पाल्पाका गाउँमा पहिले बर्खा शुरू हुन साथ धमिलो र दूषित पानी पिउनु पर्ने बाध्यता रहेका स्थानीय बासिन्दाहरू अहिले घरकै धारामा शुद्ध र सफा पानी आएपछि उत्साहित भएका छन्। लिफ्ट खाने पानी घरमा आएपछि धारा र पँधेर जान नपरेको र पानी शुद्धिकरण मेसिन जडान भएपछिको अनुभव सुनाउँदै पाल्पा रम्बाका स्थानीय नेत्र कुमारी सिंहजाले,
17: पहिला हामी पानी फिल्टर गरेर उमालेर खान्थ्यौं, अहिले चाहिँ यो लिफ्टिङको पानी राम्रै छ, केही पनि भएको छैन। अब अरूहरूकोमा अब बर्खा आउँदा धमिलो आउँछ, राम्रै आएछ, खाइरहेछन्, राम्रै छ।
16: वर्षाको समयमा मुहान धमिलिने र पानी जान्ने रोग फैलिने जोखिम उच्च हुने भएकाले यी जोखिमयुक्त स्थानका मानिस आजभोलि शुद्ध पानी खोज्न डोको बोकेर पँधेरा धाउन परेको छैन। लिफ्टिङ खाने पानी मार्फत मेसिन जडान पछि खाने पानीको गुणस्तरमा सुधार आएको बताउँदै पाल्पा

0: सहराका स्थानीय तुलसी गेवाली।
1: बर्खा लागेसँगै पानीका मुहानहरू धमिलो भएर पानी पिउन मिल्ने अवस्थामा थिएन। अहिले यो लिफ्टको पानी आइसकेपछि हामीहरूलाई चाहिँ धेरै सजिलो भएको छ। पहिला चाहिँ यो बर्खाको कारणले बच्चाहरू कति बिरामी हुने, त्यो पानी जन्ने रोगहरू लागेर हामीलाई धेरै गाह्रो हुन्थ्यो। शुद्ध पानी कहाँ छ भनेर डोको बोकेर हामी खिच खोज्न हिँड्नु पर्थ्यो भने अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिला भन्दा अहिले।
0: पाल्पामा लिफ्टिङ खाने पानी सञ्चालन गर्न सरकारी अनुदान सँगै स्थानीय उपभोक्ताहरू स्वयंले पनि श्रमदान लागत साझेदारी गरेका छन्। खाने पानी शुद्धिकरण र उपभोक्ताको सक्रियताका बारे बताउँदै बङ्गस कालीमा रहेको होक्सेल लिफ्टिङ खाने पानी उपभोक्ता समितिका अध्यक्ष गुणबहादुर गाहा:
2: सबै खुसी पनि छन् र खाने राम्रो पानी खान पनि पाउनु भयो, फिल्टर पनि आयो, किरा मार्ने दबाई पनि प्रयोग गरेछौ। यो त हामीले खास पिउने मात्रै हो, मिनरल वाटर जस्तो भयो। अहिले यो पानीले गर्दा धेरै अरू वरिपरि हाम्रो बस्तीतिर पनि गाउँ टोलतिर पनि चर्चा भएको छ, ऊ यस्तो आयो उस्तो आयो भन्ने हेर्न पनि आउनुहुन्छ।
0: पाल्पामा सातवटा लिफ्टिङ खाने पानी योजनाहरूमा पानी शुद्धिकरण मेसिन, फिल्टर प्लान्ट र क्लोरिन मेसिन जडान गरेर शुद्ध पानी विस्तार गरिएको छ। संघीय सरकारको 2 करोड़ भन्दा बढीको विशेष अनुदान अन्तर्गत उपकरण जडानको काम भएको खाने पानी तथा सरसफाई कार्यालय पाल्पाले जनाएको छ। खाने पानी तथा सरसफाई कार्यालय पाल्पाका प्रमुख गुणनिधि पोखरेल:
3: अधिकांश आयोजनाहरू अहिले पम्पिङ सिस्टममा सञ्चालन गरेका छौँ। मुहान तल हुने, बस्तीभन्दा तल हुने र प्रदूषित हुने बर्खामा, विशेष गरिकन त्यसमा अन्य फोहोर वस्तुहरू बगेर जाने र जैविक दूषित पनि हुने भएको हुनाले त्यो पानीलाई पम्पिङ गरेर फिल्टर गरेर अनि हामी क्लोरिनेसन औषधि राखेर उपभोक्ताको घरहरूमा वितरण गर्छौ। सिधै धाराबाट गिलास थापेर खान सक्ने अवस्थामा पुग्छ।
0: शुद्धिकरण मेसिन जडान गरेपछि पूर्व खोला, रम्बा, माथागढ़ी, बङ्गस काली, रैनादेवी छहरा, रिब्दीकोट र तानसेनका गरी कुल 974 घरदूरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोबाट बस्न र बचाउन चाल्नुपर्ने कदम:
5: दरारहरू छन् कि रूखहरू चिप्लिन थाले जस्तो देखिन्छ, ढल्केको देखिन्छ, अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ, होइन, त्यस्तो खालको चाहिँ संकेतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो, त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर।
4: जोखिममा रहेका व्यक्ति र सरकारवालाले के कुरामा ध्यान दिने, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
7: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
10: कार्यक्रम साझा आवाज,
7: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
11: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
12: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
7: हरेक 15 बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
10: कार्यक्रम साझा आवाज।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वैशाखदेखि भदौसम्मको मनसुनजन्य विपद अन्तर्गत पहिरोमा परि 40 भन्दा धेरै जनाको मृत्यु भएको तथ्याङ्क प्रहरीसँग छ। पहिरोका पूर्व संकेत र अपनाउनु पर्ने सावधानीका बारेमा हामीले पहिरो विज्ञ डाक्टर मनिता तिमोल सिन्हासँग कुराकानी गरेका छौं।
5: नेपालको झण्डै 60% भूभाग चाहिँ पहाड छ, होइन, त्यही भएर हामी बस्ने पनि पहाडमै हो र पहाडमा बस्दाखेरि चाहिँ यति सानो सानो कुरा भनौँ न, गराहरू चिरिरहेका छन्, गराहरू ढल्किरहेका छन्, कहिले काहीँ त घरै पनि घरको भान्सा तलतिर पुगिसकेका हुन्छ, सुत्ने ठाउँ अलिक मासतिर हुन्छ, घरै पनि चिप्लिरहेको, भाँसिरहेको, कुनाहरू भाँसिरहेको देखिन्छ, त्यस्तो चिजहरूलाई चाहिँ जमिन चलिरहेछ है भन्ने खालको चाहिँ संकेत दिन्छ। त्यस्तो देख्नु भएको छ, हजुरले फिल गर्नु भएको छ भने चाहिँ पक्कै पनि स्पेसल्ली चाहिँ पानी पर्ने मौसममा चाहिँ डराउनु पर्छ र यदि

0: त्योभन्दा सुरक्षित कुनै ठाउँ चाहिँ छ भने चाहिँ त्यता गएर बस्दा ठिक हुन्छ।
1: कतिपय अवस्थामा चाहिँ जस्तो आँखाले देखिरहेछ घरको, यहाँले भने घरको भान्सा लच्किरहेछ, आँगन चर्किरहेछ, अलिकति कोठाहरू ओल्लो कोठा पल्लो कोठा तलमाथि छ र पनि कतै जाने ठाउँ छैन भनेर जोखिम मोलेर पनि बसिरहनु भएको पनि देखिन्छ कि, त्यस्तोमा चाहिँ के गर्ने? अब
0: त्यस्तोमा चाहिँ अब कहीँ जाने ठाउँ नै छैन भन्ने खालको कुरा गर्दाखेरि चाहिँ त्यस्तो गराहरू चर्केको देखिन्छ भने त्यसलाई टाल्ने, होइन पानी नछिर्ने गरी चाहिँ टालिदिने, कमेरो माटोहरूले टाल्ने कामहरू गर्नुपर्छ जसले गर्दा त्यो अझै ठुल्ठुलो नहुँदै जाओस्, होइन, किनभने त्यो एउटा चाहिँ हामीले टेक्निकल भाषामा भन्दा चाहिँ विक जोनहरू त्यसले फर्म गर्दै जान्छ, बनाउँदै जान्छ। त्यही
1: भएर चिरा छ भने त्यो चिराबाट पानी छिरेपछि झन् छिटो
0: हजुर
1: भस्किने भयो
0: हजुर। त्यही भएर त्यस्ता चिराहरू देख्नु भएको छ भने त्यसलाई चाहिँ टाल्ने कामहरू गर्दै जानु पर्यो। अनि त्यस पछाडि चाहिँ अब पानीको निकास भन्यो माथिबाट, तपाईँ बसेको घरको माथिबाट पानी त बग्छ, तलतिर बग्छ जहिले पनि, होइन, त्यो पानीलाई चाहिँ बग्नलाई कुलो काटेर चाहिँ आफ्नो घरभन्दा बाहिरपट्टि पारिदिने, होइन, त्यस्ता चाहिँ सिम्पल कामहरू चाहिँ हामीले गर्न सक्छौँ।
1: पहिरो रोक्न मैले स्वयं एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ?
0: जस्तो अघि पनि हामीले धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन, आफ्नो वस्तुस्थिति भनौँ, आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त, होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन्, होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ जो पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन्। ढल्केका रुखहरू हुन सक्छन्, चिरा दरारहरू देखिनु, होइन, ती कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ, होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
1: परम्परा विधि छ नि जुन के तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला, होइन, एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म?
0: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो, त्यो कुलो काट्ने भल काट्नेहरू चाहिँ एकदमै काम लाग्ने, त्यो भनेको हामीले गर्न सक्ने भनेकै गाउँघरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ, त्यो काम चाहिँ हामीले गर्न सक्छौँ। र
1: अब यहाँ कतै अलिअलि माटो झर्दै गरेको देखियो, चिरा परेको देखियो, कतै कतै वरिपरि भनेदेखि त्यस्तो देख्ने बित्तिकै के गर्नुपर्छ?
0: त्यो चिरा परेको देख्नु भएको छ भने त्यसलाई चाहिँ चिम्टाइलो माटो, जस चाहिँ भित्र पानी नछिर्ने गरी चाहिँ चिम्टाइलो माटोहरूले चाहिँ हामीले भर्यो टालिदिने कामहरू गर्यो भने त्यहाँबाट पानीहरू जान सक्दैन। अनि ढल्केको जस्तो देख्नु भएको छ त्यसलाई सम्याइदिने, मिलाइदिने, होइन, पानी कताबाट गइरहेछ भन्ने खालको कुरा हेरेर त्यो पाटोतिरबाट चाहिँ पानी नजाने किसिमले चाहिँ हामीले सम्याइदियौँ भने पनि जोखिमहरू कम भएर जान्छन्।
1: त्यो सँगसँगै हामीले यस्तो भइरहेछ है भनेर जानकारी चाहिँ कहाँ कहाँ पुर्याउनुपर्छ त्यसको बारेमा?
0: यो अघि पनि भयो स्थानीय सरकारमा, यो अहिले एनडीआरएमको विभिन्न, गृह मन्त्रालयको पनि विभिन्न स्थानीय तहका निकायहरू छन् जस्तो लाग्छ, एलइओसी भन्छ, एनइओसी भन्छ, होइन, त्यो पाटोहरूमा चाहिँ
1: एनइओसी भनेको चाहिँ स्थानीय विपद व्यवस्थापन समिति, स्थानीय सरकारको मातहतमा हुने भयो,
0: हजुर हजुर, त्यहाँ चाहिँ हामीले जानकारी गराउन सक्छौँ। र त्योभन्दा माथिको माथिल्लो लेभलको सपोर्ट चाहियो भने हामीले प्रदेश सरकार अथवा संघीय सरकारमा पनि जानकारी गराउन सक्छौँ। र सबभन्दा बलियो निकाय अथवा सबभन्दा सजिलो निकाय भनेको एनडीआरएमै हुन सक्छ जस्तो लाग्छ मलाई चाहिँ, विपदको कुरासँग जोडिएको भएर।
1: तपाईँले सुझाव दिनुपर्दाखेरि चाहिँ अब अहिले बर्खाको समय छ, हुन त डेढ महिना अब बाँकी छ मनसुन भन्नुभएको छ, अहिले अब पहिलाको हेर्ने हो भनेदेखि त अब त बर्खायाम कम हुँदै जानुपर्ने हो, तर अब अझै पनि धेरै जोखिम छ, बाढ़ी पहिरोको एकदमै धेरै जोखिम छ भनेर एनडीआरआरमा हामीले पटक पटक कुरा गरिरहेछौ, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भनिरहेको छ, यता मौसम पूर्वानुमान महाशाखाले पनि भनिरहेको छ जोखिम छ है जोखिम छ है भनिरहँदाखेरि कस्तो खालको सुझाव चाहिँ दिनुहुन्छ सतर्कता अपनाउनका लागि?
0: मेरो तर्फबाट चाहिँ दुई तिनवटा सुझाव रहन्छन्। एउटा चाहिँ जस्तो हामीलाई प्रविधिले केही सहज बनाइदिएको छ, पहिलेको जस्तो हामी अनभिज्ञ छैनौँ, होइन, हजुरले प्रविधि अथवा इन्टरनेटको सहयोगबाट चाहिँ वायुमण्डलमा के भइरहेछ, कस्तो खालका चाहिँ घटनाहरू हुन सक्छन् भनेर चाहिँ हामीले जानकारी लिन सक्छौँ। जस्तो मौसम पूर्वानुमान महाशाखा भन्नु भने डीएचएमले त्यो राम्रो कार्यक्रमहरू चलाइरहेछ, जस्तो रिभर वाच भन्नु भन्छ, होइन, अनि त्यस पछाडि रेनफल वाच भनेर जसले चाहिँ नेपालभरिको हुन्छ एकदमै धेरै स्टेसन त छैन तर पनि हामीसँग जे स्टेसनहरू छ त्यसमा चाहिँ उहाँहरूले चाहिँ इन्फर्मेसन चाहिँ रियल टाइममा दिइरहनु भएको छ भने चाहिँ अहिले के भइरहेछ त्यो इन्फर्मेसन हामीले हेर्न सक्छौँ। हजुर, रिभर वाच र रेनफल वाचलाई हेर्नुभयो भने कुन ठाउँमा उहाँहरूको त्यो स्टेसनमा चाहिँ कति पानी परिरहेको छ भन्ने खालको कुरा त्यसमा हेर्नुभयो भने कुन ठाउँमा चाहिँ बढी जस्तो कुन ठाउँमा जलसतहहरू बढिरहेछन् त होइन, कुन नदीको जलसतह बढ्दैछ, कुन ठाउँमा चाहिँ नर्मल छ, कुन ठाउँमा चाहिँ आत्तिनु पर्दा नै ग्रिन लाइनमा छौँ भन्ने खालको इन्फर्मेसनहरू त्यहाँ डिस्प्ले भइरहन्छ। त्यसलाई चाहिँ स्पेसली यो मनसुनको चार पाँच महिना चाहिँ हामीले रेगुलरली हेर्ने गरौँ। त्यो भएपछि चाहिँ रियल टाइममा दिइरहनु भएको छ भने चाहिँ अहिले के भइरहेको छ त्यो इन्फर्मेसन हामीले हेर्न सक्छौँ। हजुर, रिभर वाच र रेनफल वाचलाई हेर्नुभयो भने कुन ठाउँमा उहाँहरूको त्यो स्टेसनमा चाहिँ कति पानी परिरहेको छ भन्ने खालको कुरा
1: हाम्रो वेबसाइट छ।

0: सूचनाहरू आइरहेर चाहिँ एनडीआरएमको वेबसाइटलाई चाहिँ फलो गर्ने हेर्ने फेसबुक पेजहरू छ त्यसलाई पनि हेरेर भने पनि हामीले जानकारी लिन सक्छौँ त्यो दुईटाका पाटोहरू र सँगसँगै आफ्नो घर वरपर पनि सधैँ हेर्ने गरौँ स्पेसली मनसुनको तीन चार महिना चाहिँ हेर्नै पर्यो दरारहरू छन् कि रुखहरू चिप्लिन थाले जस्तो देखिन्छ ढल्केको देखिन्छ अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ होइन त्यस्तो खालको चाहिँ संकेतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर यति तीनटा कुराहरूलाई चाहिँ हामीले फलो गर्यौँ भने पक्कै पनि पहिरोको जोखिमबाट चाहिँ सुरक्षित हुन सक्छौ।
1: वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल आयात निर्यात दुवै बढ़ेको छ। डीडीसीको घिउ समेत विदेश निर्यात शुरू भएको छ। स्वदेश उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्रीले पर्सि विश्वासको मत लिने हुनुभएको छ। राष्ट्रिय सभाको बैठक चार दिनका लागि स्थगित गरिएको छ। समसामयिक विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको रिट सर्वोच्चमा आज दर्ता भयो। हेलो सरकारमा एक सातामा 5,500 भन्दा धेरै गुनासा दर्ता भएका छन्। मतदाता नामावली अध्यावधि गर्न निर्वाचन आयोगले सबैलाई अनुरोध गरेको छ। बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला भएको छ। राष्ट्र बैंक ऐन संशोधनको तयारी भएको छ र टप एन टी20 श्रृंखलाको पहिलो खेलमा नेपाल एन्ट्री स्ट्राइकसँग पराजित भएको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
1: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
0: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेट भित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
1: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
2: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज
3: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 8 बजेको छ
4: यस समयको साथमा जेटु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
3: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो।
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक। प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी। मोबाइल 9849718921 र 9842939399।
3: निकै सोचमा पर जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?

0: बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
1: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
0: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
1: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
0: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
0: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
0: सुखको गहना दुखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स बिस्ट्रो हिमाल सुन चाँदी पसल।
0: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनसानी पसलमा मात्रै पाइन्छ।
0: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अरर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अरर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँ बेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9864221629 र 9864168251।

0: हुनुहुन्छ वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
0: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह व्रतबन्ध र पूजा आजका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9847-71481 र 9803-54415।
2: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको सरन पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
3: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास नेल जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
5: प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9842698145।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-440-594।

0: आहा कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरु लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडौले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरु र गडौले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडौले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली योगपीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर भाँडा सबै फेकेर नरिसाउन तिमी, भकुन्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा कांग्रेस महाधिवेशन रोक्न संस्थापन इतर पक्ष विभिन्न विकल्प खोज्दै
1: कानूनी रूपमा अदालतमा निर्णय गर्यौं, राजनीतिक रूपमा त्यो अधिवेशनमा सहभागी नहौं भन्यो।
0: जनप्रतिनिधिलाई समेत फिर्ता बोलाउन सकिने अवधारणा पत्र बनाउँदै रासोपा,
2: पार्टी भित्रको संरचनामा भएका व्यक्तिहरूलाई अथवा जनप्रतिनिधि बन्नेलाई पनि फिर्ता बोलाउने विधि बनाउने काम गर्छ।
0: अनि प्रशान्त महासागरमा विकसित भइरहेको मौसमी प्रणाली मानिसको सम्झनाको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। युकेका मौसमविदहरूले विकसित भइरहेको एल निन्यो मौसमी प्रणाली 100 वर्ष भन्दा बढ़ी समय यताकै सबैभन्दा शक्तिशाली हुन सक्ने सम्भावना रहेको बताएका छन्। यो मौसमी अवस्था प्राकृतिक रूपमा प्रत्येक केही वर्षमा देखा पर्ने गर्छ। विज्ञहरूका अनुसार यो वर्ष प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा 3 डिग्री सेल्सियस भन्दा बढ़ी बढ़न सक्छ। यो मौसमी प्रणालीको प्रभाव मौसममा अहिले नै देखिन थालेको छ। भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने पेरूमा बाढ़ी आएको छ। त्यस्तै पानामामा खडेरीका कारण पानामा नहरबाट आवत जावत गर्ने पानी जहाजहरूको संख्या सीमित भइरहेको छ। भारतले स्थानीय चिनीको मूल्य नियन्त्रणमा राख्ने प्रयास स्वरूप 1 दशकपछि पहिलो पटक चिनी आयात गर्न थालेको छ। भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक तथा निर्यातकर्ता हो। तर एल निन्यो मौसमी घटनाका कारण वर्षा कम हुँदा चिनीको आपूर्तिमा असर परेको छ। बीबीसीकी अर्चना शुक्ला भन्छिन्, स्थानीय बजारमा चिनीको मूल्य पछिल्लो 2 महिनामा 40% बढ़ेको छ र अहिले खुद्रा मूल्य प्रति किलो करिब $0.50 पुगेको छ। चाडपर्वको मौसममा मिठाईको माग उच्च हुने भएकाले सरकारले त्यस अघि नै चिनीको मूल्य स्थिर बनाउन चाहेको छ। बीबीसीकी अर्चना शुक्लाको भनाई। भारतकै अर्को प्रसंगमा मुम्बईमा भएको एउटा लिलामीमा महात्मा गान्धीका हस्तलिखित टिपोटहरूको एउटा दुर्लभ संग्रह 16,90,000 अमेरिकी डलरमा बिक्री भएको छ। गान्धीका निकट सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी हिंगोरानीको परिवारले संरक्षण गर्दै आएको उक्त संग्रहमा सन् 1944 देखि 1946 बीचमा लेखिएका सत्य अहिंसा र आत्मसंयम बारे गान्धीका 688 हस्तलिखित सन्देशहरू समावेश छन्। ब्रिटिश शासन विरूद्ध भारतको अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका गान्धी देशका राष्ट्रपिताका रूपमा सम्मानपूर्वक चिनिन्छन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबादमा छोटो स्वास्थ्य परीक्षणपछि पुनः जेल पठाइएको छ। सरकारी चिकित्सकहरूले उनलाई चिकित्सकीय रूपमा स्वस्थ रहेको घोषणा गरेका छन्। तर उनको परिवारले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेको छ। उनको पार्टीले न्यायाधीशहरूले तोकेको निजी स्वास्थ्य संस्थाको सट्टा उनलाई सरकारी अस्पताल लगेर सर्वोच्च अदालतको आदेश उल्लंघन गरिएको आरोप लगाएको छ। र इथियोपियाको टिग्रे क्षेत्रका अधिकारीहरूले राजधानी मेकेलेमा हवाई आक्रमण हुन सक्ने डरका कारण महिला तथा बालिकाहरूको सम्मानमा मनाइने असन्डा पर्व स्थगित गरेका छन्। पर्यटन विभागका अनुसार शहरमा हालै भएका ड्रोन हमलामा 2 जनाको मृत्यु र केही अन्य घाइते भएपछि यो निर्णय गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईलाई स्वागत छ। नेपाली कांग्रेसको संस्थापन पक्षले अघि बढ़ाएको पार्टी महाधिवेशन प्रक्रियालाई अवैधानिक र विभाजनकारी भन्दै संस्थापन इतर पक्षले अधिवेशन र महाधिवेशन नगर्न नगराउन तथा त्यसमा सहभागी नहुन आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने आफ्नो पहिलेको निर्णय पुनरावलोकन गर्दै शुरूबाट त्यसबारे सुनवाई गर्ने निर्णय गरेपछि संस्थापन इतर पक्षले घोषित महाधिवेशन रोक्न कानूनी उपचारको खोजी समेत गरिरहेको देखिन्छ। तर कांग्रेस संस्थापन पक्षले अदालतबाट अन्यथा निर्णय नहुँदासम्म पार्टीका गतिविधि नरोकिने बताएको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको तर्फबाट 15 महाधिवेशन र अन्य तहको अधिवेशनको तालिका रोक्काको माग गर्दै रिट निवेदन लगिएको थियो, तर त्यो आज दर्ता भएन। कारणबारे सर्वोच्चका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला,
4: त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, हामी त्यसलाई हेर्दै थियौं, पछि उहाँहरूले फेरि अब त्यसलाई केही सच्याउनु पर्ने पनि अवस्था देखियो भनेर रिट निवेदन अहिले उहाँहरूले फिर्ता भएको अवस्था छ।
5: समाचारमा चाहिँ अध्ययनकै क्रममा रहेकाले सर्वोच्चले नै दर्ता नगरेको भन्ने आइरहेको छ, त्यो होइन त्यसो भए?
4: होइन, हामी अध्ययनकै क्रममा थियौँ, पछि बेलुकातिर अफिस छुट्ने बेलामा 5 बजेतिर आयो उहाँहरूले, हामी एउटा केस सच्याउनु पर्ने देखियो रिट निवेदनमा, सोमबार लिएर आउँछौ भन्ने हिसाबले उहाँले लिएर जानुभएको छ। तर हामी त्यसलाई अध्ययनकै क्रममा थियौँ, दर्ता भइसकेका थिएन, उहाँले त्यो पछि फर्काएर लानुभयो।
5: त्यो शेरबहादुर देउवाको नाममा मात्रै छ कि पूर्णबहादुर खड्काको पनि रिट आएको थियो?
4: शेरबहादुर देउवाको हकमा मात्रै आएको छ।
0: स्वदेश फर्किएपछि पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षको अगुवाई गरिरहेका छन्। उक्त पक्षको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी भने पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई दिइएको छ। उनले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता अहिलेको आवश्यकता रहेको आफूहरूको निष्कर्ष र प्रतिबद्धता रहेको बताएका छन्। तर विशेष महाधिवेशनका कारण केन्द्रीय कार्य समिति समानान्तर रूपले विभाजित बनेको उल्लेख गर्दै उनले महाधिवेशनका कार्यक्रम नरोकिए पार्टीका सबै तहमा संरचनागत विभाजनको प्रक्रिया शुरू हुने स्पष्ट देखिएको बताएका छन्। तर संस्थापन पक्षले अदालतबाट अन्य कुनै निर्णय नहुँदासम्म महाधिवेशनका साथसाथै पार्टीका कुनै पनि गतिविधिहरू नरोकिने बताउँदै आएको छ। यसै सन्दर्भमा हामीले नेता प्रकाश शरण महतलाई संस्थापन इतर पक्षको तर्फबाट वक्तव्य त जारी गर्नुभयो तर तपाईँहरूको समूह आफै एकजुट त छ भनी सोधेका थियौं।
1: त्यो चाहिँ एक मत भएर हामीले पारितै पनि गरेका छौँ। दुई कारणले यो जोड्यो, एउटा त अब कानुनी रूपमा सुरुदेखि नै हेर्ने भनेर निशा दियो होइन राम्ररी सर्वोच्च अदालतले। त्यो भनेको के हो भने जुन चाहिँ विशेष महाधिवेशन नेतृत्वलाई पहिला चाहिँ अदालतले अनुमोदन गरेका थियो त्यसमा त्रुटि छ, त्यस कारण सुरुदेखि नै हेर्ने भनेपछि कानुनी रूपमा पनि राजनीतिहरूले अधिवेशन प्रक्रिया अगाडि बढाउनु हुँदैन थियो। दोस्रो राजनैतिक रूपमा चाहिँ पार्टी एक बनाउने कोणबाट पनि अहिले यसको टुङ्गो नलागिकन या अगाडि नै एउटा राजनैतिक सहमति दुई पक्षको सहमति नभइकन अधिवेशन प्रक्रिया चाहिँ अगाडि बढाउनु हुँदैन थियो। त्यस कारण दुवै कारण कानुनी रूपमा त्यस कारण हामीले अदालतमा जाने निर्णय गर्यौँ। राजनैतिक रूपमा त्यो अधिवेशनमा चाहिँ अहिले भाग नलिन, किनभने यसले चाहिँ झन् पार्टीलाई एकताबद्ध लाने बाटोलाई अवरुद्ध गर्छ।
5: तर अब तपाईँले अस्ति अदालतले निशा दिइसकेपछि अब त्यसको टुङ्गो नलाग्दासम्म एकता प्रक्रिया अगाडि बढ्दैन, त्यो पज भयो, स्थगित भयो भनेर भन्नुभएको थियो। भनेपछि अब अदालतले मानव एक दुई वर्षमा फैसला गरिदिएन भने चाहिँ काङ्ग्रेसको मान्यता नै खारेज गर्ने
1: कुरा त प्रधान न्यायाधीशकै अध्यक्षतामा बनेको बेन्चले राजनीतिक अलि एउटा महत्व राख्छ नि, नेपाली काङ्ग्रेस एउटा महत्वपूर्ण राजनीतिक दल र त्यसको प्रक्रियाको बारेमा क्वेसन उठिसकेपछि त्यसलाई चाहिँ स्वीकार गरिसकेपछि त्यसलाई लजिकल एन्डमा चाँडै पुर्याउनु पर्दछ भने अवश्य पनि त्यसमा चाहिँ अन्तर्निहित भावना होला भन्ने चाहिँ लागेको छ। र फेरि मैले के भने अगाडि नै मिल्ने भनेको चाहिँ अदालतको प्रक्रियामा किन जाने र अगाडि नै एउटा सहमति गरौँ तपाईँकै नेतृत्वमा अधिवेशन होस् भनेर भन्दा त उहाँहरू त स्वतः त्यसमा परिहाल्नुहुन्छ, एक त अधिवेशन हुन्छ नि।
5: 14 महाधिवेशनको नेतृत्वबाट महाधिवेशन गर्ने जुन भनिराख्नु भएको छ, यो त मुद्दा नै उल्टिसके जस्तो गरेर तर्क गरे जस्तो भएन भने?
1: होइन, सुन्नुहोस् त, राजनैतिक रूपमा यो प्रक्रियामा कानुनी प्रक्रियामा नगइकन मिलौं भन्ने हो भने त त्यो बाटो थियो नि त।
5: ल ठिक छ, तपाईँको त्यो तर्क भयो,
1: तर बाटोमा त हिँड्नै भएन नि
5: उहाँहरू। तपाईँले त्यो बाटो छेक्नलाई गगन थापा नेतृत्वको कंग्रेसले विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेसले जुन महाधिवेशनको प्रक्रिया शुरू गरेको छ त्यो बाटो रोक्न तपाईँहरू रिट दर्ता गर्दै हुनुहुन्छ, आज त दर्ता भएन क्यार। अब त्यो कानुनी प्रक्रियामा जाँदाखेरि यदि कथम कदाचित अन्तरिम आदेश दिएन अथवा रोक्नु भनेन भने चाहिँ
1: कानुनी परीक्षामा जसले चाहिँ प्राप्त गरे पनि राजनीतिक रूपमा त हामीले चाहिँ फेरि मिलाउनु पर्छ नि।
5: मैले त्यही भनेको, तपाईँहरूले
1: म अधिवेशन गर्छु भन्नुहुन्न उहाँले त
5: होइन, मिलाउँछु सहमति गरौँ अब संयन्त्र त
1: के अरे प्रेसलाई भनेर हुन्छ त्यहाँ आएर कुरा गरिरहेछ यसरी मिलाउँ भनेर
5: सार्वजनिक रूपमै संयन्त्र बनाउन महाधिवेशनको निम्ति राम्ररी हेरोस्
1: संचार माध्यममा चाहिँ म यो गर्छु त्यो गर्छु सानेपा आऊ भनेर चाहिँ मिल्ने कुरा हो।
0: उनी थिए काँग्रेसका पूर्व प्रवक्ता प्रकाश शरण महत। चर्चा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको, जसले जननिर्वाचित प्रतिनिधिहरूलाई समेत फिर्ता बोलाउन सकिने व्यवस्था सम्बन्धी अवधारणा पत्र बनाउने निर्णय गरेको छ। आज उक्त दलको केन्द्रीय समितिको बैठकले राइट टू रिकल सम्बन्धी अवधारणा बनाउन महामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको हो। आचार्य भन्छन्,
2: पार्टीले स्थापना कालदेखि नै राइट टू रिकललाई एउटा आधारभूत स्तम्भका रूपमा मान्दै आएको कुरा हो। शुरूआती दिनमा हामीले राइट टू रिकललाई ढाका कुमार श्रेष्ठजीको कन्टेक्स्टमा प्रयोग पनि गर्यौं होइन, तर ती पोइन्टबाट यो पोइन्टमा आइपुग्दै गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ दस्तावेजीकरण नै गरेर गलत गर्ने पार्टीभित्रको संरचनामा भएका व्यक्ति होला अथवा पार्टीलाई रिप्रेजेन्ट गरेर जनप्रतिनिधि बन्ने व्यक्तिहरूलाई पनि विधिसम्मत तरिकाले फिर्ता बोलाउने एउटा वैज्ञानिक विधि बनाउनु पर्छ भन्ने दिशामा चाहिँ काम गर्छ। त्यो भन्दै गर्दाखेरि चाहिँ राइट टू रिकल तर्साउने कम्पोनेन्ट भन्दा पनि त्यो जेन्युइन कम्पोनेन्ट बनोस् भन्ने दुईटा फ्रेमवर्कभित्र रहेर दस्तावेज लेखनको जिम्मेवारीको संयोजन पोखिया छ।
6: सांसदहरूलाई फिर्ता बोलाउने कुरामा त देशको कानून नै छैन, तर पार्टीको जिम्मेवारीमा अथवा पार्टीले सरकारमा पठाएका व्यक्तिहरूलाई चाहिँ फिर्ता गर्ने सम्मको हदसम्म यहाँहरूले त्यो अवधारणा बनाउनुहुन्छ?
2: होइन होइन, हामी त्यो देशको पहिलो ठुलो दल पनि हो अहिलेका लागि, हाम्रो ध्येय भनेको यसलाई विधेयकै रूपमा पनि प्रस्तुत गर्ने भन्ने हो। अस्ति विधेयक सरकारको संरचनाको तरिकाले पेश हुन्छ होला अथवा प्राइभेट बिलका रूपमा पार्टीले प्रस्तुत गर्छ त्यो अर्को पार्ट भयो, तर हामी चाहिँ हाम्रो हकमा मात्रै होइन कि समग्रतामा पनि प्रस्तुत होस् भन्ने हिसाबले काम चाहिँ गर्छौँ।
6: त्यसको तत्काल कार्यान्वयन चाहिँ पार्टीको आन्तरिक जीवनबाट होला भनेर हामीले अपेक्षा गर्न सक्छौँ?
2: पहिला चाहिँ यसलाई फ्रेमवर्क बनाउन दिनुहोस्। हामीले फ्रेमवर्क बनाउँदै गर्दाखेरि पार्टी जीवनभित्रको मात्रै होइन कि जनप्रतिनिधिकै हकमा पनि हुने गरी बनाउँछौँ होइन, त्यसलाई विधेयकै रूपमा पनि प्रस्तुत गर्दै गर्दाखेरि त पार्टीभन्दा बिगनको पनि जान्छ नि त। अहिलेलाई यसले के केलाई समेट्छ भन्ने भन्दा पनि के अब्जेक्टिभ एलिमिट गर्न खोजिरहेछ भन्ने कुरा महत्त्वपूर्ण होला। त्यो चाहिँ महिनाउ लगाउने दिशामा नभई र एकदमै फास्ट ट्र्याक गरेर दस्तावेज बनाउने दिशामा हामी जान्छौँ।

0: उहाँहरूलाई केही म्यान्डेट पनि दिनुभएको छ?
1: हाम्रो पार्टीबाट ड्युटी के हो भने कसैलाई केही कुरा असाइन गरिसकेपछि त्यो फ्रेमवर्किङमा हामी त्यति धेरै इन्टरफेयर गर्दैनौँ होइन। अभियसली पार्टीको विधानले पार्टीका अरू फन्डामेन्टल डकुमेन्टहरूले जे कुराहरू निर्देशित गरेर त्यसकै अधीनमा रहेर यो डकुमेन्ट बन्छ। पार्टीभित्रको संरचनाको मात्र होइन कि समग्र नागरिक समाजको पनि अपनत्व होस् भन्ने हिसाबले यसलाई हामी फुल फेज डिस्कसनमा पनि लैजान्छौँ र त्यसपछि सबैजनाले अपनाउने गरी डकुमेन्ट हामी बनाउँछौँ।
2: उनी थिए राजसपा महामन्त्री विपिन आचार्य, अशोक दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनको मौसम कार्यालयले प्रशान्त महासागरमा विकसित भइरहेको एलनिनियो मौसमी प्रणाली मानव स्मृतिको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी दिएको छ। यो शक्तिशाली जलवायु सम्बन्धी प्रणालीले विश्वव्यापी तापक्रम र चरम मौसमी घटनाको जोखिम बढ़ाउन सक्छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने सम्भावना निकै उच्च रहेको मौसम सम्बन्धी उक्त कार्यालयले जनाएको हो। बीबीसीका विवरणहरूमा आधारित त्यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
3: भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने एल निन्योका कारण ब्रिटेनमा अत्यधिक वर्षा र आँधी बेहरी सहितको शरद ऋतु आउने जोखिम बढ़न सक्छ। युकेको मौसम सम्बन्धी कार्यालयका लामो अवधिको मौसमी पूर्वानुमानका प्रमुख प्राध्यापक एडम स्केफले यो अभूतपूर्व घटना हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने र पूर्वानुमानमा आफूले यति तीव्र एल निन्यो संकेत कहिले नदेखेको बताएका छन्। अमेरिकी अनुसन्धान संस्था बर्कले अर्थका जलवायु वैज्ञानिक डाक्टर जिक हाउस फादरले यो घटना अझै विकसित हुँदै जाने भएकाले धेरै महिना बाँकी रहेको र यही कारणले यो रेकर्ड तोड्ने घटना बन्ने आफूहरूको विश्वास अझ बढ़ेको बताएका छन्।
2: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ। अब हामी सोमबार बेलुकी पौने 9 बजे मात्र उपस्थित हुनेछौ।
4: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
6: सुख दुख का तरेलीहरू सँग रम्दै
7: तपाईकै अन्तर्मनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बगिरहने
6: तपाईको मनको ढुकढुकी आदि खोलाको स्पन्दन।
7: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदि खोला
6: 105.4 मेगाहर्ज।

0: सुमित में
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: बुझायो।
1: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: बसा सौसारी म्यूजिक प्रस्तुत गर्दछ।

रेडियो आदिखोला 105.4 म्यूजिक नेपाल।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा ताज बनेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाईं यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शनिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 बजेदेखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीत,
2: 12:00 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत,
2: 1 देखि 2 बजेसम्म लोक गीतहरू,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
2: 4 देखि 5 बजेसम्म लोक गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6:30 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: 9:00 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली .com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज 2083 भदौ 6 गते शनिबार साउन शुक्ल दशमी 22 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री जीवन भण्डारीसँगै विनु शर्माको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ। विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै आयोग। परराष्ट्र मन्त्री हराए परराष्ट्रबाटै हराए 500 ट्राभल डकुमेन्ट, 15 वर्षसम्म गुपचुप। सर्वोच्चको नयाँ नजिर, गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार। अनि प्रधानमन्त्री शाह कास्कीको आस्ताममा सरकारी सेवा सुविधाका लागि क्विक फिक्स योजना लागू। एक महिनाभित्रै 30 भन्दा बढ़ी निकायको काम छिटो छरितो बनाइने। र बागमती प्रदेश सरकारका राप्रपाका 3 मन्त्रीलाई 12 घण्टे स्पष्टीकरण माग लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको चिहान डाँडा हरियाली बनाउने राउटे अभियान शीर्षकको शुभ समाचार।
0: सिम्ता गाउँपालिका 9 चिहान डाँडा सच्चै उराट लाग्दो देखिन्छ। सिंगु डाँडामा एउटै रूख बिरूवा छैनन्। स्थानीयको पशु चौपाय चरण क्षेत्र भएर होला वर्खामा हरियो देखिने बाहेक अरू बेला उजाड़ देखिन्छ। मानिसको मृत्यु भएमा माटोमुनि गाड्ने ठाउँ भएकाले यसको नाम चिहान डाँडा राखिएको रहेछ। यही चिहान डाँडा नजिकै गत जेठमा नेपालको एक मात्रै घुमन्ते समुदाय राउटे बसाई सरेर आयो। रूख काटेर काठका सामग्री बनाएर आफ्नो दैनिक चलाउने राउटेहरूले चिहान डाँडामा असारको पहिलो साता वृहत वृक्षारोपण गरे। राउटे आफ्नो ठाउँको नाङ्गा डाँडालाई हरियाली बनाउने अभियानमा लागेको देखेपछि स्थानीयले पनि उनीहरूलाई साथ दिए। बिरूवा रोप्नका लागि फरूवा कैटीहरू स्थानीयले उपलब्ध गराए। डिभिजन वन कार्यालय सुर्खेतले उपलब्ध गराएको बिरूवा बोकेर 64 जना राउटे युवा युवती चिहान डाँडा पुग्दा स्थानीय भने उनीहरूलाई हेर्न भेला भएका थिए। झण्डै 3 घण्टा लगाएर उनीहरूले खाल्डा खने, आफूहरूसँगै ल्याएका विभिन्न जातिका बिरूवा रोपेर गए। वडा अध्यक्ष कविराज योगीले भने, हामीले राउटेलाई रूख मात्रै काट्छौं भन्ने सुनेको थियौं, उनीहरू त झन वर्षौंदेखिको नाङ्गो डाँडालाई हरियाली बनाउन आएका रहेछन्। वडाध्यक्ष योगीले चिहान डाँडा क्षेत्रलाई हरियाली बनाउने आफ्नो सपना राउटेले पूरा गरिदिएको बताएका छन्। आफ्नै आँगन मुनतिरको नाङ्गो डाँडालाई वृक्षरोपण गरेर हरियाली बनाउने योजना भए पनि कार्यान्वयन हुन सकेको थिएन। उनले भने, राउटे समुदायले बिरूवा रोपिदिएको छ, अब यसको संरक्षणमा वडा सरकार लाग्छ। राउटेले चिहान डाँडामा वृक्षरोपण गरेपछि यसको नाम पनि परिवर्तन गर्ने सोच अध्यक्ष योगीले बनाएका छन्। चिहान डाँडा नाम सुन्दै पनि अनौठो लाग्छ। पहिले पहिले लासहरू गाड्ने भएकाले यो नाम राखिएको हो। वडा अध्यक्ष योगीले भने, राउटे आएर नाङ्गो डाँडालाई हरियाली बनाउन वृक्षरोपण गरेपछि यसको नाम पनि राउटे बाटिका राख्ने सोच बनाएका छौ। वडा अध्यक्ष योगीको भनाइ छ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा सबैभन्दा पहिले प्रथम पृष्ठमा छापिएका खबरहरू र सबैभन्दा पहिलो खबर लिएका छौं कान्तिपुर दैनिकमा छापिएको विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकको मुख्य खबर। विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ। आयोगले 2067 र 2073 सालमा पनि यसबारे अध्ययन गरेको थियो, तर त्यसपछि कुनै प्रक्रिया अगाडि बढ़ाइएको थिएन। अहिले फेरि आयोगले दुई आयुक्तको नेतृत्वमा छुट्टा छुट्टै समिति बनाएर अध्ययन शुरू गरेको हो। प्रमुख आयुक्त मानबहादुर कार्कीले नियुक्ति प्रक्रियामा भएको संसदीय सुनवाईमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए। कार्कीको नियुक्ति भएको एक महिना नबित्दै यसका लागि आवश्यक पर्ने कानूनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरू प्रसाद वाग्लेको संयोजकतामा समिति बनाइएको छ। त्यस्तै सूचना प्रविधिका सन्दर्भमा अध्ययन गर्न अर्का आयुक्त राजीव सुब्बाको नेतृत्वमा समिति गठन गरिएको छ। कार्की, वाग्ले र सुब्बा एकै दिन गत 14 साउनमा नियुक्त भएका थिए। गृहमन्त्री सुदन गुरूङले शुक्रबार आयोग पुगेर त्यसबारे जानकारी लिनुका साथै सरकारको सहयोग रहने प्रतिबद्धता जनाएका छन्। विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका मतदातालाई मताधिकार दिने सन्दर्भमा मन्त्री गुरूङले चासो राखेको आयोगका एक अधिकारीले जानकारी दिएका छन्। तपाईहरू तयारी थाल्नुहोस्, सरकारका तर्फबाट के गर्नुपर्छ भन्नुहोस्। मन्त्रीको भनाई उद्धृत गर्दै उनले भने, कानूनमा गर्नुपर्ने सुधार वा प्रविधिमा गर्नुपर्ने तयारीका सन्दर्भमा ठोस कार्ययोजना ल्याउनुहोस्, सरकार सहयोग गर्न तयार छ। रोजगारी, अध्ययन वा पेशा व्यवसायका लागि विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिनुपर्ने आवाज गत वर्ष भएको जेन्जी आन्दोलनपछि व्यापक रूपमा उठ्दै आएको छ। जेन्जी अभियन्ताहरूले गत 21 फागुनको आम निर्वाचनमै विदेशमा रहेका नेपालीहरूलाई समेट्नुपर्ने दवाब दिएका थिए, तर कानून र प्रविधिको अभाव भएसँगै समयको चापका कारण त्यति बेला सम्भव भएको थिएन। विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकमा आजको कान्तिपुर दैनिकमा मुख्य खबर छापिएको छ।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन तयारीका लागि केन्द्रीय समिति बैठक बसिरहँदा प्रधानमन्त्री समेत रहेका रासोपा वरिष्ठ नेता बालेन्द्र शाह पोखराउँदै मुस्ताङ निस्केका छन्। पार्टी कार्यालय र बैठकमा अपवाद बाहेक सहभागी नभएका प्रधानमन्त्री शाह शुक्रबार बैठक छाडेर बिहानै पोखरातिर लागेका हुन्। कास्कीको माछापुछ्रे गाउँपालिका 6 अस्ताम स्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा शुक्रबार राति बसेका प्रधानमन्त्री शाहको भ्रमणको सम्पूर्ण जानकारी भने सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री शाहले पार्टी बैठकलाई महत्व नदिएका हुन् कि पूर्व निर्धारित कार्यक्रम भएर सहभागी हुन नसकेका हुन् भन्ने खुलेको छैन। यस विषयमा रासोपाले पनि केही खुलाएको छैन, तर यसले गर्दा रासोपा र प्रधानमन्त्री बीचको सम्बन्धका विषयमा धेरै प्रश्न उब्जिएका छन्। यसबाट सभापति रवि लामिछाने र प्रधानमन्त्री शाह बीचको सम्बन्ध चिसिँदै गएको विश्लेषण गर्नेलाई थप बल पुगेको छ। त्यो पनि स्थानीय तह निर्वाचन सहितका विषयमा बोलाइएको केन्द्रीय समितिको बैठकमा पार्टीको दोस्रो वरियताका नेता सहभागी नहुनुले रासोपालाई बालेन्द्र चाहिएको हो कि बालेनलाई रासोपा भन्ने प्रश्न समेत उठ्न थालेको छ। रासोपाकै कतिपय नेताहरूले प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता शाहलाई दलीय व्यवस्थाप्रति विश्वास नभएको आरोप लगाउने गरेका छन्। त्यसलाई उनकै भूमिकाले समेत बल पुर्याएको छ। त्यति मात्र होइन, फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचन अघि नै रासोपाले उनलाई प्रधानमन्त्रीको उम्मेद्वार का रूपमा अघि सारेको थियो। त्यसको केही दिन अघि मात्र शाह रासोपा प्रवेश गरेका हुन्। त्यसपछि अपवाद मात्र पार्टी कार्यालयमा शाह पुगेका छन्। निर्वाचन अघिको पूर्व सहमति अनुसार शाह अहिले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारीमा छन्। निर्वाचनमा रासोपाले झण्डै 2/3 बहुमत पाएको छ। त्यो मत कसका कारणले आयो भन्नेमा रासोपाभित्र मतभेद रहेको नेताहरू बताउँछन्। सभापति लामिछाने सहित निकट नेताहरू रासोपा र सभापति लामिछानेका कारण निर्वाचनमा जनमत प्राप्त भएको बुझाइमा छन्। त्यस्तै रासोपाको हिजोको बैठकले स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा तयार गरिएको उम्मेद्वार छनौट रूपरेखालाई सुझावसहित पारित गरेको छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्यका लागि इच्छुक केन्द्रीय समिति प्रतिनिधि सभा सदस्यहरूबाट नामावली माग गर्ने समेत निर्णय भएको छ। रासोपा बैठकमा प्रधानमन्त्री भ्रमणमा बालेन्द्रलाई रासोपा चाहिएको हो कि रासोपालाई बालेन्द्र शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: यसैबीच आजको गोर्खापत्र दैनिकमा रासोपामा पदाधिकारी मनोनित शीर्षकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समिति सदस्य पदाधिकारी तथा पार्टी सचिवालय सदस्य र केन्द्रीय विभाग प्रमुखहरूको मनोनयन गरेको छ। सो बैठकले 9 जना केन्द्रीय समिति सदस्य, 6 जना पदाधिकारी, 13 जना सचिवालय सदस्य र केन्द्रीय विभागमा 7 जना प्रमुख मनोनित गरेको हो। रासोपाका महामन्त्री विपिन कुमार आचार्यका अनुसार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको शुक्रबारको बैठकले केन्द्रीय समिति सदस्यमा सुनिल लम्साल, भूपदेव शाह, बसु माया तामाङ, सुदन गुरूङ, पुरूषोत्तम शुभ प्रभात यादव, सुरेन्द्र चौधरी, प्रतिभा रावल, डाक्टर मनोहर प्रधान र भक्त बहादुर राईलाई मनोनयन गरेको छ। पूर्व सूचना तथा संचार मन्त्री समेत रहनुभएका ललितपुर दुईबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जगदीश खरेल रासोपाको प्रवक्ता मनोनित हुनुभएको छ। प्रतिनिधि सभा सदस्य पुरूषोत्तम यादव सहमहामन्त्रीमा मनोनित हुनुभएको छ। केन्द्रीय समितिको बैठकले डाक्टर मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष तथा डाक्टर नमिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्तामा मनोनित गरेको छ। प्रबोध नेपाली संगठन विभाग प्रमुख शिशिर खनाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग विजय जयरू, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग डाक्टर तोसीमा कार्की, जनस्वास्थ्य विभाग प्रमुख, त्यसै गरी निशा डागी, पूर्वाधार विभाग र लिमा अधिकारी आचार्य, अर्थ विभाग प्रमुखमा मनोनित हुनुभएको छ। कमल सुवेदीलाई प्रशिक्षण विभागको उपप्रमुखको जिम्मेवारी दिएको छ। गोर्खापत्र दैनिकमा खबर छ।
0: काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको एउटा अभियोग पत्रले नेपालको परराष्ट्र मन्त्रालयको स्टोर शाखाबाट गायब भएका 500 ट्राभल डकुमेन्टको अनुसन्धान 15 वर्षपछि बिउटाएको छ। उक्त अभियोग पत्रले अनुसन्धानकर्ताहरूलाई उनीहरूले अधुरै छाडेको पुरानो मुद्दा फेरि खोल्न बाध्य बनाएको हो। 2066 सालमा 5 तिब्बती शरणार्थीलाई गैर कानूनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई विरूद्ध गत साउनमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। उक्त मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वर्षौं लगाएर गरेको अनुसन्धानका आधारमा दायर गरिएको थियो। तिब्बती शरणार्थीका लागि प्रयोग भएका र हराएका ट्राभल डकुमेन्टको नम्बर मिलेपछि सीआईबीले अनुसन्धान अघि बढ़ाएको हो। ती तिब्बती शरणार्थीले त्यति बेला नेपालको परराष्ट्र मन्त्रालयबाट जारी भएको ट्राभल डकुमेन्ट सहित काठमाण्डु स्थित जर्मन दूतावासमा भिसा आवेदन दिएका थिए। उनीहरूले आफू हालै तिब्बतबाट आएका शरणार्थी भएको दावी गर्दै जर्मनीमा शरण प्राप्त गरिसकेका आफ्ना आफन्तसँग पुनर्मिलनका लागि भन्दै भिसा मागेका थिए। दूतावासका अधिकारीहरूले हालै मात्र नेपाल आइपुगेको दावी गरेका ती शरणार्थीले यति छिटो कसरी ट्राभल डकुमेन्ट प्राप्त गरे भन्ने प्रश्न गरेपछि 2068 परराष्ट्रले अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरेको थियो। अनुसन्धान र अभियोजन र सरकारी कर्ताहरूका अनुसार भारत स्थित तिब्बती शरणार्थी क्याम्पहरूसँग सम्बन्ध रहेका 5 तिब्बतीलाई ट्राभल डकुमेन्ट उपलब्ध गराउन नेपालमा बस्ने शरणार्थीका रूपमा देखाइएको थियो। त्यसको 15 वर्षपछि गत साउनमा बल्ल संलग्नताको आरोपमा भट्टराई विरूद्ध मुद्दा दायर भएको हो। तर भट्टराई विरूद्धको अभियोग पत्रभित्र अर्को ठूलो कथा पनि लुकेको छ। प्रश्न उठाइएका 5 ट्राभल डकुमेन्ट मध्ये 3 क्रमशः A02625 र A02626 र A02627 नम्बरका कागजात र 2066 हराएका भनिएका 500 ट्राभल डकुमेन्टका ब्याचका हुन् भने ती कागजातको क्रम संख्या समेत त्रुटि देखिएको छ। बाँकी 497 कागजात हालसम्म पत्ता लागेका छैनन्। परराष्ट्र मन्त्रालयको स्टोर शाखाबाट गायब भएका ती ट्राभल डकुमेन्ट मध्ये 3 तिब्बती शरणार्थीका लागि गैर कानूनी रूपमा जारी गर्न प्रयोग भएको पुष्टि भएको छ भने सीआईबीले यसको पूरक अनुसन्धान समेत थालेको छ। परराष्ट्रबाटै हराए 500 ट्राभल डकुमेन्ट 15 वर्षसम्म गुपचुप शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: आजको गोर्खापत्र दैनिकमा सर्वोच्चको नयाँ नजिर, गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा मुख्य खबर छापिएको छ। सर्वोच्च अदालतले गलत प्रतिवेदन तयार पार्ने चिकित्सकलाई भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गर्न सकिने नयाँ नजिर कायम गरेको छ। तथ्य फरक पार्ने गरी गलत प्रतिवेदन दिने कार्य सामान्य चिकित्सकीय निर्णय वा व्यावसायिक मतभिन्नताको विषय नभई वदनीयतापूर्ण आचरणका रूपमा सर्वोच्चले व्याख्या गरेको छ। सर्वोच्चले मेडिको लिगल अर्थात चिकित्सा विज्ञान अनुसन्धानको संयुक्त रूपमा क्षेत्रको सुधारका सम्बन्धमा 5 बुधे निर्देशनात्मक आदेश समेत फैसलामा उल्लेख गरेको छ। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले 2083 असार 18 गतेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गरेको हो। डाक्टर रम्बा गोई तथा डाक्टर विजय कुमार सिंह विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रहेको मुद्दामा सर्वोच्चले विशेष अदालतको फैसलामा केही फेरबदल गरेको छ। विशेषले सिंह र गोइतलाई 6 महिना कैद र 25,000 रूपियाँ जरिवाना गरेको थियो। सर्वोच्चले गलत प्रतिवेदन दिनुलाई भ्रष्टाचार जन्य कार्य ठहर गर्दै 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। संयुक्त इजलासले सार्वजनिक पदमा रहेको व्यक्तिले बोधनीयतापूर्वक असत्य वा तथ्य विपरीत प्रतिवेदन तयार पारी कसैलाई गैर कानूनी लाभ पुर्याउने वा न्यायिक प्रक्रियामा प्रतिकूल असर पार्ने कार्य गर्नु भ्रष्टाचार जन्य कसुरको दायरामा पर्ने व्याख्या गरेको छ। वास्तविक तथ्य लोप हुने गरी न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्यले व्यावसायिक स्वतन्त्रताको उन्मुक्ति नपाउने सर्वोच्चको ठहर छ। न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्य स्वयं भ्रष्टाचार भएको अदालतको फैसलामा उल्लेख छ। गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ।
0: बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 3 मन्त्रीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेको छ। पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री पदको शपथ लिएको भन्दै अनुशासन समितिले 12 घण्टाभित्र लिखित जवाब पेश गर्न निर्देशन दिएको हो। राप्रपाका केन्द्रीय प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। उनका अनुसार स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री राजु विष्ट तथा उद्योग पर्यटन तथा श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिसँग पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएको विषयमा स्पष्टीकरण मागिएको हो। यसअघि राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीको आधिकारिक निर्णय विनय आफ्नै निजी लेटर प्याड प्रयोग गरी एमाले नेतृत्वको सरकारलाई समर्थन दिएको ठहर गर्दै उनको पार्टी सदस्यता निलम्बन गर्नुका साथै प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गर्न सिफारिश गरिसकेको छ। उक्त विषय जानकारी हुँदाहुँदै पनि पार्टीको निर्देशन उल्लंघन गर्दै 3 जना प्रदेशसभा सदस्यले बागमती प्रदेश सरकारका मन्त्रीका रूपमा शपथ लिएको निष्कर्ष सहित अनुशासन समितिले उनीहरूमाथि पनि कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। यसअघि राप्रपाको केन्द्रीय नेतृत्वले बागमती प्रदेश सरकार गठनमा पार्टी सहभागी नहुने र सरकारको समर्थन वा विरोध कुनै पनि पक्षमा नलाग्ने निर्णय गरेको दावी गर्दै आएको छ।
1: यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्री परिषदलाई पूर्णता दिएका छन्। मुख्यमन्त्री भट्टले नेपाली कम्युनिष्ट पार्टीबाट 3 मन्त्री र 2 राज्यमन्त्री नियुक्त गरेका हुन्। भौतिक पूर्वाधार विकास मन्त्रीमा ओम विक्रम भाट सरल, उद्योग वाणिज्य उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा प्रकाश रावल, आन्तरिक मामिला तथा कानून मन्त्रीमा खुशीराम गडौरा नियुक्त भएका छन्। त्यस्तै उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्रीमा इन्दिरा गिरी र भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा जानकी कुंवर नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। त्यस्तै मुख्यमन्त्री भट्टले राज्यमन्त्रीलाई शपथ गराएका छन्। यसअघि सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ।
0: बदौको चर्को घाम र दर्कदो पानीमा खुल्ला आकाशमुनि छाता र पालको सहारामा दिनरात बिताउँदै आएका बैंक लघुवित्त सहकारी र मिटर ब्याज पीड़ितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने अडानमा छन्। ललितपुरको पुल्चोक स्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि 6 दिनदेखि धरनामा बस्दै आएका पीड़ितले यस्तो अडान लिएका हुन्। उनीहरूको एउटै आवाज छ, हामी 19 दिनसम्म पैदल हिँडेर काठमाडौँ आइपुग्यौं, अब माग पूरा नभएसम्म घर फर्कदैनौ। 200 भन्दा बढ़ी पीड़ित मधेसप्रदेशदेखि 19 दिनसम्म पैदल यात्रा गरेर काठमाडौँ आएका हुन्। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारसँग भएको 12 बुधे सहमति हालसम्म पनि कार्यान्वयनमा नआएपछि